0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
2: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
3: Mito hasta antro de San पालिकाबाटै हुने भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता सहसचिव गणेश दत्त भट्टले बताउनुभयो। नियमावली जारी भएसँगै अब हामी स्थानीय तहलाई मालपोतको सिस्टममा एक्सेस दिन्छौँ। उहाँ भन्नुहुन्छ, स्थानीय तहले भूमि शाखा मार्फत मालपोत र नापिक कार्यालयले दिइआएका सेवा प्रदान गर्नुपर्ने हुन्छ, तर पालिका तहका कर्मचारीसँग यस सम्बन्धी अनुभव भएका कर्मचारी नहुने भएकाले सुरुमा समस्या हुन सक्ने अवस्था छ। यसका लागि सबै पालिकाका कर्मचारीलाई तालिम दिने मन्त्रालयको तयारी छ। आजको नयाँ पत्रिकामा खबर छ,
4: रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने भएको छ। सरकारले रासायनिक मल नियन्त्रण आदेश 2055 बमोजिम निजी व्यवसायलाई रासायनिक मल आयातको अनुमति दिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले दर्ता भएका 77 कम्पनीलाई मल आयातको अनुमति दिएको हो। पश्चिम एसियाली देशमा भएको युद्धका कारण ग्लोबल टेन्डर मार्फत रासायनिक मल आयात हुन नसकेपछि निजी कम्पनीले पनि मल ल्याएर वितरण गर्न सक्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले दर्ता भएका कम्पनीले डिएपी, युरिया र पोटास बाहेक अरू मल निजी क्षेत्रले आयात गरिरहेको जानकारी दिनुभएको छ। मन्त्रालयका अनुसार निजी क्षेत्रले ल्याउने मलमा सरकारले कुनै पनि प्रकारको अनुदान सुविधा उपलब्ध नगराउने भएकाले नेपाल आइपुग्ने त्यस्ता मलको लागत मूल्य कम्पनीले ढुवानी तथा नाफा जोडेर किसानलाई बिक्री गर्नेछन्। निजी क्षेत्रबाट मल ल्याउँदा लागत मूल्य महँगो पर्ने हुँदा रासायनिक मलको मूल्य भने महँगो पर्ने देखिएको छ। धान रोपाइँ सुरु हुँदा बजारमा मलको अभाव छ। माग अनुसार मल आयात नहुँदा वर्षेनी धान रोप्ने बेला किसानले मलको अभाव खेप्नु परेको खबर गोर्खापत्रले लेखेको छ।
3: नेपाली चिया निर्यातमा भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण 83 नेपाली उद्योग बन्द हुने भएका छन्। निर्यात अवरोधका कारण आजदेखि इलामका 53 उद्योग बन्द गरिँदैछन् भने झापाका 30 चिया उद्योग असार 4 गतेदेखि बन्द गर्ने घोषणा गरिएको छ। निर्यात ठप्प भएपछि सूर्योदय नगरपालिकाका 53 चिया उद्योगले आजदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका छन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका अनुसार भारतीय बजारमा पुगिसकेको 3 लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ। उद्योगहरूमा थप 7 लाख किलोभन्दा बढी तयारी चिया मौजदात छ। चिया प्रशोधन बन्दले उद्योगमा कार्यरत श्रमिक मात्र प्रभावित हुँदैनन्, चियापत्ती टिप्ने श्रमिकको रोजगारीमा समेत असर पर्नेछ। उद्योग बन्द लम्बिए हरियो चियापत्ती बाटोमै हुर्किँदा किसान पनि सोझै मर्कामा पर्नेछन्, बोटमै हुर्किँदा किसान पनि सोझै मर्कामा पर्नेछन्। निर्यात रोकिएका कारण किसानलाई यसअघिकै हरियो चियापत्तीको मूल्य भुक्तानी गर्न कठिन भइरहेको उद्योगीहरूले बताएका छन्। एसोसिएसनका अध्यक्ष दिल्ली श्रेष्ठले उत्पादन भएको चिया बिक्री हुन नसक्दा उद्योग सञ्चालन असम्भव बन्दै गएको बताउनुभयो। यसैबीच चालु आर्थिक वर्षको पहिलो 6 महिना साउनदेखि पुससम्म साना, मझौला र ठुला गरी देशभर थप 461 उद्योग दर्ता भएका छन्। गएको वर्षको यही अवधिको तुलनामा यस वर्ष नयाँ दर्ता भएका उद्योगको सङ्ख्या 120 लेख

0: कम हो। गएको आर्थिक वर्षको पहिलो छ महिनामा देशभर थप 581 उद्योग दर्ता भएका थिए। गत आर्थिक वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता संख्यामा कमी हुनुलाई देशको सुध्रिन नसकेको लगानी मैत्री वातावरणसँग जोडेर हेरिएको छ। उद्योग राज्यको प्राथमिकतामा नपरेको, उद्योगमा जग्गा वन कर्मचारी लगायत लामो समयदेखि जगडिएका समस्या समाधान नभएको लगायतका कारण उद्योगमा आकर्षण घट्दै गएको उद्योगीहरू बताउँछन्। हालै सार्वजनिक राष्ट्र बैङ्कको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले गएको वर्षको छ महिनाको तुलनामा यस वर्षको यही अवधिमा नयाँ दर्ता उद्योग संख्या घटेको खबर आजको कान्तिपुर दैनिकमा छ। यसले यससँगै उद्योग राज्यको प्राथमिकतामा नपरेको र जग्गा वन कर्मचारी लगायत लामो समयदेखिका समस्या समाधान नभएका कारण उद्योगमा आकर्षण घट्दै गएको समेत व्यवसायहरूले बताएका छन्।
1: काया कैरनमा बाल विवाहको अवस्था बारेको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB Bank को शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: बेटर अप्लायन्सेस का एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने, निर्यातमा भारतको अवरोधपछि 83 चिया उद्योग बन्द गर्ने घोषणा, चालु आर्थिक वर्षमा उद्योग दर्ता कम, उद्योग राज्यको प्राथमिकतामा नपरेको व्यवसायको गुनासो लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राजपाको प्रादेशिक र जिल्ला अधिवेशनहरू धमाधम भइरहेका छन्। पार्टीमा गुटबन्दी नरहेको शीर्ष नेतृत्वले दावी गरिरहे पनि जिल्ला र प्रदेशका अधिवेशनमा भने स्पष्ट रूपमा गुटबन्दी र दुई प्यानल देखिएका छन्। संस्थापक सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको दुईवटा धार बनाएर नेतृत्व चयन भइरहेका छन्। अर्थात् 2079 असार 7 गते स्थापना भएको रासोपामा फाउन्डर्स र फलोअर्सको रूपमा उम्मेद्वार तथा कार्यकर्ता विभक्त छन्। यसले परम्परागत पार्टीहरू जस्तै रासपा पनि गुटबन्दी र पदको हानथापमा फस्न थालेको आभास दिन्छ। आजको अन्नपूर्ण पोस्टले यो खबर छापेको छ। यसैबीच कानुनी र संगठनात्मक रूपमा काङ्ग्रेस एउटै पार्टी भए पनि नेताहरू बीचको अविश्वास, गुटगत ध्रुवीकरण र समानान्तर गतिविधिले फरक पार्टीको झल्को दिन थालेको छ। विराटनगरमा आइतबार आयोजित इतरपक्षको प्रदेश स्तरीय भेलामा नेताहरूले काङ्ग्रेस व्यावहारिक रूपमा फुटिसकेको अभिव्यक्ति दिएका छन्। भनाइमा मात्र होइन, व्यवहारमै काङ्ग्रेसमा अलग पार्टीको अभ्यास भइरहेको छ। यस्तै एमालेमा अध्यक्ष केपी ओलीको नेतृत्वलाई निरन्तरता दिने वा पार्टी पुनर्गठनको प्रक्रियामा जाने भन्ने केन्द्रीय नेतृत्वमा सीमित बहस तीव्र बन्दै तल्ला कमिटीसम्म पुगेको छ। केन्द्रीय सचिवालयद्वारा गठित चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले आयोजना गरेको बागमती प्रदेश स्तरीय भेलासँगै बहस प्रदेश र जिल्ला तहसम्म विस्तार भएको खबर आजको नयाँ पत्रिकामा छ।
0: फौजदारी न्याय प्रणालीको आधारभूत सिद्धान्त हो पहिले सुन्ने अनि मात्र थुन्ने। दोषी छुट्नु तर एकजना पनि निर्दोष नफसुन् भन्ने नै यसको मूल भावना हो। तर पछिल्लो समय नेपाल प्रहरीले कतिपय व्यक्तिलाई पहिले नियन्त्रणमा लिने र त्यसपछि मात्र कसुरबारे खोजी गर्न थाल्ने प्रवृत्ति देखिएको छ। पूर्व डिआइजी पितामर अधिकारी भन्नुहुन्छ, कुन कसुर फौजदारी हो, कुन देवानी हो भन्ने कानुनले स्पष्ट गरेको छ। त्यसअनुसार प्रहरीलाई काम गर्न स्वायत्त छोड्नुपर्छ। यस्तै प्रहरी प्रवक्ता अभिनारायण काफ्ले हामी प्राविधिक प्रमाणसहित निष्पक्ष अनुसन्धान गर्ने काममा केन्द्रित छौँ भन्नुभएको छ भने राष्ट्रिय मानवाधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले अनुसन्धान विशुद्ध प्रहरीको जिम्मेवारी हो भन्ने राजनीतिक नेतृत्वले बुझ्नुपर्छ भनेर लेख्नु भएको छ। पहिले पक्राउ पछि कसुर खोज्ने प्रवृत्ति, शक्ति दुरुपयोगी अनुसन्धानमा लापरवाही शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
1: विवाहको कानुनी उमेर 20 वर्ष भए पनि लुकीछिपी गरिने बालविवाह अझै कायमै छ। मध्य प्रदेशमा सबैभन्दा बढी बालविवाह हुने गरेको छ। नेपालमा विवाहको उमेर 20 वर्षबाट घटाएर 18 वर्ष पुर्याउनु पर्ने विषयमा अहिले संसददेखि सार्वजनिक ठाउँमा पनि बहस चल्न थालेको छ। थप जानकारी सहित साथी सम्झना महर्जन।
2: हिजो आज सहरमा मात्र होइन गाउँ गाउँमा समेत बाल विवाह गर्न हुँदैन भन्ने सचेतना पुगेको छ। तर अहिले देखिने गरी नभई लुकी छिपी गर्ने बाल विवाह अत्यधिक रहेको बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्र।
3: विगत तुलनामा बिस्तारै बाल विवाह चाहिँ कम हुँदै गएको अवस्था चाहिँ छ। बाल विवाह चाहिँ गर्न हुन्न भने चाहिँ गाउँको दूर दराजसम्म पुगेको देखिन्छ। कहीँ बाल विवाह भयो भने रिपोर्टिङ गर्ने सिस्टम चाहिँ छ। यद्यपि अहिले पनि कतिपय ठाउँहरूमा, ठाउँ विशेषमा, सबै ठाउँ होइन, केही ठाउँ विशेषहरूमा चाहिँ धर्म संस्कृतिले र परम्पराले गर्दाखेरि कतिपय ठाउँहरूमा अनचिन रूपमा चाहिँ बालविवाह भइरहेको पनि भेटिया छ। मुद्दाकै कुरा गर्ने भने मुद्दाकै रूपमा आएको चाहिँ एकदम कम भएर गएको अवस्था छ अहिले।
2: विगतका तुलनामा बाल विवाहको उजुरी तथा सूचना एकदमै कम आउने गरेको प्रहरीको तथ्याङ्क छ। एक वर्षमा 77 जिल्लामा जम्मा 61 मात्रै बाल विवाहको उजुरी दर्ता भएको तथ्याङ्कले पनि लुकी छिपी बाल विवाह धेरै नै हुने गरेको प्रहरीको अनुमान छ। यही सन्दर्भमा विवाहको उमेर 20 वर्षबाट घटाएर 18 वर्ष पुर्याउनु पर्ने विषयमा पनि चर्चा हुन थालेको छ। विवाहको कानुनी उमेर घटाउने बहस किन चलिरहेको छ त? राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण महाशाखा प्रमुख गीता कुमारी दाहाल।
4: उमेर घटाएपछि त बालविवाह न्यून देखिन्छ नि त, होइन? देखिँदैन नि। अहिले त 20 वर्ष छ र पो, यो 20 वर्ष भन्दा मुनिकोले चाहिँ बालविवाह गरेको धेरै देखिन्छ त। तर 18 वर्ष भयो भने त 2 वर्ष त त्यो स्टोर भयो नि, होइन? त्यसले चाहिँ कम देखाउँछ। एउटा जनसङ्ख्यालाई पनि वृद्धि गर्नलाई हो कि बालविवाहलाई प्रशय दिन खोजेको उमेर घटाएर भए पनि भन्ने हुन्छ।

0: त्यही भएर चाहिँ बाल विवाह यसलाई घटाउन पनि खोजिएको छ। यसका पछाडि हिडेन तत्त्वहरू धेरै छन्, धेरै खोजी नीति गर्नुपर्नेछ। के कारणले हो त, किन कानुनहरू परिवर्तन गर्न खोजियो त, साँच्चै समाज भयावह अवस्था हो कि अथवा यसका त अरू नै कारणहरू छन्। प्रत्यक्ष समस्या त महिलालाई पर्छ नि, बालिकालाई पर्छ नि।
1: नेपाल दक्षिण एसियामा बाल विवाहको उच्च दर भएका देशहरू मध्ये एक हो। मध्य प्रदेशमा सबैभन्दा बढी बाल विवाह हुने गरेको छ। प्रहरीमा उजुरी पर्ने बाल विवाहको घटनामा पनि पीडित समूह 16 देखि 18 वर्षका हुने गरेकाले विवाहको कानुनी उमेर घटाउनु पर्ने बहस चलिरहेको जानकारहरू बताउँछन्। विवाहको कानुनी उमेर घटाउनु भन्दा बाल विवाह रोक्न नै आवश्यक पहल थाल्नु पर्नेमा जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी मिश्रको जोड छ।
2: विवाहको एजको हकमा चाहिँ त्यो मलाई यो 20 वर्ष जुन एज राखिया छ यो चाहिँ राम्रै छ जस्तो लाग्छ। किन भन्दाखेरि पढ्ने मान्छेले पनि करिब करिब पढेर त्योभन्दा माथिल्लो लेभलमा पढेर जानिसक्ने अवस्थाहरूको विषयमा एनालाइसिस पनि गर्न सक्ने भयो। अलिकति एवेरनेसको बाटोमा जानुपर्छ। कहिलेकाहीँ कानुन र परम्परा बिच द्वन्द हुनसक्छ, कानुन र चाहिँ सोसाइटी बिच द्वन्द हुनसक्छ। त्यो बेलामा चाहिँ फेरि सोसाइटीले बनाएको कानुन, कानुन र सोसाइटी द्वन्द हुने गरी जो कानुन बनिरहेको छ नि हामीलाई, यसलाई पनि अलिकति हेरेर गर्नुपर्छ। निश्चित पकेट एरियालाई हामीले सिलेक्सन गरौँ, त्यो एरियामा चाहिँ तत्सम्बन्धी चाहिँ एवेरनेसका कार्यक्रमहरू लिएर जानुपर्ने हुन्छ।
3: नेपालमा बाल विवाह तथा मानव बेचबिखनको अवस्था र न्यूनीकरणका लागि भइरहेको प्रयासको विषयमा जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी गौतम मिश्र र राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव गीता कुमारी दाहालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
7: 1 वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
8: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
7: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
9: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
8: अब बाँकी खबर। रातो रङको आकर्षक कोका कोला टी सर्ट लगाएका एक दारीबाल युवा अमेरिकाको टेक्सास राज्यको अर्लिङटनमा रहेको विशाल एटीएनटी स्टेडियमभित्र व्यस्त देखिनुहुन्छ। 2026 फिफा विश्वकपका लागि डल्लास स्टेडियम नाम दिएको यो रङ्गशालाभित्रका उहाँका तस्विर र भिडियो पछिल्ला 3 हप्तादेखि सामाजिक सञ्जालमा भाइरल छन्। विश्व फुटबलको सबैभन्दा ठूलो उत्सवसँग जोडिनुभएका उहाँ नेपालीका लागि गर्व बन्नु भएको छ। ती युवा हुनुहुन्छ 29 वर्षीय अश्विन राज पोखरेल सन् 2018 अमेरिकामा बस्दै आउनुभएका पोखरेल विश्वकपमा कोकाकोलाका लिड सुपरभाइजरका रूपमा डल्लास रङ्गशालामा कार्यरत हुनुहुन्छ। विश्वकपका खेल हुने अमेरिका मेक्सिको र क्यानाडाका 16 रङ्गशाला मध्ये सबैभन्दा धेरै खेल आयोजना गर्ने रङ्गशाला यही हो। फिफा विश्वकपको 23 संस्करण सह आयोजक मेक्सिको र दक्षिण अफ्रिका बीच शुक्रबार राति मेक्सिको सिटीमा भएको खेलबाट औपचारिक रूपमा सुरु भइसकेको छ। विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा तयारीमा नेपाली जोडिएको यो पहिलो अवसर भने होइन, सन् 2022 कतार विश्वकपका लागि पूर्वाधार निर्माणमा हजारौं नेपाली श्रमिकले योगदान दिएका थिए। आजको कान्तिपुर दैनिकले यो खबर लेखेको छ।
3: अब विदेशको खबर। झन्डै 3.5 महिनादेखि मध्य पूर्वमा चलिरहेको अमेरिका इरान युद्ध अन्त्य हुने सङ्केत देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अमेरिका र इरान बीच शान्ति सम्झौता सम्पन्न भएको घोषणासँगै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायले त्यसलाई महत्त्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा स्वागत गरेका छन्। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरान बीच शान्ति सम्झौता सम्पन्न भइसकेको र दुवै पक्षले लेबनान सहित सबै मोर्चामा तत्काल तथा स्थायी रूपमा कारवाही अन्त्य गर्न सहमति जनाएको बताउनु भएको छ। उहाँका अनुसार सम्झौतामा आउँदो शुक्रबार स्विजरल्यान्डमा औपचारिक हस्ताक्षर हुनेछ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जाल मार्फत सम्झौता सम्पन्न भएको घोषणा गर्दै हर्मुज जलमार्गमा लगाएको अमेरिकी नौ सैनिक नाकाबन्दी हटाइने र अन्तर्राष्ट्रिय जलमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने बताउनु भएको छ। इरानका उप विदेश मन्त्री काजिम घरिबादीले राज्य सञ्चालित सञ्चार माध्यम मार्फत सम्झौता अन्तिम रूप दिइएको पुष्टि गर्नुभएको छ। उहाँका अनुसार सम्झौताको औपचारिक हस्ताक्षर अघि आउँदा केही दिनभित्र प्राविधिक र कूटनीतिक तहमा छलफल हुनेछ। सम्झौता अनुसार दुवै पक्षले युद्धविराम कायम राख्ने, हर्मुज जलमार्ग खुला गर्ने, समुद्री यातायातमा लगाइएको अवरोध हटाउने तथा भविष्यका विवादहरू वार्तामा समाधान गर्ने आधार तयार गर्ने सहमति गरेका छन्। साथै आउँदो 60 दिनसम्म विस्तृत वार्ता सञ्चालन गरी स्थायी राजनीतिक तथा सुरक्षा समझदारीको खाका तयार गरिने पनि सहमति भएको छ।
8: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समूह चरणका खेलमा जर्मनीले विजय सुरुवात गरेको छ भने जापान र नेदरल्यान्ड्सले अङ्क बाँडेका छन्। डल्लासमा सम्पन्न समूह एफको खेलमा जापानले नेदरल्यान्ड्ससँग 2-2 बराबरी खेल्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइकले 51 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर 57 मिनटमा जापानका केइतो नाकामुराले बराबरी गोल फर्काए। त्यसपछि 64 मिनटमा क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्यान्ड्सलाई पुनः अग्रता दिलाएका थिए। खेलको अन्त्यतिर जापानले निरन्तर दबाव सिर्जना गर्दै 88 मिनटमा डाइची कामाडा मार्फत बराबरी गोल निकाल्यो। बराबरीसँगै दुवै टोलीले पहिलो खेलबाट समान एक अङ्क बटुलेका छन्। यता ह्युस्टनमा सम्पन्न समूह ईको खेलमा 4 पटकको विश्वकप विजेता जर्मनीले विश्वकपमा पहिलो पटक सहभागी भएको कुराकाउलाई 7-1 अन्तरको फराकिलो जित निकालेको छ। खेलको 6 मिनटमै फेलिक्स नेमेचाले जर्मनीलाई अग्रता दिलाएका थिए। तर 81 मिनटमा लिभानो कोमेन्सियाले विश्वकपमा कुराकाओको इतिहासकै पहिलो गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि जर्मनीले खेलमा पुनः नियन्त्रण कायम गर्दै लगातार गोल गर्यो। निको स्लोटरबेक, काई हाइबर्ट्स, जमाल मुसियाला, नाथानियल ब्राउन र डेनिज उन्डाबले गोल गरेका छन्। हार्बर्ट्सले 2 गोल गर्दै टोलीको जितमा महत्त्वपूर्ण योगदान दिए। जोसुआ किमिखले 2 गोलका अवसर सृजना गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन्। यो जितसँगै जर्मनीले समूह ईमा बलियो सुरुवात गरेको छ भने उराकाओले पहिलो खेलमै हाल ठूलो हार बिहोरेको छ। यसैबीच फिलाडेल्सियाले समूह ई अन्तर्गत आइभरी कोस्ट र इक्वेटर बीचको खेल अहिले चलिरहेको छ। 74 मिनट चलिरहँदा दुवै टोलीले गोल गर्न सकेका छैनन्। दुवै टोली विजय सुरुवात गर्ने लक्ष्यसहित मैदानमा छन्। विश्वकप अन्तर्गत आज हुने अर्को खेलमा समूह एफका स्विडेन र ट्युनिसिया खेल्दैछन्। मेक्सिको मोन्टेरेमा हुने यो खेल नेपाली समयअनुसार आज बिहान 7:45 सुरु हुनेछ।
3: कायाकैरनमा अब केही खबर संक्षेपमा। परराष्ट्र मन्त्री शिशिर खनाल 4 दिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेजिङ पुग्नु भएको छ। चिनिया विदेश मन्त्री याङ ईको निमन्त्रणा मा भएको भ्रमणलाई नेपाल चीन सम्बन्ध सुदृढीकरण आर्थिक कूटनीति विस्तार तथा लगानी प्रवर्धनका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।
8: आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम अझै केही दिन कायमै रहने मौसमविदहरूको अनुमान छ। पछिल्ला केही दिन लगातार वर्षा भई गर्मीबाट केही राहत मिलेको भए पनि वर्षा कम भएसँगै गर्मी बढेको छ। आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगका केही ठाउँ तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराईका थोरै ठाउँमा तथा मध्य प्रदेशका एक दुई ठाउँमा समेत मध्यम वर्षा हुने अनुमान छ।
3: नेपालले ट्रान्स एसियन रेलवे TAR नेटवर्कको सम्झौतामा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको दुई दशक बित्न लागेको छ। द्रुत रेल मार्गको सपना देख्न थालिएको छ, तर एसिया युरोपसम्मको रेल यात्रा पहुँचको परिकल्पना गरिएको रेल मार्ग आयोजनाको काम भने सुस्त रहेको खबर गोर्खापत्रले लेखेको छ।
8: कैलालीको गोदावरी नगरपालिका 4 गाईमारेमा वनका कर्मचारीले टेम्पो भिरबाट खसालिदिएको घटनामा स्थानीय प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। डिभिजन वन कार्यालय धनगढी र सब डिभिजन कार्यालय अत्तरियाबाट 12 कर्मचारीलाई हिजो नियन्त्रणमा लिएर घटनाबारे सोधपुछ थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल सिन्हाले बताउनुभयो। पक्राउ पर्नेमा वन रक्षकदेखि अधिकृत तहसम्मका कर्मचारी रहेका खबर आजको नयाँ पत्रिकामा छ।
3: नेपालको सबैभन्दा जेठो संवैधानिक अङ्ग लोक सेवा आयोगले सार्वजनिक प्रशासन तर्फको पदपूर्तिलाई थप सुदृढ बनाउने तथा पहुँच अभिवृद्धि गर्ने रणनीतिका साथ काम अगाडि बढाएको छ।
8: केन्द्रीय कृषि प्रयोगशालाले 25,090 तरकारी नमुना परीक्षण 126 उपयोग गर्न नहुने विषादी प्रयोग भएको पाइएको छ। प्रयोगशालाले चालु आर्थिक वर्ष 82-83 पहिलो 9 महिनामा देशका 12 ठाउँमा त्यो सङ्ख्याका नमुना परीक्षण गरेकामा 126 खान नहुने र 49 केही दिन पर्खेर मात्र खान मिल्ने विषादीको मात्रा पाइएको हो।
3: काया कैरनमा अब पालो उखानको
8: सोमबारे औँसी के बार पर्यो, काटेको बोको के बेथाले मर्यो।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
8: सुशासन र उत्पादनलाई प्राथमिकतामा राखेर प्रदेशहरूले आज बजेट ल्याउँदै नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई निरन्तरता।
3: मालपोत र नापीको काम अब पालिकाबाटै, संविधान बनेको 11 वर्षपछि अधिकार हस्तान्तरण, रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने।
8: निर्यातमा भारतको अवरोधपछि 83 चिया उद्योग बन्द गर्ने घोषणा, चालु आर्थिक वर्षमा उद्योग दर्ता कम, उद्योग राज्यको प्राथमिकतामा नपरेको गुनासो।
3: अमेरिका र इरान बीच ऐतिहासिक शान्ति सम्झौता, 3.5 महिनादेखिको युद्ध अन्त्य हुँदै।
8: र विश्वकप फुटबलमा कुराकाओलाई हराउँदै जर्मनीको फराकिलो जित, जापान र नेदरल्यान्ड्सले बराबरी खेले, आइभरी कोस्ट र इक्वेडर बीचको खेल चल्दै।
3: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौँ। यहाँ हर्क साम्पाङ जस्तै देखिने मान्छे संसद बैठक सुरु हुनु बित्तिकै जुरुक्क उठेका छन् अनि हातमा रहेको मोबाइलमा फेसबुक देखाउँदै उनी भन्दैछन्, प्रधानमन्त्रीज्यूले आफ्नो फेभरेट देशले विकल्प वर्ल्ड कप खेलेको छैन भनेर फेसबुकमा पोस्टिनु भएको छ, कुन हो उहाँको फेभरेट देश, यहाँ आएर भन्नु पर्यो सभामुख महोदय। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर साहब।
5: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.
11: Subha prabhat guru ama.
4: Subha prabhat. Basa. आज हामी के विषयमा छलफल गर्छौ?
11: वैदेशिक रोजगारीको विषयमा गुरु आमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानु पर्छ गुरु आमा।
4: हो, अरू भन त।
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
14: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
15: वैदेशिक रोजगारीमा जाँदा सम्म

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: डाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम डाङको रेडियो हापुरे, सल्यानको रेडियो राप्ती, रेडियो कफरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो हुलेरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रुकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
2: लुम्बिनी प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै कृषि, रोजगारी र युवा उद्यमशीलतामा जोड, लुम्बिनीका 4 जिल्लामा आज सार्वजनिक विदा।
1: दाङमा रगत आपूर्ति संघ संस्थाकै भरमा, दंगेश्वरण गाउँपालिकामा खोप खेर जाने दर राष्ट्रिय मापदण्ड भन्दा दोब्बरले बढी, सल्यानमा बसको ठक्करबाट एक महिलाको ज्यान गयो।
2: र रुकुममा राष्ट्रिय परिचय पत्र बनाउनेको संख्या बढ्दै, कर्णाली प्रदेश सरकारद्वारा राउटे संरक्षण नीति स्वीकृत, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आज गर्मी बढ्ने।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
5: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
1: आज हामीसँग दाङबाट प्रकाशित नयाँ बोध राष्ट्रिय दैनिक र गोरक्ष राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्।
2: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट असार 1 गते आज प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ। प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 9 बैठकमा आज बेलुका 5 बजे आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट पेश गर्नुहुने भएको हो। प्रदेश सरकारले सीमित स्रोत साधन, बढ़दो दायित्व र विकास निर्माणका अपूरा कामलाई मध्यनजर गर्दै दायित्व भुक्तानी, प्रदेश गौरवका आयोजना, बहुवर्षीय र क्रमागत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेटको तयारी गरिरहेको छ। आगामी बजेट उत्पादन वृद्धि, रोजगारी सृजना, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने सरकारको तयारी छ। सरकारले कृषि क्षेत्रको आधुनिकीकरण, सिंचाई विस्तार, जैविक खेती, स्थानीय तथा रैथाने बाली संरक्षण, कृषि उत्पादनको ब्रान्डिङ र मूल्य श्रृंखला विकासलाई प्राथमिकतामा राखेको छ। कृषि उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने नीति बजेटमा समेटिने जनाइएको छ। युवालाई लक्षित गरी सिपमूलक तालिम, स्टार्ट अप, स्वरोजगार र नवप्रवर्धन कार्यक्रम मार्फत रोजगारी सृजना गर्ने योजनालाई पनि बजेटले विशेष महत्व दिने भएको छ। स्वास्थ्य क्षेत्रमा अस्पताल स्तर उन्नति, विशेषज्ञ सेवा विस्तार, क्यान्सर, मृगौला प्रत्यारोपण तथा मुटुरोग सम्बन्धी उपचारमा सहुलियतलाई निरन्तरता दिने तयारी छ। शिक्षा क्षेत्रमा प्राविधिक शिक्षा, सूचना प्रविधि मैत्री शिक्षण प्रणाली र खेलकुद पूर्वाधार विकासका कार्यक्रम समावेश गरिने अपेक्षा गरिएको छ। यस्तै गरी पूर्वाधार विकासतर्फ अधुरा र बहुवर्षीय आयोजना सम्पन्न गर्ने, पूँजीगत खर्चको प्रभावकारिता बढ़ाउने र प्रदेश गौरवका आयोजनालाई निरन्तरता दिने पनि नीति बजेटमा समेटिने बताइएको छ।
1: 2083 जेठ 30 गते तुलसीपुरमा नेपाल मानव धर्म सेवा समितिले रक्तदानको आयोजना गर्यो, जहाँ 95 जनाले रक्तदान गरे। फेरि जेठ 31 गते त्रिभुवन नगर जेसिसले घोराईमा रक्तदान कार्यक्रम आयोजना गर्यो, त्यहाँ पनि 51 जना दाताले रक्तदान गरे। अब असारको 3 गते दाङ देउखुरी होटेल व्यवसायी समितिले रक्तदान कार्यक्रममा पुग्ने रक्त संचार केन्द्र घोराईको तालिका रहेको छ। कुनै न कुनै सन्दर्भ पारेर सामूहिक रूपमा रक्तदान गर्ने संघ संस्थाको यही प्रयासले दाङमा आवश्यक पर्ने रगतको आपूर्ति भइरहेको पाइएको छ। दाङमा मासिक सरदर 850-1000 प्रिन्टसम्म रगतको खपत हुन्छ। त्यसको 80% रगतको आपूर्ति संघ संस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रम र नियमित दाताहरूबाट हुने गर्दछ। अन्य 20% आपूर्ति भने बिरामीका आफन्तबाट यसो धर्ना गर्दै आएको रक्त संचार केन्द्रले जनाएको छ। संघ संस्थाहरूले आफ्नो स्थापना दिवस, वार्षिक उत्सव वा कुनै राष्ट्रिय सन्दर्भ पारेर रक्तदान कार्यक्रम गरिरहेका छन्। यदि संघ संस्थाहरूले विशेष सन्दर्भमा अन्य सामाजिक गतिविधि गरेर रक्तदान कार्यक्रमको विकल्प खोजे भने दाङमा रगतको अभाव सिर्जना हुने जोखिम रहेको रक्त संचार केन्द्रहरूले बताएका छन्। अहिले रेड क्रसको माताहतमा दाङमा रक्त संचार केन्द्र, घोराहाई, तुलसीपुर र लमहीबाट ब्लड ब्याङ्क सञ्चालन भइरहेको छ। पछिल्लो पटक निजी क्षेत्र सञ्जीवनी शिक्षण अस्पतालबाट पनि यो सेवा थालिएको छ, तर यी सबै रक्त संचार केन्द्रको रगतको स्रोत सामाजिक संघ संस्थाले गर्ने रक्तदान कार्यक्रम बनेका छन्। विशेष गरी जेसिच, रोटरी क्लब, लायन्स क्लब, पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, होटेल व्यवसाय समिति, पतञ्जलि लगायत विभिन्न गैर सरकारी संस्था, संघ संगठन र कर्मचारी संगठन, धार्मिक संघ संस्थाहरूले आफ्नो विशेष दिनको सन्दर्भ पारेर गर्ने रक्तदान कार्यक्रमले बिरामीहरूका लागि जीवनदान पाउने अवसर बनेको छ। त्यस्ता सामाजिक संघ संस्था तुलसीपुरमा 70 भन्दा बढ़ी छन् भने घोराईमा 60 भन्दा धेरै रहेका छन्। त्यस्तै लमहीमा पनि दर्जन बढ़ी सामाजिक संघ संस्थाहरूले नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना गरिरहेको लमही रक्त संचार केन्द्रकी प्राविधिक सीमा ओलीले जानकारी दिनुभयो। वर्षमा 4-5 पटकसम्म रक्तदान कार्यक्रम गर्दै आएको त्रिभुवन नगर जेसिसका अध्यक्ष मिनराज भट्टराईले जानकारी दिनुभएको छ। एक हिसाबले भन्ने हो भने दाङमा रगतको मागलाई संघ संस्थाहरूले नै पूर्ति गरिरहेको घोराई रक्त संचार केन्द्रका प्रमुख दिलीप नेउपानेले बताउनुभयो। दाङमा सबैभन्दा धेरै बी पोजिटिभ, एओ र एबी पोजिटिभ ग्रुपका रगत खपत हुने गरेको संचार केन्द्रले जनाएका छन्। संघ संस्थाहरूका कार्यक्रमले धानिएको दाङको रगतको आपूर्तिमा नियमित दाताहरू भने अपेक्षित रूपमा बढ़न सकेका छैनन्। 7.5 लाख जनसंख्या रहेको दाङमा नियमित रक्तदान गर्ने दाताहरू भने जम्मा 50 जनाको हाराहारीमा रहेको रक्त संचार केन्द्रले जनाएका छन्। रक्त संचार केन्द्रका अनुसार घोराईमा नियमित रक्तदान गर्ने दाता 20 जना, तुलसीपुरमा 10 जना र लमहीमा 20 जनाको हाराहारीमा रहेको छ। यो संख्या नबढ्दा आपतकालीन रूपमा चाहिने रगतको आपूर्ति गर्न समस्या हुने गरेको बताइएको छ। दाङमा रगतको आपूर्ति संघ संस्थाको भरमा जेएन सागरले लेखेको खबर आजको नयाँ राष्ट्रिय दैनिकमा प्रकाशित भएको छ।
2: लुम्बिनी प्रदेश सरकारले आज लुम्बिनी प्रदेशका 4 जिल्लामा सार्वजनिक विदा दिएको छ। भूमिया पूजाको अवसरमा 4 जिल्लामा सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ। लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता सुरेन्द्र चन्द्र आचार्यका अनुसार आज भूमिया पूजाको अवसरमा रोल्पा, ताङ, प्युठान र पूर्वी रूकुममा सार्वजनिक विदा दिएको हो। भूमिया पूजाको अवसरमा विशेष गरी 4 जिल्लामा सम्बन्धित समुदायका लागि सार्वजनिक विदा दिइने गरिन्छ। भूमिया पर्व मगर समुदायले विशेष पर्वका रूपमा मनाउँदै आएका छन्।
1: दाङको राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएको छ। संस्थागत प्रसूति सम्बन्धी दिगोपनाका सबै आवश्यक सूचकहरू पूरा गरेपछि हिजो लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गर्नुभएको हो। निर्धारित प्रोटोकल अनुसार 4 पटक गर्भवती जाँच गराउने दर 99.6%, 3 पटक उत्तर प्रसूति जाँच गराउने दर 99.3%, दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिने दर 7% तथा घरमा हुने प्रसूति शून्य रहेको पाइएको छ। गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायण राउतका अनुसार गत आर्थिक वर्षमा गाउँपालिकाभित्र रहेका सबै 577 जना गर्भवती महिलाले स्वास्थ्य संस्थामै प्रसूति सेवा लिएका पाइएको थियो।
2: दाङको दंगीशरण गाउँपालिकामा खोप खेर जाने दर उच्च रहेको पाइएको छ। महालेखा परीक्षकको प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 विवरण वितरण गरिएका अधिकांश खोपको खेर जाने दर सरकारले तोकेको सीमाभन्दा धेरै माथि पुगेको देखिएको हो। राष्ट्रिय खोप निर्देशिका संशोधन 2079 राष्ट्रिय खोप कार्यक्रमको सूक्ष्म योजना पुस्तिकामा खोपको खेर जाने दरको अधिकतम सीमा तोकिएको छ। सो निर्देशिका अनुसार बीसीजी खोपको खेर जाने अधिकतम मापदण्ड 50% रहेको छ, तर गाउँपालिकाले 2840 डोज खोप प्राप्त गरेकोमा 247 बालबालिकाले मात्रै खोप लगाउँदा 1773 डोज खेर गएको छ। यसरी 87% खोप खेर गएको पाइएको छ। त्यसैगरी पोलियो खोपमा 15% सम्म खेर जान सक्ने उल्लेख भए पनि 25% खोप खेर गएको छ। एफआईपीभी खोपको 10% मात्रै खेर जाने दर रहेकोमा 34% खेर गएको छ। पीसीबी खोपमा 5% मात्रै खेर जानु पर्नेमा 11% खेर गएको छ। पेन्टा डीपीटी खोपमा 15% सम्म खेर जान सक्ने व्यवस्था भए पनि 23% खोप खेर गएको छ। दादुरा खोपमा 40% सम्म खेर जान सक्ने व्यवस्था रहेकोमा 53% खोप खेर गएको छ। टाइफाइड खोपमा 10% मात्रै खेर जानु पर्नेमा 33% खोप खेर गएको छ। यसैगरी जापानिज इन्सेफलाइटिस खोपमा 40% खेर जानु पर्नेमा 45% खोप खेर गएको बताइएको छ। दङ्गीशरण गाउँपालिकामा सबैभन्दा चिन्ताजनक अवस्था डीटी खोपमा देखिएको छ। 15% मात्रै खोप खेर जानु पर्नेमा डीटी खोप 51% खेर गएको छ। महालेखाले आवश्यकता भन्दा बढी खोप माग गर्ने लक्षित समूहको तुलनामा खोप सत्रको योजना प्रभावकारी नहुने र खोप व्यवस्थापनमा कमजोरी हुँदा ठूलो परिमाणमा खोप खेर गएको बताइएको छ। प्रतिवेदनले आगामी दिनमा वास्तविक आवश्यकताका आधारमा खोप आपूर्ति वितरण र उपयोग व्यवस्थापनलाई प्रभावकारी बनाउन गाउँपालिकालाई सुझाव दिएको छ। यसैबीच हामीले दङ्गीसन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीप योगीलाई खोप खेर जाने दर बढ्नुको कारण के हो भनेर सोधेका छौं।
7: यस्तो छ, राज्यको नीति अब सबै बच्चा एउटा आए भने पनि खोप दिएर पठाउने भन्ने नै हुन्छ। अब बच्चाले खोप पाएन भने अब एक त चाँडै हिँडेर गएको हुन्छ, मान्छे खुवाएन भनेपछि गाह्रो हुन्छ नि त, बच्चा फेरि त्यहीँ हावा जुगाउन थाल्छन्, अब लगाइदिनै पर्यो, सबैसँग मिलाइज गर्ने भन्ने चाहिँ हुन्छ, रिटर्न नगराउँदा चाहिँ बढ्न सक्छ सर।
2: राष्ट्रिय खोप निर्देशिकाले चाहिँ खोपको दर खेर जाने अधिकतम तोकेको रहेछ नि, त्यो निर्देशिका अनुसार बिसिजी खोप खेर जाने दर 50% बढीमा भनेको छ, तपाईँकोमा 87% खेर गएको देखियो, बढी बढी नै देखिरहेको छ। 15% भनेको चाहिँ टिडी खोप, तपाईँको 51% खेर गएको छ, यो खास के जान्छ यसरी खेर?
7: ठ्याक्कै खेर जाने भनेको अब हामीले सेवा पहुँचको लागि प्रत्येक वडाबाट खोप सेवा विस्तार गर्यौँ, त्यो गर्नुपर्ने नै हुन्छ। अब पहिला चाहिँ थोरै ठाउँमा मात्रै खोप लाग्ने थियो, प्रत्येक वडाबाट विस्तार गरिसकेपछि हाम्रो मात्रै समस्या होइन, त्यो राष्ट्रिय समस्या हो होइन। वेस्टेज जता गयो नि बढी छ, अब नफर्काउँदा चाहिँ बढी जान्छ कि सर। सबैलाई खोप दिँदा आगोलाई सकेसम्म रिटर्न नगराउँ भन्दा चाहिँ बढी जान्छ, त्यसको अरू केही छैन सर।
2: जस्तो कि 2000 खोप चाहिँ तपाईँले खोल्नु भएको छ भने जम्मा 200 मात्रै खोप लगाउनु भएको छ, यो भनेको त 1800 खोप खेर गयो नि त यसरी त भन्दाखेरि।
7: बिसिजी मानव विश्वजमा आइसकेपछि 2 बच्चा आए, 5 बच्चा आए होइन, अब 5 आए पनि खोप लगाइदिनै पर्यो, 4 आए लगाइदिनै पर्यो, 15 खेर गयो नि त सर।
2: खरिद दरमा अलिक हटाएर चाहिँ जति आवश्यक पर्ने उति ल्याउन मिल्दैन?
7: खोप त हामीले खरिद गर्ने हुँदैन सर, खोप त टोटल माथिबाटै आउने हो सर।
2: त्यो त्यही भएर यो बढी भयो भने के हुन्न, त्यो संघीय सरकार भनेर त
7: होइन। मानव हाम्रै बच्चा पनि अब स्वास्थ्य संस्थामा एक आधा घन्टा हिँडेर जान्छ होइन, त्यही खोपलाई अब 4-5 बच्चा भयो भने फिर्ता गर्दिन त कसको मनले मान्छ के सर होइन र भन्नु त, त्यो आउनाले बढी जाने हो कि सर।
2: अब जस्तो मैले भन्नु खोजेको, यो खोप खेर जाने दरलाई घटाउनको लागि चाहिँ के छ यसको विकल्प उपाय के छ?
7: खोप खेर जाने दरलाई घटाउनको लागि सकेसम्म अब बुझाउने नै हो कि सर, 8-10 भएपछि लगाइदिनु र 3-4 भएपछि लगाइदिनु, मान्छे फर्किन मानिदिन्छ भनेपछि चाहिँ त्यो अलिकति सहज हुन्छ होइन। मान्दैन भने त एउटालाई दे भन्छ क्या फेरि, त्यो भावनाले मात्रै समस्या हो कि सर। जस्तो हर्किचोटि लगाउँ भनेर मान्यो भने घट्ने हो सर होइन, अब नीति फेरि एउटालाई पनि दे भनेर पठाउने त्यसरी बाध्यको छ कि सर। अब अलिकति खोप केन्द्र कतै घटाउन सक्यो भने फेरि अलिकति घट्ने पनि अवस्था हुन्छ, गत वर्ष हामीले दङ्गीसनमा त यो 2 खोप केन्द्र पनि घटाउँ, त्यो अलिकति बढी थियो आज।
1: आजको परिवेशमा अब छोटो विश्राम,
8: किसानहरूका लागि खुसीको खबर।
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
8: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23-971।
1: विश्राम पछि तपाईँलाई पुनः स्वागत छ। अब बाँकी खबर,
2: राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिक राम घिमिरे निर्वाचित हुनुभएको छ। राजोपा लुम्बिनी प्रदेशको कोराहीमा सम्पन्न भएको प्रथम अधिवेशनमा सर्वसहमत रूपमा नेतृत्व चयन हुन नसकेपछि निर्वाचन भएको थियो। पहिलो चरणको निर्वाचनमा सभापति पदका लागि 6 जना बीच भएको प्रतिस्पर्धामा घिमिरेले सबैभन्दा बढ़ी 169 मत प्राप्त गर्नुभएको थियो। उहाँले प्रतिस्पर्धीहरू मध्ये सबैभन्दा बढ़ी मत प्राप्त गरे तापनि जम्मा खसेको मतमा 51% मत नपाएपछि निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेसँग दोस्रो चरणको निर्वाचन गर्ने भनिएको थियो। तर गोपालले घिमिरेलाई समर्थन जनाएपछि निर्वाचन नगरी सभापतिमा उहाँलाई नै निर्वाचित भएको घोषणा गरिएको राजोपाका नेता डाक्टर बुद्धि प्रसाद शर्माले जानकारी दिनुभएको छ। रूपन्देहीका घिमिरेले 169, अर्घाखाँचीका गोपाल घिमिरेले 87, रूपन्देहीकै गणेश पौडेलले 84, बाँकेका डाक्टर राजकुमार सुविदीले 80, रूपन्देहीकी मन्जु भुस्तालले 71 र रूपन्देहीकै मधुप्रसाद अर्यालले सबैभन्दा कम 19 मत प्राप्त गर्नुभएको थियो। यसै गरी महामन्त्रीमा सीएम उपाध्याय सर्वसहमत रूपमा निर्वाचित हुनुभएको छ।
1: राप्ती राजमार्ग अन्तर्गत सल्यानको शारदा नगरपालिका एक बस पार्क नजिक बसको ठक्करबाट एक पैदल यात्री महिलाको ज्यान गएको छ। दाङबाट सल्यानको कुमाख तर्फ जाँदै गरेको नातिन ख 66 नम्बरको बसले हिजो दिउँसो करिब 12 बजेतिर ठक्कर दिँदा छत्रेश्वरी गाउँपालिका 7 निवासी 46 वर्षीय उमा रेउलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। बसको ठक्करबाट गम्भीर घाइते भएकी रेउलीलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाई छ। प्रहरीका अनुसार बस र बस चालक कुम्मा गाउँपालिका 3 का अन्दाजी 30 वर्षीय दिल्ली बुढालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।
2: जिल्ला प्रशासन कार्यालय रूकुम पश्चिमले जेठ महिनामा नागरिकता राहदानी र राष्ट्रिय परिचय पत्र लगायतका विभिन्न सेवा मार्फत हजारौं सेवाग्राहीलाई सेवा प्रदान गरेको छ। कार्यालय एक महिनाको अवधिमा झण्डै 3,000 सेवाग्राहीलाई सेवा प्रदान गरेको हो। जेठ महिनाभर सबैभन्दा धेरै राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा प्रभाव भएको प्रमुख जिल्ला अधिकारी निशान राज गौतमले जानकारी दिनुभएको छ। उहाँका अनुसार जेठ महिनामा मात्रै 2824 जनालाई सेवा प्रदान गरिएको छ। उक्त अवधिमा 1,234 जनाले राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गराएका छन् भने 151 जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरिएको छ। यसै गरी नयाँ नागरिकतातर्फ 341 पुरूष र 343 महिला गरी जम्मा 684 जनाले सेवा दिएका छन्। यसै गरी प्रतिलिपि नागरिकता सेवा अन्तर्गत 303 जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको छ, जसमा 165 पुरूष र 138 महिला रहेका छन्। विदेश यात्रा र अन्य प्रयोजनका लागि आवश्यक राहदानी सेवातर्फ पनि नागरिकको चाप बढ़ेको बताइएको छ। जेठ महिनामा मात्रै 245 जनाले राहदानी बनाएका थिए, जसमा 144 जना पुरूष र 101 जना महिला रहेकोमा 207 जनाले राहदानी लिइसकेका छन् भने 38 जनाले राहदानी लिन बाँकी रहेको छ। पछिल्लो समय विभिन्न सरकारी सेवामा राष्ट्रिय परिचय पत्रको प्रयोग बढ्दै जाँदा यसको विवरण दर्ता र कार्ड प्राप्त गर्नेको संख्या उल्लेख्य रूपमा बढ़ेको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनु भएको छ।
1: कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको बैठकले लोपोन्मुख राउटे समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन राउटे संरक्षण नीति स्वीकृत गरेको जनाएको छ। लोपोन्मुख राउटे समुदायको मूल प्रवाहीकरण नीति 2083 स्वीकृत गरेसँगै आगामी आर्थिक वर्षबाट उक्त नीति अनुरूप कार्ययोजना कार्यान्वयन हुने बताइएको छ। कर्णाली प्रदेश सरकारले सोही नीति अनुसार नै आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रममा समेटेर कार्यान्वयन गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ। राउटेमाथि बाह्य समुदायबाट असुरक्षा बढ़दै गएपछि उनीहरूको कला संस्कृति र मौलिकता जोगाउँदै सामाजिकीकरण गर्ने र सुरक्षाको प्रत्याभूति दिलाउन एकीकृत नीति निर्माण गरिएको मन्त्रालयका सचिव रोशनी कुमार श्रेष्ठले बताउनु भएको छ। पछिल्लो समय राउटे समुदायको संस्कार र संस्कृतिमाथि बाह्य समुदायको हस्तक्षेपका कारण उनीहरू असुरक्षित समेत बन्दै गएका छन्।
2: कैलालीको गोदावरी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा वन कर्मचारीहरूले एक महिलाको स्वरोजगारको साधनका रूपमा रहेको टेम्पो भीरबाट खसालेको घटनाप्रति चौतर्फ विरोध भएको छ। भीमदत्त राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका 4 बासपानीमा सड़क छेउमा राखिएको स्थानीय 44 वर्षीय धनादेवी धामीको टेम्पो जेठ 29 गते वनका कर्मचारीले हटाउने क्रममा भीरबाट खसालेका थिए। सो घटनाको भिडियो जेठ 30 गते सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसले व्यापक चर्चा र आक्रोश पैदा गरेको हो। घटनापछि सुदूरपश्चिम प्रदेश सभा सदस्य सन्तोषी कुमारी शर्मा थापाले घटनास्थलको निरीक्षण गर्दै निष्पक्ष छानबिनको माग गर्नुभएको छ। डिभिजन वन कार्यालयका प्रमुख राम विचारी ठाकुरले भने वन अतिक्रमण हटाउन पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि हटाउने क्रममा अनियन्त्रित भई गाड़ी भीरबाट खसेको दावी गर्नुभएको छ। वन कार्यालयले विज्ञप्ति जारी गर्दै टेम्पो जीर्ण अवस्थामा रहेको, चक्का र इन्जिन बिग्रेको र भौगोलिक असन्तुलनका कारण दुर्घटना भएको जनाएको छ। तर स्थानीयले भने वन कार्यालयको दावी गलत रहेको, टेम्पो सञ्चालनकै अवस्थामा रहेको बताएका छन्। यसैबीच घटनाको चौतर्फी आलोचना भएपछि प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ। घटनामा संलग्न रहेको आशंकामा जिल्ला प्रहरीकारले कैलालीले वन कार्यालयका कर्मचारी 12 जनालाई पक्राउ गरी सोधपूछ शुरू गरेको छ। जिल्ला प्रहरीकारले कैलालीका प्रवक्ता समेत रहेका डीएसपी योगेन्द्र तिमल सिन्हाले भिडियो प्रत्यक्षदर्शीको भनाई र सम्बन्धित पक्षको बयानका आधारमा अनुसन्धान भइरहेको र दोषीमाथि कानूनी प्रक्रिया अघि बढाइने जानकारी दिनुभएको छ। डिभिजन वन कार्यालयका प्रमुख ठाकुरसँग पनि वन मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा राखेर सोधपूछ भइरहेको बताइएको छ।
1: आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम अझै केही दिन कायमै रहने मौसमविदहरूको अनुमान रहेको छ। पछिल्लो केही दिन लगातार वर्षा भई गर्मीबाट केही राहत मिलेको भए पनि वर्षा कम भएसँगै फेरि गर्मी बढ्न थालेको हो। आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराईका थोरै ठाउँमा तथा मध्य प्रदेशका एक दुई ठाउँमा समेत मध्यम वर्षा हुने अनुमान गरिएको छ। आज राति पनि कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
2: यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओली पनि विदा हुन्छौ।
1: नमस्कार।

0: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
1: सृजना नर्सरी एन्ड एग्रो फार्म।
0: यहाँ फलफुलका बिरुवा, बाह्रमासे तथा सिजनल फुलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
1: साथै पोषण युक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
0: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
1: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर छ, स्टार चोक, रजौरा, दाङ।
0: संचालक सेवक राम भण्डारी, मोबाइल नम्बर 98 5 78 20 178 र 98

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 7 बज्यो।
3: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
4: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: समाचार विस्तारमा। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आज र भोलि छलफल हुने भएको छ। मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको पर्सि 3 गते र 4 गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ। आज युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा संचार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन र महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ। त्यसैगरी भोलि विज्ञान प्रविधि तथा नवप्रवर्तन, कानून न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिंचाई, परराष्ट्र, अर्थ र रक्षा रक्षा, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने सचिवालयले जनाएको छ। पर्सि युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा संचार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन र महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रीले मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुनेछ। यस्तै असार 4 गते विज्ञान प्रविधि तथा नवप्रवर्तन, कानून न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिंचाई, परराष्ट्र, अर्थ र रक्षा मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय लगायतबारे उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुहुने कार्यसूची छ। चीनको 4 दिने औपचारिक भ्रमणका क्रममा चीन पुग्नुभएका परराष्ट्र मन्त्री शिशिर खनाल बेजिङका विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ। उहाँले आज चिनिया समकक्षी वाङ यीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ। हिजो अपराह परराष्ट्र मन्त्री खनाल उहाँको सम्मानमा नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भई नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुभयो। कार्यक्रममा उहाँले वर्तमान सरकारका प्राथमिकता, सुशासनको संस्थागत विकास, आर्थिक विकास तथा समृद्धिमा केन्द्रित रहेको उल्लेख गर्नुभयो। साथै उहाँले नेपाली समुदायलाई मुलुक समृद्धिको अभियानमा सहभागी हुन पनि आह्वान गर्नुभयो। मन्त्री खनालले चीनमा नेपालको हित प्रवर्धन गर्न तथा नेपाली नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न राजदूतावासका अधिकारीहरूलाई निर्देशन दिनुभएको थियो। साथै उहाँले कार्यवाहक राजदूत तथा अन्य अधिकारीबाट राजदूतावासको कार्य सम्पादन र प्राथमिकताबारे जानकारी लिनुभएको थियो। यसअघि परराष्ट्र मन्त्री खनालले राजदूतावास परिसरमा बिरुवा रोप्नु भएको थियो। परराष्ट्र मन्त्री खनाल चीनको विदेश मामिला मन्त्री तथा चिनिया कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनैतिक ब्यूरो सदस्य वाङ्गीको सौहार्दपूर्ण निमन्त्रणामा बेइजिङ पुग्नु भएको हो। आज असार एक गते संविधान तह सबै प्रदेश सरकारहरूले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन्। प्रदेश सरकारहरूले बजेट तयारी अन्तिम चरणमा पुर्याइएको जनाएका छन्। संघ सरकारको अनुदान, प्रदेशहरूको आमदानी, राजस्व लगायत स्रोत समेटेर प्रदेश सरकारहरूले बजेट ल्याउँदैछन्। मध्य प्रदेशका 100% जनसङ्ख्यामा विद्युत सेवा पुगेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय प्रसारण मार्फत प्रदेशका 136 पालिकाको 1271 वडाका सबै घरधुरीमा विद्युत सेवा पुगेको जनाइएको हो। आर्थिक वर्ष 2082-83 लागि हिजो प्रदेशसभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले पेश गर्नुभएको आर्थिक सर्वेक्षणमा प्रदेशका 100% जनसङ्ख्यामा विद्युत सेवा पुगेको उल्लेख छ। अर्थमन्त्री भट्टराईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सहितको बजेट प्रदेशको आर्थिक सर्वेक्षणले दिएको संकेतको आधारमा आउने पनि बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। त्यसका लागि 2,62,74,00,000 रुपियाँ विनियोजन गरिएको छ। त्यसमा नेपाल सरकारतर्फ 1,19,74,00,000 रुपियाँ रहेको छ भने वैदेशिक सहायतातर्फ 1,43,00,000,000 रहेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत रहेको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत नवीकरणीय ऊर्जाको विस्तार तथा ऊर्जा दक्षताको अवलम्बनको माध्यमबाट विद्युत पहुँच विस्तार गर्ने कार्यक्रम भने निरन्तर कार्यान्वयनमा छ। दिगो ऊर्जा च्यालेन्ज फण्ड मार्फत नवीकरणीय ऊर्जा प्रवर्धनको भायबिलिटी ग्याप फन्डिङ, विपदबाट क्षति भएका आयोजनाको पुननिर्माण तथा मर्मत सम्भार र अफ ग्रिड आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने क्रियाकलापको लागि बजेट विनियोजन गरिएको केन्द्रले जनाएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले आगामी 5 वर्षमा युवाले अब आफ्नो सपना पूरा गर्न विदेशी नै पर्ने बाध्यता अन्त्य हुने बताउनु भएको छ। काठमाडौँमा हिजो आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन 2083मा अर्थमन्त्री वाग्लेले आगामी वर्षको बजेट मार्फत युवालाई स्वदेशमै रोजगारी, शिक्षा र अन्य अवसरको पर्याप्त अवसर सृजना गरिने बताउनुभयो। बजेटमा करको दर घटाएर 1,00,000 कमाउने युवालाई महत्त्वपूर्ण सहुलियत दिएर करको झन्झटबाट मुक्ति दिइएको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले त्यसको फाइदा लिन सबैलाई आग्रह गर्नुभयो। महोत्तरीको भङ्घा नगरपालिकामा बाढीबाट प्रभावित भएका 73 परिवारलाई घर हस्तान्तरण गरिएको छ। गत असोज 19 र 20 गते रातो खोलामा आएको बाढीका कारण घरबार विहीन भएका भङ्घा नगरपालिकाका दलित, गरीब र अति विपन्न 73 परिवारलाई नयाँ घर निर्माण गरी हिजो हस्तान्तरण गरिएको हो। 1,01,71,000 रुपियाँ खर्च गरेर निर्माण गरिएका 73 घरबाट 375 प्रत्यक्ष लाभान्वित भएका एकीकृत सामुदायिक विकास परियोजनाले जनाएको छ। भङ्घा 4 हिजो आयोजित घर हस्तान्तरण कार्यक्रममा नगर प्रमुख सञ्जीव कुमार शाहले पालिकाभित्रका दलित, गरीब र अति विपन्न बाढी पीडित 73 परिवारलाई घर बनाउन सहयोग गर्ने सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा निरन्तर सहयोगका लागि आग्रह गर्नुभयो। विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको जोखिम अझै कायम रहेको बताएका छन्। नेपाल नेत्रज्योति संघको हिजो काठमाडौँमा आयोजित 30 केन्द्रीय सभाको अधिवेशनमा अन्धोपनको दरमा केही कमी आए पनि संख्यात्मक रूपमा जोखिम रहेको उहाँहरूले बताउनुभयो। औसत आयु, रक्तचाप तथा मधुमेहका बिरामी बढेका कारण नेपालमा आँखाका बिरामी बढेको उल्लेख गर्दै उहाँहरूले ग्रामीण क्षेत्रमा आँखा उपचार सेवाको पहुँच वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताउनु भएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 8 सामाजिक सेवामा योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा सभापति थापाले सम्मानित व्यक्तित्वहरूले पेसा र क्षेत्रको विकासका लागि मात्र नभई लोकतन्त्रको जगलाई बलियो बनाउन पनि योगदान पुग्ने बताउनुभयो। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 11 क्षेत्र समेटेर 101 बुदाको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। राष्ट्रिय सभागृहमा हिजो आयोजित नगरसभाको 19 अधिवेशन बैठकमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले महानगरपालिकाले मौलिक ऐतिहासिक सांस्कृतिक पर्यटकीय र सुशासनयुक्त महानगर निर्माण गर्ने लक्ष्यसहित नयाँ नीति कार्यक्रम पेश गर्नुभएको हो। त्यस्तै नीति तथा कार्यक्रममा फोहोर मैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै फोहोरलाई निशुल्क सशुल्क न्यूनीकरण सृजनात्मक पुनर्चक्रिय लगायत प्रयोगमा आधारित बनाई 7 समूहमा विभाजन गरी प्रविधिको प्रयोग मार्फत फोहोर मैलाको उचित व्यवस्थापन गरिने उल्लेख गरिएको छ। नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। विक्रम सम्वत 2004 असार 1 तीन धारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी गणित विज्ञान भूगोल लगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासक विरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम दिवस मनाउने गरिन्छ। अब रिपोर्ट। भारतमा निर्यात हुँदै आएको नेपाली चिया परीक्षणका लागि भन्दै भारतले निर्यातमा अवरोध गरेपछि चिया उद्योगी र चिया उत्पादक कृषक दुवै मारमा परेका छन्। नेपालबाट लगिएको चिया परीक्षण भारतमा लामो समय लाग्दा र चिया थन्किँदा चिया उद्योगीहरूले कारखाना सञ्चालन गर्न नसकिने भन्दै आजदेखि उद्योग बन्द गर्ने जनाएका छन्। इलामबाट संवाददाता राजकुमार दाहालको रिपोर्ट।
7: पछिल्लो समय भारतीय टी बोर्डले नेपालबाट भारत जाने चियामा निकै कडाई गरिरहेको छ। अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि नेपालबाट भारत पुगेका तयारी चिया उतै रोकिएको अवस्था छ। परीक्षणमा लगिएको धेरै नमूनाको रिपोर्ट अझै आएको छैन। नेपाली तयारी चिया कोलकातामा 2,00,000 केजी होल्ड गरिएको छ भने करिब 7,00,000 केजी चिया कारखानामा रहेको उद्योगीको भनाइ छ। सूर्योदय टी एसोसिएसनका अध्यक्ष दिलीराम श्रेष्ठ।
8: जति भारतमा गएर चिया बसेको छ त्यो अहिले क्याल्कुलेसनमा 2-3,00,000 केजीसम्म नेपालमा बसेको चिया भनेको अहिले हारिमा 5,00,000-7,00,000 केजीसम्म गोदाममा थन्किएको छ।
7: कारखाना बन्द गर्नुको विकल्प नभएको चिया व्यवसायी बताउँछ। व्यवसायी रविन प्रसाई।
9: अब यत्रो हजारौं किसान मजदुरको चाहिँ अब हामीले समयमा भुक्तानी दिन नसक्ला जस्तो छ। प्रबन्ध कार्यालय गयौँ, उहाँहरू के भन्छ भने ल्याउनुहोस् हामी चिया बेचिदिन्छौँ भन्नुहुन्छ। अब हामी त के पनि गर्छौँ भने ट्रकका ट्रक सिंहद्वारा चाहिँ चिया लानु पर्ला जस्तो भइसक्यो।

0: प्रतिबन्ध लगाएको छ, जुन प्रकारको रिपोर्ट आइरहेको छ अहिले विश्वास गर्दैन, रिपोर्ट छ होइन 22 रिपोर्ट छ।
1: उद्योगीहरू कारखाना धान नै नसक्ने अवस्थामा पुगेको बताउँछन् सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका महासचिव गोपाल कटेल।
0: यदि गभर्मेन्ट लेभल पनि यसलाई चाहिँ एउटा स्ट्राटेजिक नीति अपनाएर चाहिँ एउटा वार्ताद्वारा छुट्टै पहल गरिँदैन भने हामी उद्योगीहरू चाहिँ अब एक किसिमको थकित भइसकेको छ, हामीसँग विकल्पहरू छैन। हाम्रो विकल्प भनेको चाहिँ उद्योग बन्द गर्ने हामी चाहिँ अन्तिम अवस्थामा छौँ।
1: यसबाट चिया उद्योगी मात्र होइन चिया किसान झनै मारमा परेको देखिन्छ। उद्योगीको चिया भारतमै होल्ड हुँदा अब किसानको भुक्तानी पनि गर्न नसकिने एसोसिएसनले जनाएको छ। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै असार 1 गतेदेखि समस्या समाधान नभएसम्म कारखाना बन्द गर्ने जनाएको छ। राजकुमार दाहाल, रेडियो नेपाल, इलाम।
2: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीच युद्धविराम सम्बन्धी सम्झौताका लागि सहमति भएको घोषणा गर्नुभएको छ। दुवै पक्षका अनुसार यो समझदारी पत्र आगामी शुक्रबार औपचारिक रूपमा हस्ताक्षर भई कार्यान्वयनमा आउनेछ। ट्रम्पले अमेरिकाले इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी हटाउने र विश्व ऊर्जा आपूर्तिका लागि महत्त्वपूर्ण मानिने होर्मुज जलमार्ग शुक्रबारदेखि पुनः खुला हुने बताउनु भएको छ। यद्यपि सम्झौताको पूर्ण पाठ भने सार्वजनिक गरिएको छैन। इरानका उपविदेश मन्त्री काजिम घारिबाबादीले सम्झौतामा हस्ताक्षर भएपछि स्विजरल्याण्डमा थप वार्ता हुने जानकारी दिनुभएको छ। यता अमेरिका र इरानबीच युद्धविराम सम्झौताको घोषणा भए लगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट भएको छ। होर्मुज जलमार्ग विश्वको प्रमुख तेल ढुवानी मार्ग भएकोले यसको पुनः सञ्चालनलाई विश्व अर्थतन्त्रका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। अब आर्थिक समाचार।
3: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: वाणिज्य ब्याङ्कहरूको निक्षेप संकलन र सम्पत्ति बढे पनि कर्जाको गुणस्तर खस्कँदा र खराब कर्जा चुलिँदा ब्याङ्कहरू पुँजीगत दबावमा परेको देखिएको छ। नेपाल राष्ट्र ब्याङ्कको ब्याङ्क सुपरभिजन विभागले सार्वजनिक गरेको आर्थिक वर्ष 2024-25 वार्षिक सुपरभिजन प्रतिवेदनले वित्तीय सूचक र बजार अंशको अवस्था हेर्दा वाणिज्य ब्याङ्कहरूको कुल निक्षेप 13.63% बढेर 6,541.65 अर्ब पुगेको उल्लेख गरेको छ। समीक्षा वर्षमा ब्याङ्कहरूको कुल कर्जा तथा सापटी 10.49% वृद्धि भई 4,963.15 अर्ब पुगेको देखाएको छ। तर उत्पादन र उपभोगको तुलनामा कर्जा प्रवाहको अनुपात भने 80.05% खुम्चिएको छ। सुपरभिजनका क्रममा राष्ट्र ब्याङ्कले ब्याङ्कहरूको संस्थागत सुशासन, कर्जा व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा गम्भीर त्रुटिहरू औल्याएको छ। नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्किङ प्रणाली सुरक्षित राख्न नियम छल्ने प्रवृत्ति बन्द गर्न ब्याङ्कहरूलाई सचेत गराएको छ। वाणिज्य ब्याङ्कहरूले असार महिनाका लागि आफ्नो नयाँ ब्याज दर तालिका सार्वजनिक गरेका तालिका अनुसार जेठको तुलनामा असार महिनामा निक्षेपको औसत ब्याज दर सामान्य अङ्कले घटेको छ। व्यक्तिगत निक्षेप तर्फको औसत अधिकतम ब्याज दर जेठको 4.343% बिन्दुबाट घटेर असारमा 4.265% बिन्दु कायम भएको छ। त्यस्तै संस्थागत निक्षेपको औसत दर पनि जेठको 3.204% बिन्दुबाट घटेर 3.18% बिन्दुमा झरेको छ। म्याग्दी जिल्लाको मालिका गाउँपालिका रुमका महिलाले वनमा खेर जाने अल्लोलाई आमदानीको स्रोत बनाएका छन्। अल्लोको रेसा प्रशोधन गरी विभिन्न किसिमका सामग्री बनाएर त्यहाँका महिलाहरू स्वरोजगार मात्र भएका छैनन्, राम्रो आमदानी समेत गरेका छन्। रुम अल्लो कपडा तथा ढाका उत्पादन समूहका अध्यक्ष मन कुमारी पुनले 12 जना महिला उद्यमीहरूले अल्लोबाट कपडा बनाउने काम गरिरहेको जानकारी दिनुभयो। एकजनाले वार्षिक 45-150 मिटरसम्म अल्लोबाट कपडा बनाउने गरेको र प्रति मिटर 500-750 रुपियाँका दरले अल्लोको कपडा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो।
2: भुवन आचार्य, अब खेल समाचार। फिफा विश्वकप 2026 अन्तर्गत एसियाली देश जापान र नेदरल्यान्ड्स बीचको खेल बराबरीमा सकिएको छ। गैराती भएको खेल 2-2 गोलको बराबरीमा सकिएको हो। खेलको 51 मिनटमा नेदरल्यान्ड्सका भर्जिल भान डाइकले पहिलो गोल गरेर आफ्नो टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए, तर 57 मिनटमा जापानका केइतु नाकामुराले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यसपछि 64 मिनटमा नेदरल्यान्ड्सका क्राइसेन्सियो समरभिलले गोल गरेका थिए। यद्यपि 89 मिनटमा गोल गर्दै जापानले खेललाई बराबरीमा टुङ्ग्यायो। त्यसअघि भएको खेलमा चार पटकको विश्वकप विजेता जर्मनीले कुराकाओलाई 7-1 विशाल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। जर्मनीले पहिलो हाफमा 3 गोल गर्यो भने दोस्रो हाफमा 4 गोल थप्यो।

निका लागि काई हावार्ड्सले दुई तथा फेलिक्स एन्मेचा, निकु स्लोटरभेक, जमाल मुसिएला, नाथनियल ब्राउन र डेनिस उन्ढाबले समान एक एक गोल गरे। कुराकाओका लिभानो कोमेनेन्सियाले एक गोल गरे। यस्तै आज बिहान भएको खेलमा इक्वेडर विरुद्ध आइभरी कोस्ट 1-0 गोल अन्तरले विजयी भएको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा तथा मध्य प्रदेशका पनि एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 29.4 र न्यूनतम तापक्रम 19.8 डिग्री सेल्सियस मापन भएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:08 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। चीन भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र चिनिया विदेश मन्त्री वाङ वी बीच आज बेजिङमा द्विपक्षीय वार्ता हुँदै प्रतिनिधि सभामा विनियोजन विधेयक 2083का विभिन्न शीर्षकमाथि आजदेखि छलफल सुरु हुने। आज सबै प्रदेश सरकारहरूले बजेट ल्याउँदै मध्य प्रदेशका सम्पूर्ण घरधुरीमा विद्युत पुगेको तथ्याङ्क, अमेरिका र इरान बीच युद्धविराम सम्झौता घोषणा, कच्चा तेलको मूल्यमा भारी गिरावट र फिफा विश्वकपमा आइभरी कोस्टसँग इक्वेडर पराजित, जापान र नेदरल्यान्ड्सको खेल बराबरीमा, कुराकाओ विरुद्ध जर्मनी 7-1 गोल अन्तरले विजयी। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अङ्ग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकम को फाइबर इंटरनेट नया जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नमस्कार, रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईलाई स्वागत छ।
1: सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनेट प्रसारण हुन्छ। सूचना तथा संचार मन्त्रालयको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति एमडेक बैठक हालै सम्पन्न भयो। यस सम्बन्धमा आज हामी एक रिपोर्ट प्रस्तुत गर्छौँ अनि प्रेस काउन्सिल नेपालका पछिल्ला कार्य प्रगतिहरूका सन्दर्भमा आज हामी काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुषालसँग गरिएको कुराकानी प्रस्तुत गर्छौँ। कार्यक्रमको पुरै समय अवधिभर हामी सँगै रहनुहोला।
2: तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचराउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने,
3: बर्खायाममा सजग बनाऊ, पूर्व तयारी गरौं, बाँचौं बचाऊं।
1: सूचना तथा संचार मन्त्रालयको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति एमडेक बैठक हालै सम्पन्न भएको थियो र मन्त्रालय अन्तर्गत निकायहरूमा कार्यक्रम कार्यान्वयनमा देखिएका समस्या, बजेट खर्चको अवस्था तथा समाधानका उपायहरूका बारेमा छलफल भएको थियो। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट अब हामी प्रस्तुत गर्छौं।
0: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले मन्त्रालय तथा मातहतका निकायमा कार्य सम्पादनका क्रममा देखिएका समस्या तत्काल समाधान गरी नतिजामुखी ढंगले काम गर्न निर्देशन दिनुभएको छ। सूचना तथा संचार मन्त्रालयको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति बैठकलाई गत साता सम्बोधन गर्दै उहाँले समस्या र प्रश्नबाट भाग्ने प्रवृत्तिको अन्त्य गरी तिनको समाधानमा केन्द्रित हुनुपर्ने बताउनुभयो। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले मन्त्रालयभित्र के कस्ता समस्या छन्, ती कहाँबाट उत्पन्न भएका हुन् र तिनको गाँठो कसरी फुकाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो। विगतमा भएका काम, त्यसबाट प्राप्त नतिजा र हाल देखिएका चुनौतीको समीक्षा गर्दै समाधानमुखी ढंगले अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो।
4: हाम्रो मन्त्रालय अन्तर्गत अहिले सरकारले जुन बाटो लिन खोजिरहेको छ, हामी जहाँ पुग्न खोजिरहेका छौँ, हामीले हाम्रा घोषित उद्देश्यहरू जे छन्, जुन जुन कार्यक्रमहरू हामीले अनाउन्स गरेका छौँ, ती कार्यक्रमहरू पूरा गर्नको लागि कसले कसरी सहयोग गर्ने, समग्रमा कार्यक्रम चाहिँ सरकारको हो। सरकार अन्तर्गतका निकायहरूले चाहिँ क्लेरिटी सहित आफ्नो स्कोपमा पर्ने काम टाइमली सक्न सकियो भनेदेखि न सरकार सफल हुने हो। त्यो हिसाबले एउटा आफूले के गर्ने हो भन्ने विषयमा हरेक निकाय अपडेटेड हुनु पर्यो, जिम्मेवार हुनु पर्यो र समस्या नआउने त भन्ने छैन, समस्याहरू हुन सक्छन् अनेक खालका, ती समस्याको बारेमा चाहिँ टाइमली रिपोर्टिङ हुनु पर्यो ताकि इन्टरभेन्सन टाइममा होस्, फेसिलिटेट टाइममा गर्न सकियोस्, सहयोग समयमा गर्न सकियोस्। त्यो तपाईँ एउटा विभाग एउटा निकाय अन्तर्गतको कर्मचारी हुनुहुन्छ भनेदेखि तपाईँको प्रमुखलाई, तपाईँको प्रमुखले तपाईँको कार्यालय प्रमुखलाई, तपाईँको कार्यालय प्रमुखले आवश्यक भयो भने मन्त्रालयको सचिवज्यूलाई अथवा सचिवज्यूले मन्त्रीलाई अथवा मन्त्रीले प्रधानमन्त्रीलाई, कहाँ कुन स्केलको समस्या हो त्यो टाइमली रिपोर्टिङ भयो भनेदेखि त्यो रुट कजमा टाइममा पुग्न सकिन्छ र त्यसलाई एड्रेस गर्न सकिन्छ। नत्र भनेदेखि हामीले यति रिसोर्सेस लगाएर यति धेरै मान्छेहरू जम्मा भएर घन्टौँ बसेर गरेको संवाद निरर्थक हुन्छ। समस्याबाट हामी नभागौँ, समस्याहरूको बारेमा छलफल गरौँ र एउटा समाधानतिर लम्किने उपाय गरौँ।
0: मन्त्री डाक्टर तिमिल सिन्हाले विभिन्न योजना तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट अभाव भएको गुनासो आउने गरेको तर विनियोजन भएको बजेट समेत अपेक्षा अनुसार खर्च हुन नसकेको उल्लेख गर्दै त्यसको कारण पहिचान गर्न आवश्यक रहेको बताउनुभयो। अरू विषयगत मन्त्रालयहरूले अर्थ मन्त्रालयले पर्याप्त बजेट नदिएको गुनासो गर्ने तर प्राप्त बजेट खर्च गर्न नसक्ने अवस्थाले कार्य सम्पादनमा रहेका कमजोरी उजागर गरेको उहाँको भनाइ थियो। सरकारले चालू आर्थिक वर्षका लागि तय गरेका नीति योजना र कार्यक्रम कार्यान्वयनमा सबै निकायले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। मन्त्रालय र मातहतका निकायका कर्मचारीले केवल नियमित जागिर खाने मानसिकता भन्दा माथि उठेर राष्ट्र निर्माणको अभियानमा योगदान दिनुपर्ने बताउँदै मन्त्री डाक्टर तिमिल सिन्हाले राष्ट्र सेवक कर्मचारीले नागरिकको सेवकका रूपमा काम गर्नुपर्ने बताउनुभयो।
4: हामीले जुन डाटाको कुरा गर्यौं यसमा एकदमै ठूलो सुधार हुन जरुरी छ। सानो सुधारले पुग्दैन। 50.9 बाट 55.9 पुर्याएर हुँदैन। यो 10.61 बाट 20.61 पुर्याएर हुँदैन। यो खर्च गर्ने कुरा मात्रै गरिएको होइन, खर्च किन र के का लागि भन्ने पनि उत्तिकै महत्वपूर्ण कुरा छ। हाम्रा विकासका समस्याहरू के हुन्, ती समस्याहरू समाधान गर्नको लागि सरकार कटिबद्ध छ, प्रतिबद्ध छ। नेरो लेभलबाट राष्ट्र र जनता केन्द्रमा हुने जुनसुकै समस्या समाधान गर्नको लागि तदारुकताका साथ इन्स्टेन्ट एक्सनमा जानको लागि म तयार छु। त्यस्तै प्रधानमन्त्रीज्यू पनि तयार हुनुहुन्छ, मन्त्री परिषद तयार छ, तपाईँ हरेक जुन जुन युनिटको रिप्रेजेन्ट गर्नुहुन्छ त्यसै गरी फुल कन्फिडेन्सका साथ त्यो समस्या समाधानका लागि तयार हुनु पर्यो र हामी एकीकृत भएर तपाईँ हरेक इन्डिभिजुअलले आफ्नो तर्फबाट गर्नुपर्ने कन्ट्रिब्युसनको लागि तपाईँ 100% तयार हुनुहुन्छ र तपाईँ अन्तर्गतका अथवा तपाईँ भन्दा माथिका तत्त्व निकायहरूले उत्तिकै सपोर्ट गर्न सके भनेदेखि हामीले एब्सोल्युटली एकदमै ठुलो नसोचेको प्रगति गर्न सक्छौँ। जहाँ जहाँ अड्किन्छ त्यो फुकाइदिनु पर्ने निकायले फुकाइदिनु पर्यो। एउटा राष्ट्रका महत्वपूर्ण समस्याहरू समाधान गर्नको लागि जुन तहबाट जुन किसिमको सक्रियता चाहिन्छ त्यो आवश्यक हुनु पर्यो। हामीले एउटा के मानसिकताबाट उठ्नु पर्यो भने हामी जागिर खाइरहेका छौँ भन्ने मानसिकताबाट चाहिँ उठ्नु पर्यो। हामी चाहिँ राष्ट्र निर्माणमा लागिरहेका छौँ, साँचो अर्थमा हामी राष्ट्र र जनताको सेवक हो भन्ने चाहिँ अर्थ त्यो जनताले अनुभूत गर्ने गरी त्यो दिन सकियो भनेदेखि मेरो हिसाबमा धेरै समस्याहरू त्यो टेक्निकल निटिग्रिटीहरू छोडेर पनि समस्याका समाधानहरू हुन्छन्।
0: सूचना तथा संचार मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले मन्त्रालय मातहतका निकायहरूको चालू आर्थिक वर्षको हालसम्मको प्रगति हेर्दा सन्तोषजनक नरहेको र अब आर्थिक वर्षको एक महिना मात्रै बाँकी रहेकाले उल्लेख्य रूपमा प्रगति हुन सक्ने अवस्था नदेखिएको बताउनुभयो। उहाँले मातहतका निकायमा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्नुपर्ने विषयमा सरकार नचुक्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो।
5: प्रगति हेर्दाखेरि धेरै सन्तोष मान्नुपर्ने ठाउँ देखिँदैन। म थोरै थोरै प्रगति भएको हिसाबले हाम्रो 18 निकायको प्रगतिको अवस्था हेर्दाखेरि 5 निकायले चाहिँ प्रगति 60% माथि हासिल गरेको देखिएको छ। त्यसै गरी 50-60 बिचमा प्रगति हुने 6 निकाय देखेँ मैले र साथै 30-50% प्रगति हासिल गर्ने 3 निकाय र 30% भन्दा पनि कम 4 रहेको देखियो। त्यसरी हेर्दाखेरि त एक महिना मात्रै बाँकी छ। गर्नुपर्ने अब प्रगति हेर्दाखेरि अब त्यति धेरै उल्लेखनीय देखिएला जस्तो लागेन। तपाईँ पुँजीगत खर्च हेर्ने हो भने त्यसमा त छनै जम्मा 20% छ। केही सहजीकरण गरिदिनु पर्ने कुरा पनि यहाँ उठान भएका छन्। ती सहजीकरण गर्ने बाटोमा मन्त्रालय चुक्नु छैन भन्ने चाहन्छु।
0: बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डाक्टर सुदन झाले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई नागरिक सेवा केन्द्रित गर्न आवश्यक रहेको बताउनुभयो। त्यस्तै आर्थिक योजना तथा कार्यक्रम कार्यान्वयनका लागि स्रोत साधन अभाव भन्दा पनि कर्मचारीको कार्यक्षमता अभाव मुख्य समस्या रहेको उहाँको धारणा थियो।
6: हामीसँग प्रचुर मात्रामा डेटा हामी सबै मन्त्रालयमा छ। त्यो डेटालाई प्रपर युज गरेर डेटा ड्रिभन सिस्टम्समा हामी जान सक्छौँ। कुनै पनि गभर्नेन्समा ह्युमन रिसोर्स आर द बेस्ट इन्फ्रास्ट्रक्चर। टेक्नोलोजीले त्यसलाई असिस्ट र प्रमोट गर्ने हो, त्यसलाई चाहिँ सपोर्ट गर्ने, हामीले त्यसलाई कसरी युज गर्न सक्छौँ हामीमा डिपेन्ड गर्छ। सो हरेक डिपार्टमेन्ट हरेक मन्त्रालयमा जुन हिसाबले डेटा बसेका छन् त्यसबाट चाहिँ पोलिसी एनालाइसिस गर्नलाई सर्भिस डेलिभरी, किनभने पब्लिकको तर्फबाट हामीलाई हेर्ने भनेको उनीहरूको डे टु डे लाइफमा इम्प्याक्ट कस्तो भइरहेछ, क्वालिटी अफ सर्भिस हामीले कस्तो दिन सकिरहेछौँ, अनि हामीले दिन सकेको अपर्च्युनिटिजहरूमा के कस्तो इम्प्रुभमेन्ट भएको छ भन्ने कुरा हो। अहिलेको अभाइलेबल जति पनि टेक्नोलोजी छ त्यसलाई हामीले प्रपर वेमा प्रायोरिटी दिने हो क्या। मन्त्रालयको पुँजीगत खर्च 10% 20.61% पुगेको छ, सुधारको सङ्केत हो। त्यही पनि कम्पेरिटिभली यो बजेटको टोटल खर्च अङ्कमा चाहिँ अलिकति कमजोर देखिन्छ। अप्टिकल फाइबर एक्सपेन्सन, सार्वजनिक वाइफाई, जिआइओएमएस, नागरिक एप, साइबर सुरक्षा पूर्वाधार लगायत डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत अन्तर्गतका कार्यक्रमहरूमा इम्प्रेसिभ इम्प्रुभमेन्ट भएको छ। छोटो योजनाका कतिपय सूचकहरू जस्तै टेलिफोन रिचेबिलिटी, 4G को एक्सपेन्सन, अप्टिकल फाइबर विस्तार, GIOMS कार्यान्वयनमा सकारात्मक प्रगतिहरू पनि देखिएको छ। यिनीहरूलाई इन्स्टिट्युसनलाइज गर्नुपर्ने आवश्यकता छ। राष्ट्रिय समाचार समिति, जिल्ला हुला कार्यालय, रेडियो नेपाल लगायत केही निकायले तुलनात्मक रूपमा राम्रो वित्तीय तथा भौतिक प्रगति हासिल गरेको देखिए तापनि यस्ता निकायका असल अभ्यासहरू अन्य निकायमा पनि सेयरेबल अथवा विस्तार गर्न सकिन्छ। प्रस्तुतिमा धेरै ठाउँमा बजेट अभावलाई समस्या भनिएको छ, तर समग्र पुँजीगत खर्च अझै 20% हाराहारीमा रहेको अवस्थामा हाम्रो मुख्य समस्या वास्तवमा बजेट अभाव हो कि बजेट कार्यान्वयन क्षमता हो भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक देखिन्छ।
0: बैठकमा मन्त्रालयको बजेट खर्च तथा योजना र कार्यक्रम कार्यान्वयनको अवस्थाबारे प्रस्तुति दिँदै मन्त्रालयका सहसचिव सुभाष चन्द्र शिवाकोटीले हालसम्मको खर्च अवस्था सन्तोषजनक नरहेको बताउनु भएको थियो। उहाँका अनुसार चालु आर्थिक वर्षका लागि मन्त्रालयलाई 7,91,32,53,000 रुपियाँ बजेट विनियोजन गरिएकोमा वैशाख मसान्तसम्म जम्मा 4,02,00,00,000 खर्च भएको र जुन कुल विनियोजनको 50.88% मात्रै हो। त्यसै गरी चालुतर्फ 5,95,15,00,00,000 रुपियाँ विनियोजन भएकामा 3,78,37,00,00,000 रुपियाँ अर्थात 63.58% खर्च भएको मन्त्रालयको तथ्याङ्क छ। पुँजीगत तर्फ 1,96,17,00,00,000 रुपियाँ विनियोजन गरिएकामा वैशाख मसान्तसम्म 14,28,00,00,000 रुपियाँ मात्र खर्च भएको छ। जुन वार्षिक विनियोजनको 12.38% बराबर भएको प्रस्तुतिका क्रममा सहसचिव शिवाकोटीले बताउनुभयो। बैठकमा मन्त्रालय र मातहतका निकायका कार्यक्रम कार्यान्वयनमा देखिएका समस्या, बजेट खर्चको अवस्था तथा समाधानका उपायहरूबारे छलफल भएको थियो।
1: सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुन्दै हुनुहुन्छ। प्रेस काउन्सिल नेपालका पछिल्ला कार्य प्रगतिहरूका सन्दर्भमा काउन्सिलका मुख्य अधिकृत झवेन्द्र भूषालसँग गरिएको कुराकानी प्रस्तुत गर्छौं।
7: प्रेस काउन्सिल नेपालको पछिल्लो गतिविधि के छ? अब नयाँ आर्थिक वर्षको बजेट पनि आइसकेको छ, के छ पछिल्लो गतिविधि, के कस्ता कामहरू भइरहेका छन् जानकारी गराइदिनुहोस् न।
8: अहिले आर्थिक वर्ष अब करिब करिब अन्तिम हुन थालेको छ। एकातिर यो वर्षको कामहरूको अन्तिममा पनि छौँ हामी, अर्को तपाईँले भने जस्तो नयाँ आर्थिक वर्षको लागि चाहिँ बजेटहरू पनि आइसकेको छ। अब नयाँ आर्थिक वर्षको लागि बजेट त आयो, त्यो अनुसारको के कार्यक्रमहरू छन् अनि कार्ययोजनाहरू के बनाउने भन्ने खालको पनि एउटा चाहिँ त्यो होमवर्कहरू छ। अब हाम्रो अहिले खासमा बजेटिङका हिसाबले त्यति अपेक्षाकृत सन्तोषजनक बजेटहरू हाम्रो लागि चाहिँ छैन। अब हुन त यो मुलुकको समग्र अर्थव्यवस्था बजेटकै कारणले गर्दाखेरि धेरै कामहरू क्रियाकलापहरू अलिकति प्रभावित चाहिँ भएकै छन्। विगतमा हामीले धेरै जिल्लाहरूमा आचार संहिताका जागरण कार्यक्रमहरू, छलफलहरू, अन्तर्क्रिया, त्यसपछि कतिपय यो आचार संहिता सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रमहरू गर्ने त्यस्तो कार्यक्रमहरू थुप्रै हुन्थे, तर अब यो वर्ष योभन्दा अघिल्लो वर्ष पनि हाम्रा त्यस्ता कार्यक्रमहरू बजेटका कारण चाहिँ संकुचनमा परे, बजेट चाहिँ त्यस्तो कार्यक्रममा थिएन। अब हामीले अहिले नियमित खालका अनिवार्य दायित्वहरू चाहिँ जो वहन गर्नपर्ने हो त्यस्ता खालका विषयहरू मात्रै चाहिँ हामी खाएर अब अहिले यो वर्ष हामीले खासमा गर्न खोजेको अलिअलि अहिले जुन प्रेस काउन्सिलले पछिल्लो छापाखाना र प्रकाशन सम्बन्धी नियावली ऐन्द्र नियावली संशोधन भयो त्यसले गर्दाखेरि अनलाइन दर्ता र सूचीकरणको कामहरू सूचना तथा प्रसारण विभागबाट हुने भयो। पहिला चाहिँ हामीले दर्ता त्यहाँ हुने र अनि सूचीकरण चाहिँ हामीले गर्ने गर्थ्यौँ। त्यसो गर्दा सूचीकरण सँगसँगै हामीले एउटा आचार संहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्ने, करिब करिब हामीले 15 दिनमा 1 दिन चाहिँ त्यो ट्रेनिङहरू गर्ने आचार संहिता र निर्देशिकाको बारेमा प्रशिक्षण दिने र त्यसले चाहिँ ती अनलाइनहरूलाई हामीले अनुगमन गर्ने गर्थ्यौँ। अब अहिले त्यो केही स्रोतहरू पनि थियो, हामीले त सूचीकरण गर्दा केही रकमहरू लिन्थ्यो, त्यो रकमले हामीले व्यवस्थापन गरेका थियौँ। अहिले हामीले त्यो कामहरू गर्न कानुनमा त हामीले नपरेपछि हामीलाई स्रोतको पनि केही समस्याहरू देखियो र हामीले त्यस्ता कार्यक्रम पनि गर्न सकिरहेका छैनौँ। तर अब कुनै न कुनै रूपमा सूचना तथा प्रसारण विभागमा अहिले अनलाइन दर्ता हुन्छन्, तिनको विवरण मासिक रूपमा हामीलाई प्राप्त हुन्छ। अब केही स्रोत साधनहरूको हामीले जोहो गरेर भए पनि त्यस्ता आचार संहिता र अभिमुखीकरणका कार्यक्रमहरू चाहिँ गर्नुपर्छ भनेका छौँ। अब सरकारसँग पनि यो विषयमा हामीले कुराकानी चाहिँ गरेका छौँ। अहिले त्यस कारण अब अलि बढी चाहिँ अगाडि हुन्थ्यो, यो वर्ष त्यति हुन सकेका छैनन्। अब अर्को हाम्रो वार्षिक उत्सव भव्य रूपमा हुन्थ्यो सधैँ जस्तो, अब यस वर्ष पनि वार्षिक उत्सव कस्तो अवस्थामा पर्यो भने 23-24 को चाहिँ जुन आन्दोलन पछि तुरुन्तै गभर्मेन्टको चाहिँ अर्को नयाँ सरकारहरू आएसँगै त्यसका चाहिँ तुरुन्तै त्यो एउटा माहौलै फरक किसिमले गयो होइन। हामीले त्यो पर्याप्त रूपमा तयारीहरू पनि हामीले गर्न पाएका थिएनौँ। अब नयाँ नेतृत्व पनि आउने, काउन्सिलमा नयाँ नियुक्तिहरू पनि हुने अवस्थाहरूको सिर्जना गर्यो, त्यसले गर्दा हामीले सामान्य रूपमा चाहिँ अध्यक्षको रिक्तता पनि थियो। हामीले सामान्य रूपमा काउन्सिलमै वार्षिक प्रतिवेदन संहिता लगायतका पुस्तकहरू प्रकाशन र सार्वजनिक गरेर छलफल गरेर हामीले वार्षिक उत्सव मनायौँ। तर मेन मुख्य कुरो चाहिँ अब त्यो राष्ट्रपति कार्यालयमा भव्य रूपमा कार्यक्रम गर्थ्यौँ अनि हामीले पुरस्कार लगायतका चाहिँ वितरणका कार्यक्रमहरू चाहिँ हुन्थे त्यो कार्यक्रम चाहिँ यसपटक गर्न सकिनँ अब उपयुक्त समयमा गर्ने भन्दा भन्दै फेरि अहिले पनि त पछिल्लो पटक फेरि यो अध्यादेश आएर प्रेस काउन्सिलका पदाधिकारीहरू सबै पदमुक्त भएपछि त्यो कार्यक्रमहरू हामी चाहिँ गर्न पाएका छैनौँ पुरस्कार सम्बन्धी कार्यक्रम अब अहिले हामीले रेगुलर रूपमा हामीले नियमित रूपमा अनुगमन उजुरीहरूको सुनवाई हामीले सो अनुगमनहरू पनि गरिरहेका छौँ केही चाहिँ यस्ता आचार संहिताका जागरण अनु काउन्सिलमै जो चाहिँ विभिन्न विधाका र अहिले नयाँ दर्ता हुने अनलाइनका सम्पादक र त्यसका चाहिँ सञ्चालकहरूलाई आचार संहिता सम्बन्धी छलफल गर्ने कार्यक्रमहरू केही त्यस्ता चाहिँ सीमित रूपमा भयो भने त्यसरी चाहिँ हामीले गरिरहेका छौँ
7: ती योजनाहरू बाँकी भएर फेरि नयाँ आर्थिक वर्षमा निरन्तरता हुन्छ के छ अवस्था
8: होइन बजेट पर्याप्त हुने भनेपछि हामीले तपाईँ हामीले अपेक्षा गरे अनुसारको बजेट हुने हो भने योजना कार्यक्रमहरू चाहिँ प्रशस्तै हुन्छन् अनि धौ धौ कार्यक्रमहरू गर्नलाई चाहिँ तपाईँको होइन हतार हतारहरू त्यसपछि व्यस्तताहरू बढी हुन्छ अब अहिले बजेट र कार्यक्रमै त्यस्तो चाहिँ छैन विगतका कतिपय नियमित गर्नपर्ने कार्यक्रमहरू पनि निरन्तरता छैन बजेटको संकुचनको कारणले त्यसले गर्दाखेरि अब अहिले हामी अलि बढी अनुगमन र नियमनको चाहिँ जुन हामीले चाहिँ नियमित गर्नपर्ने काम हो त्यसैमै केन्द्रित छौँ अब आगामी वर्षको सन्दर्भमा पनि अब अहिले हामीले केही कामहरू गरेका छौँ अब एउटा नयाँ हामीले पहिलेदेखि काउन्सिलले किन सुरु नगर्ने भनेर एउटा फ्याक्ट चेकिङ जुन अहिले विभिन्न किसिमका संस्थाहरूले विभिन्न व्यक्तिहरूले चाहिँ फ्याक्ट चेक सम्बन्धी कामहरू गर्नुभएको छ डिजिटल मिडियामा अहिले भ्रमपूर्ण सूचनाहरू अनि त्यसपछि गलत सूचनाहरू चाहिँ सम्प्रेषण दुष्प्रचार हुने क्रमहरू अलिक बढी छ त्यसलाई चाहिँ कम्तीमा पनि प्रेस काउन्सिल जो चाहिँ आचार संहिता अनुगम नियमन गर्ने हो त्यस्तो निकायले पनि यसको चाहिँ फ्याक्ट चेकको संयन्त्रहरू स्थापना गर्ने त्यसका सिस्टमहरू बनाउने जनशक्तिहरू चाहिँ विकास गर्ने त्यसलाई तालिम दिने लगायतका कामहरू गर्नुपर्छ र केही चाहिँ बजेटहरूको लागि हामीले अनुरोध गरेका छौँ यसलाई यसपटक चाहिँ त्यो बजेट कार्यक्रम हामी कहाँमा चाहिँ आएको छ अब त्यसलाई चाहिँ हामीले अगाडि बढाउँछौँ यसपटक त्यसको लागि हामीले त्यही भएका जनशक्तिहरूलाई पनि हामीले चाहिँ ट्रेन गर्ने त्यसका सिस्टमहरू के हुन्छन् त्यसलाई चाहिँ विकास गर्ने र जसले फ्याक्ट्रीमा चाहिँ अलिक दक्षता हासिल गरिराख्नु भएको छ उहाँहरूलाई हायर गरेर त्यसपछि चाहिँ हामीले कामहरू केही गर्ने भन्ने हिसाबले अगाडि बढाएका छौँ अब त्यो अलिकति योजना बनाउने चरणमै छौँ अहिले हामीले एउटा त्यो छ अर्को अलिकति यसका सार्वजनिक गुनासाहरू आएका छन् अलिक पारदर्शिता प्रवर्धन गर्नलाई पनि मिडियाको भूमिका महत्त्वपूर्ण हुने भएको हुनाले अलिक केही कामहरू चाहिँ गर्ने भन्ने हिसाबले पनि केही कार्यक्रमहरू हामी तय गर्दैछौँ यी यस्तै कामहरूको लागि अहिले हामीले जुटिरहेका छौँ अब सँगै वर्गीकरण पत्र पत्रिका वर्गीकरणको काम पनि प्रेस काउन्सिलले विगतदेखि नै गर्दै आएको छ अहिले चाहिँ प्रेस काउन्सिल ऐनमा पनि त्यो वर्गीकरणको व्यवस्था छ अब अर्को कानुनको व्यवस्था त मिडिया काउन्सिलको विधेयक त तपाईँ हामी सबैलाई थाहै छ दुवै पटक संसदमा गएर निष्क्रिय भयो अब अहिले पनि हामी धेरै कानुनी रिक्तता धेरै जटिलताका बिच हामी कामहरू गरिरहेका छौँ त्यो कानुनहरू अलिकति छिटो आउनुपर्छ ल्याउनुपर्छ भन्ने हिसाबले सरकारसँग पनि कुराकानीहरू भइरहेको छ उहाँहरूले त्यसको गम्भीरता पनि बुझ्नु भएको छ त्यसो भए हुनाले त्यसमा पनि केही कामहरू सम्भवतः होला हामी यस्तै कामहरू अहिले गरिरहेका
7: छौँ दर्ता नगरिकन अनलाइन चलाएको पनि होला नि होइन कति छन् त्यस्ता छ यदि छन् भने तिनीहरूको हकमा चाहिँ के गर्न सकिन्छ त के छ त कानुनी प्रक्रिया के छ कारवाही
8: छन् धेरै छन् नि जस्तै तपाईँको यसो हेर्दाखेरि चाहिँ .com.tv.np भन्ने खालका त्यस्ता चाहिँ अनलाइन सञ्चार माध्यमकै झल्को दिने गरी सञ्चालन भएका तर चाहिँ यसको चाहिँ अथोरिटी अथवा चाहिँ जहाँ रजिस्टर गर्नुपर्ने हो जहाँ दर्ता हुनुपर्ने हो त्यस्तो निकायहरूमा दर्ता सूचीकरण नभएका र यत्तिकै चलिरहेका विषयहरू छन् त्यस्तो चाहिँ विषय हाम्रो अनुगमनमा पनि पर्ने र हामी कहाँ उजुरीहरू पनि आउने प्रवृत्ति हुनु छ त्यस्ताको हकमा हामीले के गर्छौँ भने गम्भीर खालको छैन सामान्य उजुरीहरू छ भने त्यस्ता मिडियालाई एकपटक तपाईँ चाहिँ यसरी अनरजिस्टर भएर चलाउनु भएको रहेछ तपाईँ दर्ता भएर मात्रै चलाउनुहोस् सामग्रीहरूमा अलिकति आचार संहिताको पालना गर्नुहोस् भनेर एकचोटि उहाँहरूलाई सर्टेन टाइम दिन्छौँ पटक पटक त्यस्तो विषयहरू भयो भने फेरि हामीले त्यस्तो दर्ता नभएका गम्भीर उल्लङ्घन भएको हकमा चाहिँ अब यसलाई चाहिँ अब नेपाल टेलिकम मार्फत पनि यसको चाहिँ नेपालभित्र सम्प्रेषण नहुने गरी कारवाही हुन्छ त्यस्तो विषय फेरि चाहिँ साइबर अन्तर्गत पनि फेरि नेपाल प्रहरीले पनि कारवाही गर्ने अवस्थाहरू छ त्यस कारण त्यो दुवै कारवाहीहरू हुनसक्छ त्यस कारण जो अनलाइनहरू चाहिँ सञ्चालन गर्ने मिडियाको रूपमा पत्रकारिता गर्ने उद्देश्यले अनलाइनहरू दर्ता गरेर मात्रै चल्नुपर्छ चलाउनुपर्छ भन्ने हो दर्ता नगरी अनलाइनको जस्तो चाहिँ झल्को दिने गरी चलाएका चाहिँ न्युज पोर्टलहरू अथवा चाहिँ विभिन्न किसिमका ग्रुपहरू छन् त्यस्ता चाहिँ आचार संहिता प्रतिकूल कानुन प्रतिकूल हुन् र ती चाहिँ कारवाहीको भागीदार हुन्छन् एउटा अर्को अहिले प्रवृत्तिहरू के देखिएछ भने कतिपय दर्ता भएका मिडिया अथवा पत्रकारहरूले पनि आफ्नो मिडियाहरूमा चाहिँ न्युज नलेख्ने आफ्नो चाहिँ ग्रुपहरू अथवा सामाजिक सञ्जालहरूमा धेरै त्यस्ता चाहिँ समाचार सामग्रीहरू राख्ने गरेको चाहिँ देखिन्छ त्यो चाहिँ यदि समाचार लेख्थ्यो भने त आफ्नो न्युज पोर्टलहरू साइटमा लेख्ने नि सामाजिक सञ्जालमै अनि त्यसपछि अब एक किसिमका गलत र कसैलाई चाहिँ अलिकति भ्रमपूर्ण तरिकाले पनि सामग्रीहरू आउने त्यस्तो आउँदाखेरि फेरि त्यो चाहिँ त नेपाल प्रहरीको विद्युतीय कारोबार अन्तर्गत पनि आकस भएर सामाजिक सञ्जाल पर्यो नि त फेरि त्यो त्यस कारण त्यस्ता प्रवृत्तिहरू देखिएको छ। त्यस कारण पत्रकारहरूले आफ्ना जुन चाहिँ मिडियाहरू अथवा दर्ता भएका मिडियाहरू छन् तिनी मार्फत नै समाचारहरू सम्प्रेषण गर्नुपर्छ भन्ने हिसाबले पनि हामीले छलफलहरू गरिराखेका छौँ। त्यो प्रवृत्तिहरू पनि अहिले देखिराखेका छौँ।
1: उहाँ हुनुहुन्थ्यो प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भूषाल।
7: सूचना तथा सञ्चारको सही सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ
1: यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे सूचना तथा सञ्चार क्षेत्रका विषय प्रस्तुति सहित हामी आउनेछौँ। तबसम्मलाई हामी सरिता खनाल, शोभा भट्टराई र नवीन दाहाल बिदा हुन्छौँ। नमस्कार।

नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोस छ अब समर्थन गर्ने पालो तपाईँको डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्।

0: गोबरलाई गुइठाना बनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौ नारायण गोपालको स्वरमा रहेको यो स्वदेश गान, भैरवनाथ रिमालको रचना अनि संगीत हो चन्द्रराज शर्माको।

स्वदेशकार सुनाउने क्रममा अब सुनाउँछौ भविन ढुङ्गानाको सुर, रमेश क्षितिजको रचना अनि संगीत हो सन्तोष श्रेष्ठको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजी बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
1: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
0: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनुपर्छ।
1: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाणपत्र अनिवार्य रूपमा लिनुपर्छ।
0: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
1: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।

0: तपाईको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 8 बज्यो।
3: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
4: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
5: नमस्कार, म सम्झना महर्जन। कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइन तथा फेसबुकबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीसँगको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको हो। यो कार्यक्रम आज बेलुकी 8 बजे पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ। नेपालमा विवाहको कानुनी उमेर 20 वर्ष भए पनि बाल विवाह अझै अन्त्य हुन सकेको छैन। नेपालको कानुनले विवाह गर्ने कुनै पनि व्यक्ति 20 वर्ष मुनि भएमा त्यसलाई बाल विवाह भनी परिभाषित गरेको छ। नेपाल दक्षिण एसियामा बाल विवाहको उच्च दर भएका देशहरूमध्ये एक हो। नेपालको जनगणना 2078 तथ्याङ्क अनुसार 35% बाल विवाह नेपालमा हुने गरेको छ। त्यसमध्ये पनि मधेस प्रदेशमा सबैभन्दा बढी बाल विवाह हुने गरेको छ। विगतमा भन्दा अहिले बाल विवाह कम भएको तथ्याङ्कले देखाए पनि लुकी छिपी बाल विवाह धेरै नै हुने गरेको प्रहरीको तथ्याङ्क छ। नेपालमा विवाहको उमेर 20 वर्षबाट घटाएर 18 वर्ष पुर्याउनु पर्ने विषयमा अहिले संसददेखि सार्वजनिक स्थलसम्म बहस चल्न थालेको छ। बाल विवाहले मानव बेचबिखनलाई प्रशय मिलिरहेको छ। बाल विवाह र मानव बेचबिखन एक अर्कासँग पनि सम्बन्धित समस्या हुन्। नेपाल मानव बेचबिखनको स्रोत, ट्रान्जिट र गन्तव्य देशका रूपमा चिनिन्छ। हरेक वर्ष हजारौँ नेपाली महिला तथा बालबालिका वैदेशिक रोजगारी, विवाह, शिक्षा वा राम्रो जीवनको प्रलोभनमा परेर बेचबिखनको जोखिममा पर्ने गरेका छन्। बेचबिखनका प्रमुख गन्तव्यहरूमा भारत तथा केही खाडी देशहरू समावेश छन्। बाल विवाह भएका किशोरीहरू शिक्षा, आर्थिक अवसर र निर्णय क्षमताबाट वञ्चित हुने भएकाले बेचबिखन तथा शोषणको जोखिममा बढी पर्छन्। यस्ता समस्याको समाधानका लागि कानुनको प्रभावकारी कार्यान्वयन, शिक्षा, आर्थिक सशक्तिकरण तथा जनचेतना कार्यक्रम आवश्यक पर्छन्। आजको कार्यक्रममा हामी नेपालमा बाल विवाह तथा मानव बेचबिखनको अवस्था र न्यूनीकरणका लागि प्रयासका बारेमा राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण जेसी महाशाखाका प्रमुख गीता कुमारी दाहाल र जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रसँग छलफल गर्छौँ। नमस्कार अनि स्वागत छ यहाँहरू दुवैजनालाई कार्यक्रम बदलिदो नेपालमा।
6: धन्यवाद।
7: धन्यवाद म्याम।
5: सबैभन्दा पहिला म म्यामबाट नै सुरु गर्छु। पछिल्लो समयमा के छ बाल विवाहको अवस्था, के छ नेपालमा?
7: धन्यवाद म्याम, यो एकदमै महत्त्वपूर्ण विषय यहाँले उठान गर्नुभएको छ बाल विवाहको सम्बन्धमा। र बाल विवाह नेपालको हामीले हेर्दाखेरि हामीले तथ्याङ्क नै हेर्नुपर्ने हुन्छ र तथ्याङ्क नै भर पर्दो हुन्छ। अब नेपालको राष्ट्रिय जनगणना 2078 अनुसार हेर्दा 35% चाहिँ बाल विवाह छ नेपालमा भनेको देखिन्छ। त्यसैलाई पनि अब टुक्रियाएर राखेको छ, होइन, अब प्रदेश वाइज छ, हिमाल, मधेस, पहाड भनेर यसरी राखेको छ। भन्दाखेरि बाल विवाहको अवस्था अहिले भयावह नै देखिन्छ, धेरै देखिन्छ।
5: अलिकति बाल विवाह सम्बन्धी मुद्दाको सङ्ख्या र उजुरीको कुराहरू गरौँ, होइन, विशेष गरेर मिस्टर सर यहाँले नै भनिदिनु होला के छ त अहिलेको अवस्था चाहिँ।
6: अब विगतको तुलनामा बिस्तारै बाल विवाह चाहिँ कम हुँदै गएको अवस्था चाहिँ छ। रिपोर्टिङ चाहिँ बढिया छ, विवाह चाहिँ कम भएको छ। यसको मतलब के हो भन्दाखेरि हामीले जति पनि ऐन नियम कानुनहरू बनायौँ, जति पनि एवेरनेस कार्यक्रमहरू सञ्चालन गऱ्यौँ, यो सबैले सबैको प्रभाव के देखिया छ भन्दाखेरि सबै सेक्टरमा चाहिँ बिहा बालविवाह चाहिँ गर्न हुन्न भन्ने चाहिँ गाउँको दूरदराजसम्म पुगेको देखिन्छ र काहीँ झुकिएर कसैले ढाँटेर बिहा गरेको छ भने पनि प्रहरीलाई सूचना चाहिँ तत्काल आइहाल्ने किन भन्दा यो सम्बन्धी अवेरनेस नै बढी भएको कारणले होला त्यो कारणले गर्दाखेरि यो बालविवाहको रिपोर्टिङ काहीँ बालविवाह भयो भने रिपोर्टिङ गर्ने सिस्टम चाहिँ छ यद्यपि अहिले पनि कतिपय ठाउँहरूमा ठाउँ विशेषमा सबै ठाउँमा होइन केही ठाउँ विशेषहरूमा चाहिँ त्यहाँको कल्चर त्यहाँको संस्कृति र तिनीहरू धर्म संस्कृतिले र परम्पराले गर्दाखेरि कतिपय ठाउँहरूमा अनचिन रूपमा चाहिँ बालविवाह भइरहेको पनि भेटिया छ मुद्दाकै कुरा गर्ने भने मुद्दाकै रूपमा आएको चाहिँ एकदम कम भएर गएको अवस्था छ अहिले
5: विगतका तुलनामा चाहिँ मुद्दा र उजुरी चाहिँ कम पर्यो भनेर सरले भनिरहनु भएको छ अनि संसदमा पनि उठिरहेछ अहिले विवाहको उमेर त हामीले 20 वर्ष भनेका छौँ कानुनी रूपमा तर आजकल चाहिँ विवाहको उमेर घटाउँदैला भन्ने पनि आइरहेछ के छ म्याम यस विषयमा चाहिँ अलिकति बताइदिनु होला
7: युनिसेफले गरेको डाटा यो राष्ट्रिय जनगणनामा पनि यो हेर्दाखेरि सङ्ख्या हेर्दाखेरि नि म अलिकति सङ्ख्यामा पनि जान्छु हजुरलाई हेर्दाखेरि चाहिँ प्रदेशगत हेर्दाखेरि सुदूरपश्चिममा चाहिँ 29.1% छ कर्णालीमा 37.9% छ लुम्बिनीमा चाहिँ 34% छ गण्डकीमा 32.4% बागमतीमा 29.3% मधेसमा चाहिँ 42.4% र कोशीमा 34.4% छ यो बाल विवाहको सङ्ख्या हो यो राष्ट्रिय डाटा हो मधेसमा चाहिँ धेरै देखियो र अब हजुरले भन्नुभए अनुसार अब यो उमेर टाउने भन्ने जुन कुरा उठिरहेछ नि यो के मलाई त कस्तो लाग्छ भने नि कि त यो सङ्ख्यालाई उमेर घटाएपछि त बालविवाह न्यून देखिन्छ नि त होइन देखिँदैन नि अहिले त 20 वर्ष छ र पो यो 20 वर्षभन्दा मुनिकोले चाहिँ बालविवाह गरेको धेरै देखिन्छ त तर 18 वर्ष भयो भने त 2 वर्ष त त्यो स्टोर भयो नि होइन त्यसले चाहिँ कम देखाउँछ त्यो पनि एउटा हो कि भन्ने लाग्छ मलाई है त्यो ल्याएको ल्याउनमा छलफल ल्याउनमा एउटा जनसङ्ख्यालाई पनि वृद्धि गर्नलाई हो कि बालविवाहलाई प्रशय दिन खोजेको उमेर घटाएर भए पनि भन्ने हुन्छ जस्तो अब कुनै पनि कानुन नियम आएको त्यसको 10 वर्ष पछाडि मात्रै त्यसको एक्सर्साइज हुनुपर्छ नि त साँच्चै भन्यो भने 16 वर्षमा विवाहलाई 18 वर्षसम्मलाई थियो अब अहिले आएको चाहिँ 20 वर्ष भनेपछि त 74 सालमा आएको कारणले गर्दा त्यही भएर चाहिँ बाल विवाह भन्ने मिडियाहरूमा धेरै आएको छ यसलाई घटाउन पनि खोजिएको छ यसका पछाडि हिडेन तत्त्वहरू धेरै छन् धेरै खोजी नीति गर्नुपर्ने छ के कारणले हो त किन कानुनहरू परिवर्तन गर्न खोजियो त साँच्चै समाज भए भए अवस्था हो कि अथवा यसका त अरू नै कारणहरू छन् किनभने यसको एकदम डाइरेक्ट समस्या प्रत्यक्ष समस्या भने त महिलालाई पर्छ नि बालिकालाई पर्छ नि बालिकाले नि बच्चा जन्माउने हो गर्भधारण गर्ने हो प्रजनन संस्था उसैको बच्चा हुर्काउने उसैको त्यही भएर चाहिँ बढी बाहिर अहिले यसलाई घटाउने कुराहरूमा चाहिँ आइरहेछ यसको खोजबिन गर्नुपर्छ
5: विवाहको उमेर चाहिँ अब घटाउँदै लानुपर्ने स्थिति केही छ के देख्नुहुन्छ त यहाँहरूले जुन उजुरी मुद्दाहरूको अवस्था हेर्ने हो भने साँच्चीकै विवाहको उमेर घटाउनु पर्ने स्थितिमा छ त
6: अब यस्तो छ अब अहिले नयाँ जेनेरेसनहरू जुन हिसाबले डेभलप भइरहेका छन् यिनीहरूको चाहिँ सानै उमेरमा चाहिँ हेर्दाखेरि चाहिँ शारीरिक बनोट चाहिँ ठुलो भइसक्ने अवस्थाहरू छ बालिकाको हेर्दाखेरि मेन्सुरेन्स पिरियड पनि 10 वर्ष 9 वर्ष पहिलाको अवस्थामा चाहिँ 13-14 हुन्थ्यो भने अहिले त 11-12 हुने भएको भन्ने कुराहरू आइरहेको छ अब अर्को के छ भन्दाखेरि अब हामीसँग जति पनि अहिले मुद्दामा परेका बालबालिकाहरू छन् विशेष गरी बालकको नाबालकहरू भनौँ न अब 18 बालक पनि बालिका पनि त्यो एज ग्रुपका चाहिँ अलिकति बढी भएको कारणले अलिक बहस त्यही कारणले उठेको हुनसक्छ जस्तो लाग्छ मलाई बालबालिका एनले चाहिँ 18 वर्षसम्मकोलाई बालबालिका भनेको छ बालबालिकालाई गरेका शारीरिक सम्पर्कहरू चाहिँ सहमति नमानिने छैन भनेर उल्लेख भएको छ एज रिक्स एज पनि त्यही 16-18 बिचको छ यो कारणले गर्दाखेरि धेरै अभियुक्तहरू हामीले जन्मायौँ धेरै पीडितहरू हामीले जन्मायौँ भन्ने हिसाबले चाहिँ यस यो माथि बहस भएको हो भन्ने लाग्छ मलाई विवाहभन्दा पनि विवाहको एजको हकमा चाहिँ विवाहको 20 वर्ष जो भनेको छ त्यो ठिकै जस्तो लाग्छ किन भन्दाखेरि 20 वर्ष नाबालिकै अवस्थामा बिहा गरिदियो भने हामीले यो घटाकै कारणले गर्दा समाजमा अन्य समस्याहरू देखिन सक्छन् शिक्षा स्वास्थ्यमा गम्भीर असरहरू पर्न सक्छन् मान्छेको क्यारियरमा असरहरू पर्न सक्छन् त्यो कारणले गर्दाखेरि विवाहको एजभन्दा पनि यो हामीले जुन नाबालक मानिने र नाबालक माथि हुने यौनजन्य घटनाका सम्बन्धमा चाहिँ यो एजमा चाहिँ बढी इस्यु उठिरहेको कारणले गर्दा त्यो बास आइरहेको हो कि भन्ने लाग्छ अब त्यही बालिका चाहिँ 16-18 बिचमा चाहिँ स्वइच्छाले चाहिँ शारीरिक सम्पर्कमा जान्छन् र त्यही एजको मान्छे केटा अथवा त्योभन्दा बढी एजको मान्छेहरू पनि त्यसमा चाहिँ इन्भल्भ हुन्छन् भने केटा चाहिँ कानुन दायरामा आउने भयो केटीको चाहिँ अब कन्सेन्ट छ, त्यो कन्सेन्ट पनि त्यसलाई चाहिँ कानुनले चाहिँ कन्सेन्ट नमान्ने भयो, त्यो कारणले गर्दा शिकार भएको कारणले बस आएको हो कि भन्ने लाग्छ। नत्र विवाहको एजको हकमा चाहिँ त्यो मलाई यो 20 वर्ष जुन एज राखिया छ यो चाहिँ राम्रै छ जस्तो लाग्छ। किन भन्दाखेरि पढ्ने मान्छेले पनि घरि घरि पढेर त्योभन्दा माथिल्लो लेभलमा पढेर जानिसक्ने अवस्थाहरूको विषयमा एनालाइसिस पनि गर्न सक्ने भयो, त्यो कारणले गर्दाखेरि ठिकै जस्तो लाग्छ मलाई चाहिँ।
5: समस्याबारे नै चर्चा गरौँ न गीता म्याम, जस्तो बाल विवाह गर्दाखेरि चाहिँ के कस्ता खालका समस्याहरू आउँछन् जुन चाहिँ समाधान गर्न अहिले चाहिँ एउटा जटिल यो जुन समस्या चाहिँ हामी माझमा छ यतिखेर।
7: बाल विवाह चाहिँ हुनुहुँदैन, 20 वर्षै हुनुपर्छ भन्ने कुरा पनि आयो होइन, हामीले त्यसैले राम्रो छ। तर त्योभन्दा पछाडिको उमेर 20 वर्षभन्दा तलको उमेरमा बाल विवाह भएको देखिरहेको छ। पहिलो समस्या चाहिँ बालिकाहरूको बालक र बालिकाकैमा पनि हेर्दा, हुन त बालकको केटाको पनि विवाह बाल विवाह भइरहेको छ, तर यसमा बालिकाको बढी सङ्ख्या देखिन्छ। कारण के छ भने एउटा चाहिँ छोरी हाम्रो समाजमा केटीभन्दा केटाको उमेर बढी हुनैपर्छ भन्ने एउटा मान्यता, धार्मिक मान्यता, सामाजिक मान्यता, सांस्कृतिक मान्यता छ। किन त्यो लैङ्गिक विभेदबाट आएको छ नि त, महिला अलिक कमजोरै हुनुपर्छ अनि अलिक व्यवहार पनि हेर्छन् भनेको पनि मान्छन् भन्ने हिसाबले, त्यो कारणले पनि बाल विवाहमा पनि बालिकाको विवाह बढी भइरहेको छ हाम्रो समाजमा। त्यो एउटा समस्या भयो होइन, त्यो चाहिँ अलिकति त्यसलाई पनि हेर्न पर्ने हुन्छ कसको चाहिँ बढी भएको छ भनेर, एउटा त्यो भयो। अर्को चाहिँ शिक्षामा उनीहरूलाई धेरै त्यसबाट ड्रप आउट हुनुपर्ने, शिक्षाबाट वञ्चित हुनुपर्ने, पढाइ नै रोकिने हुन्छ होइन, बाल विवाह भएपछि पढ्नै जान सक्दैनन्, त्यसले गर्दाखेरि त उच्च शिक्षा नै हासिल गर्न पाउँदैनन्, अनि करियरमा पनि त्यसले असर गर्ने हुन्छ होइन बाल विवाहको कारणले गर्दाखेरि। यो चाहिँ बालकको पनि हुन्छ, बालिकाको पनि हुन्छ, र बढी बालिकाको विवाह भएको हुनाले चाहिँ बालिकालाई बढी असर परिरहेको छ, मैले त्यसरी परिभाषित गरेँ। अनि अर्को चाहिँ स्वास्थ्यमा अधिकार बढी हुन्छ, स्वास्थ्य अधिकारको पनि एकदम समस्याहरू देखिरहेछ। जस्तो प्रजनन स्वास्थ्यको कुरा आयो, अब यौन शिक्षाको कुरा आयो, त्यो एउटा बालिकालाई त केही पनि थाहा हुँदैन, त्यसले गर्दाखेरि विभिन्न सङ्क्रमित यौनिक सम्बन्धी रोगहरू लाग्ने, त्यसपछि अहिले हाम्रो यो जन्मदरको त्यो मृत्युदर हेर्ने भने पनि मृत्युदर सङ्ख्या धेरै छ, पोषणका कुराहरू छन् होइन, स्वास्थ्यको उनीहरूको आङ झर्ने समस्या पछि गर है, यस्तो देखिन्छ नि गाउँघरमा। त कोटाङमा 2 वर्ष बसेर आएको धेरै मान्छेहरू आङ झर्ने समस्या, महिलाहरू पीडित छन्, उनीहरूको निर्णय गर्ने अधिकार पनि हुँदैन नि होइन, उनीहरू सबै कुरामा आर्थिक रूपमा सामाजिक रूपमा अरूप्रति डिपेन्डेन्ट हुन्छन् नि, अनि निर्णय नभएपछि उनीहरू त दोस्रो दर्जाको नागरिक जस्तो भएर बस्नुपर्ने छ नि त। खास गरेर अहिले धेरै समस्या, अहिले पनि मैले भनेको थिएँ बाल विवाह मधेस प्रदेशमा बढी छ होइन, अब त्यहाँको जनजीवन त्यहाँको अवस्था हेर्दाखेरि पनि महिलाहरू अगाडि देखिँदैनन् होइन, त्यो पनि एउटा पछिसम्म लाग्छ। त्यस्तै गरेर अर्को चाहिँ हिंसा बढी छ, घरेलु हिंसा बाल विवाहमा होइन धेरै देखिन्छ, किनभने हिंसाबाट पनि उनीहरू चाहिँ एकदमै गुज्रिराख्नु पर्छ, जोखिममा छन् मृत्युसम्म हुने, अनि बाल विवाह भएर घरेलु हिंसा भएर समस्या भएर आत्महत्याको दर बढी छ, फेरि हाम्रो नेपालमा पनि आत्महत्या पनि यसमा जोडिन्छ धेरै छ। र सबैभन्दा राम्रो न्यूनीकरण भनेको मेरो विचारमा चाहिँ यसलाई चाहिँ उमेर पनि राख्नुपर्ने हुन्छ, त्यो उमेर भएपछि त्यसले रोक्छ नि त, यति वर्षसम्म गर्न

0: उसलाई त श्रीमान भनेर बुझाइरहेको अवस्थाहरू पनि छ क्या. त्यस्तो खालको पनि हामीले घटना देखेका छौँ अनुगमन गर्दाखेरि. भनेपछि यस्तो खालको समस्याहरू धेरै छ.
1: हजुर, मैले अलि सरलाई यसमा अलिकति जोडेँ. जस्तो म्यामले पनि भन्नुभयो कि विशेष गरेर यो जुन घटनाहरू चाहिँ 20 वर्षभन्दा कमको विवाह गर्ने बित्तिकै चाहिँ त्यस्ता घटना मुद्दाहरू चाहिँ कतिको आउने गरेका छन्, यो चाहिँ अलिकति समस्याकै रूपमा छन् त अहिले.
2: म्यामले भनेको कुरामा मेरो समर्थन छ. त्यो वास्तविक समस्याहरू हुन् ती. ती समस्याहरूको अलावा अर्को चाहिँ बाल विवाहले निम्त्याउने ठुलो समस्या भनेको के हो भने परिवारिक विखण्डन आउँछ. बाल हामीले बाल बालिकामै बिहा गरिदिन्छौँ, बच्चा जन्मिन्छ, बच्चा जन्मिएपछि जब उनी त्यो अवस्था देशमा राम्रोसँग रोजगारीको अवस्था पनि छैन, सँगै बस्न सक्ने अवस्था पनि छैन. रोजगारीको सिलसिलामा विभिन्न देशहरू उहाँ रोजगारी गर्न जाँदाखेरि यतापट्टि त्यो बिस्तारै त्यो बाल बालिका बिहा गरेपछि तिनी बिस्तारै जवान हुन्छन्, बच्चा साइडमा हुन्छ अथवा बच्चा नहुन्छ भने अब त्यो हिसाब जवान हुन्छ. भइसक्यो त्यो माथि चाहिँ अन्य समाजका तत्त्वहरू विभिन्न तवरबाट उनलाई एट्याक हुन थाल्छ. त्यो एट्याकको डिफेन्स गर्न नसक्ने अवस्थामा तिनी पुग्छन्. कतिपय अवस्थामा शारीरिक अवस्थाले गर्दाखेरि पनि त्यो हुन्छ. कतिपय अवस्थामा चाहिँ अब उनको श्रीमानसँग समीप्यता नभएको कारणले पनि त्यो हुनसक्छ. धेरै डिभोर्सका केसहरू र धेरै चाहिँ फेरि अन्य बहुविवाहका केसहरू क्राइम पनि बढ्ने भयो. त्यो क्राइम बढ्छ एकातिर, अर्कोतिर चाहिँ बच्चा बाल विवाह हुने बित्तिकै बच्चा पनि उमेर नपुगी जन्मिन्छ अथवा बच्चा पाउने उमेर नभइकन उनी आमा भन्छन्. त्यो कारणले गर्दाखेरि पनि बच्चा पनि स्वास्थ्य नजन्मिनु हुन्छ. त्यो माथि पऱ्यो घरभित्रका धेरै केसहरू हामी हेरेका छौँ. घर बाहिर जो देखिया छ त्यस्तो घरभित्र त्योभन्दा फरक किसिमको वातावरण चाहिँ महिलाहरूले झेल्न परिरहेको अवस्था छ. हामी अहिले आएका केसहरू हेर्दाखेरि पनि आफ्नै घरभित्रका पुरुषहरूबाट महिला सुरक्षित नभएको अवस्थाहरू, त्यहाँ नाता सम्बन्ध भन्दा पनि त्यहाँ चाहिँ अर्कै चिजहरू चाहिँ अगाडि आइदिएर चाहिँ त्यस्तो किसिमका दुर्घटनाहरू भएका छन्. त्यो भएर बाल विवाह त 100% रोक्नुपर्छ र नेपाल प्रहरी लागिरहेको छ. तर यसो डाटा हेर्दाखेरि पनि त्यति बाल विवाहको केसहरू त कति दर्ता भए भएर हेऱ्यो भने पनि वर्षभरिमा 77 जिल्लामा 61 केस दर्ता भएको छन्. भनिसकेपछि यो बाल विवाह धेरै छ देशमा भनेर भनिराख्ने अवस्था, किनभने कि चाहिँ उजुरी नभएको हुनु पऱ्यो कि चाहिँ प्रहरी समक्षसम्म यो केसहरू आइ नपुगेका हुनु पऱ्यो. पहिला हामी जागिर खाँदाखेरि जागिर धेरै वर्ष खाइसकियो. खाँदाखेरि धेरै केसहरू आउँथे, फलान ठाउँ बिहाको हुँदैछ रोग दिन पऱ्यो भनेर आउँथ्यो. कानुन आइसक्यो खोइ तपाईँहरूले हेर्नुभएको भनेर आउँथ्यो. हामी कति ठाउँ गएर चाहिँ बिहा भत्काएको छौँ पनि, जग्गा राख लाउनु ठाउँ जग्गा भत्काएको छौँ, जन्तीलाई बिचबाट फिर्ता पनि गरिदिएका छौँ, कतिलाई ल्याएर कारवाहीको दायरामा ल्याएको छौँ. त्यो माग्ने र मगाउने त्यो भिडाउने जम्मा गर्नलाई कारवाहीको दायरामा लिएर आएको अवस्था थियो. त्यो स्थिति अहिले छैन. तथापि अझै पनि हामीले यसको लागि चाहिँ धार्मिक गुरुहरूलाई पनि जुन धार्मिक गुरुहरूलाई पनि यो सम्बन्धी एवेरनेस कार्यक्रमहरू दिनुपर्छ. हामी कानुनी व्यवस्था यो छ, तपाईँहरूको धर्म भन्न अब कतिपय धर्म सारिया ल भन्छ विदेशतिर चाहिँ अब चाहिँ धर्मलाई कानुनको रूपमा अवलम्बन गरेका छ. हाम्रो चाहिँ परम्पराका कुराहरू केही छन्, तथापि पनि धर्मलाई हामी छोडेका छैनौँ, के अरे मतलब कानुनलाई छोडेका छैनौँ. भनिसकेपछि हामी चाहिँ त्यो हिसाबमा अलिकति एवेरनेसको बाटोमा जानुपर्छ. कहिलेकाहीँ कानुन र परम्पराबिच द्वन्द्व हुनसक्छ, कानुन र चाहिँ सोसाइटीबिच द्वन्द्व हुनसक्छ. त्यो बेलामा चाहिँ फेरि सोसाइटीले बनाएको कानुन र सोसाइटी द्वन्द्व हुने गरी जो कानुन बनिरहेको छ नि हामीलाई, यसलाई पनि अलिकति हेरेर गर्नुपर्छ. निश्चित पकेट एरियालाई हामीले सिलेक्सन गरेर त्यो एरियामा चाहिँ तत्सम्बन्धी चाहिँ एवेरनेसका कार्यक्रमहरू लिएर जानुपर्ने हुन्छ.
1: हामी यतिखेर कार्यक्रम बद्लिदो नेपालमा छौँ. कार्यक्रम बद्लिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौँ बाल विवाह तथा मानव बेचबिखन सन्दर्भमा. यो विषयमा कुराकानी गर्नको लागि, छलफल गर्नका लागि आज हामीसँग हुनुहुन्छ जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्र तथा राष्ट्रिय मानव अधिकार आयोगको उपसचिव तथा जेसी महाशाखा प्रमुख गीता कुमारी दाहाल. म हजुरहरूसँग फेरि पनि कुराकानीलाई चाहिँ निरन्तरता दिन चाहन्छु. अहिले चाहिँ जस्तो कानुनले के भन्छ, जस्तो बाल विवाहका सन्दर्भमा चाहिँ कानुनमा के कुरा स्पष्ट रूपमा उल्लेख छ त?
2: बाल विवाह सम्बन्धमा बाल विवाह गर्न पाइँदैन भनेर स्पष्ट उल्लेख छ. पाइँदैन, गर्यो भने चाहिँ उसलाई चाहिँ कैद सजायको व्यवस्थाहरू गरेका छ कानुनले. होइन, 20 वर्ष मुनि यस्तो छ. त्यसमा नाबालक भनेर अहिले हामीले कुरा गऱ्यौँ नि, नाबालक भनेको हामीले 18 वर्षभन्दा मुनिलाई नाबालक मानेका छौँ. अब यहाँ कुरा के छ, नाबालक 18 वर्षभन्दा मुनि मानेका छौँ भने 18 देखि 20 त मान्छे बालिक भइसक्यो. त्यसो विवाहको एज चाहिँ किन 20 राख्न पऱ्यो भन्ने कुराहरू उठ्या हुन् अहिले उठेको चाहिँ. एउटा बालिका 18 वर्ष पुगिसकेपछि सेक्सको लागि चाहिँ उपयुक्त हुन्छन् भने विवाहको लागि किन हुन्नन्? कानुनले 18 वर्ष पुगेकोले चाहिँ दुईवटाको मन्जुरीले शारी सम्पर्क राख्न पाइने भनेर चाहिँ कहाँ व्यवस्था गरिदिने, विवाह चाहिँ गर्न पाइँदैन भनेर कहाँ यो चाहिँ डुवेल ऊ भएन भन्ने खालको चाहिँ यो अहिले अब त्यो हिसाबले गर्दाखेरि फेरि हामी नेसनल लिएर इन्टरनेसनल

0: आसामले धेरै सन्धि सम्झौताहरूमा हस्ताक्षर गरेका छौँ। हाम्रो कानुनहरू बन्दाखेरि हामीले हस्ताक्षर गरेका सन्धि सम्झौताभन्दा बाहिर गएर पनि बनाउन पनि मिल्दैन। अब हाम्रो मूल कानुनलाई पनि हेर्नुपर्छ, संविधानलाई पनि सबै हेरेर गर्नुपर्ने छ। अब यो विवाहको रूपमा जुन बहस गरिरहेको छ, यो बहस भइरहेको छ, यो बहसका सम्बन्धमा फेरि पनि अब प्रतिसभामा बहस होला, छलफल होला, केही कुराहरू आउलान् केही केही कानुनहरू बन्लान् होइन, त्यो जे भन्छ त्यसबाट हामी कार्यान्वयन गर्ने पाटोमा हाम्रो छँदैछ। तर एजको हिसाबले र क्यारियरको हिसाबले चाहिँ अब मलाई व्यक्तिगत रूपमा मैले त आफ्नो भ्यू राख्ने भन्दा पनि मैले देखेको रूपमा चाहिँ भन्दाखेरि चाहिँ 20 वर्ष पुगेरपछि नै बिहा गरिदिन पाएँ भने त्यो खुकुले नै छ नि। 18 वर्ष पुगेर 20 वर्ष बिचमा बिहा बाल विवाह गऱ्यो भने त उसको त्यति धेरै कडा कानुन पनि देख्दिनँ म कि अब त्यसलाई कि अब अलि टाइटली जानु पऱ्यो। अर्को कुरा चाहिँ फेरि अब अहिले नागरिकता भिडाएर बिहा गर्ने चलन पनि छैन खासमा भन्यो भने त्यो हेर्दाखेरि 18 र 20 को मान्छेको डिफरेन्स पनि खासै देखिँदैन, उस्तै लाग्छ हामीलाई हेर्दा पनि त्यो स्थिति यो छ। तर खास एज चाहिँ 20 वर्षपछि नै उपयुक्त हुन्छ जस्तो लाग्छ। यो बहस चाहिँ अब विभिन्न सेक्टरबाट गएका प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूले चाहिँ गर्नुहुन्छ, त्यसपछि अब के आउँछ त्यो अनुसार हामी गरौँला।
1: मैले म्यामलाई यहाँ गीता म्यामलाई जोडेँ, जस्तो सरले भन्नुभयो 18 वर्ष र 20 वर्ष बिचको जुन छ नि अहिले उठिरहेको प्रसङ्ग, अलिकति यहाँ जोड्न केही चाहनुहुन्छ यही विषयमा?
2: हजुर, सरले भन्नुभए अनुसार अब हाम्रो कानुनले बालबालिका सम्बन्धी ऐन 2075 चाहिँ 18 वर्ष मुनिका चाहिँ बालबालिका हुन् भनेपछि 18 वर्ष भएपछि बालिग हो भन्ने कुरो देखिन्छ। हाम्रो नागरिकतामा पनि 16 वर्ष पुगेपछि नागरिकता दिने चलन छ किन उसलाई नागरिक मानिन्छ। अनि यो भनेको हाम्रो एउटा यो परिचयको लागि हो होइन, आइडेन्टिटीको लागि हो। अब अर्को कुरो फेरि यही संविधानले के भन्छ भने, यो कानुनहरूले त भन्यो, संविधानले के भन्छ भने संविधानको मौलिक हकको धारा 39 बालबालिकाको हक छ, त्यसले भन्छ बाल विवाह कसैलाई बन्धक अनि बालबालिकालाई ओसार पसार तिनवटा कुरा गर्न पाइँदैन है भन्छ। अनि यो बाल विवाह भनेर कहाँ आयो भन्दाखेरि चाहिँ फेरि यो मुलुकी अपराध संहिता 2074 चाहिँ के भन्छ भने यही संविधानकै कुरालाई लिएर संविधान 2072 आयो। यो चाहिँ 74 किन आयो भने यसले 20 वर्ष नपुगी विवाह गर्न हुँदैन भन्थ्यो, 20 वर्षभन्दा कम पछाडि बिहा भयो भने त्यो बाल विवाह हुन्छ भन्थ्यो। त्यही मैले यहाँ के जोड्न चाहेँ भने यी कुराहरू सबै राखेर बाल विवाह र नागरिकता अथवा बालिक भन्ने कुरा चाहिँ ती फरक कुरा हुन्। विवाहले ऐश्वर्य भनेअनुसार हाम्रो सामाजिक सांस्कृतिक हाम्रो स्वास्थ्यको अधिकार होइन, मानसिक अधिकार, आर्थिक अधिकार, क्यारियर सबै कुरासँग जोडिएको विषय हो। विवाह मात्रै यत्रो यस्तो विषय हो, यसले एउटा मात्रै मानव अधिकार रोजगारको अधिकारको मात्रै कुरा गर्दैन, यसले त शिक्षाको अधिकार, रोजगारको अधिकार, आर्थिक अधिकार, सामाजिक अधिकार, राजनीतिक अधिकार सबै अधिकारको चाहिँ यो एउटा घैँटो हो होइन, एउटा घैला हो। भनेपछि हामीले विवाहलाई मात्रै यो बालिक भनेर यो 18 वर्ष भनेर हेर्न मलाई मिल्छ जस्तो मलाई लाग्दैन। त्यस्तै गरेर नागरिकता दिने 16 वर्षमा दिन्छ भने त ऊ त 16 वर्ष विवाह गर्नलाई त्यो उचित भयो नि, उसले भोट खसाउन पाउँछ भनेर भन्न मिल्दैन, किनभने त्यो विषय र यो विषय फरक कुरा हो भनेर मैले यसरी चाहिँ यहाँलाई प्रश्न पार्न खोजेँ। यसलाई हामीले एउटै बास्केटमा राखेर हेर्न मिल्दैन। विवाह भनेको चाहिँ समाजसँग जोडिएको विषय, व्यक्तिसँग जोडिएको विषय, प्रजनन स्वास्थ्यसँग जोडिएको विषय हो, रोजगारसँग, आर्थिकसँग र देशको समृद्धिसँग, किनभने हाम्रो देशमा त आधीभन्दा बढी जनसङ्ख्या त महिलाको छ नि त।
1: अब हामी बाल विवाह सँगसँगै मानव बेचबिखनलाई पनि अलिकति जोडौँ, यो दुईवटा बिचको सम्बन्ध के छ? मैले
0: अब यो दुईवटा बिचको अन्तर सम्बन्धको विषयमा हेर्दाखेरि बाल विवाह र मानव बेचबिखन दुइटैका पीडितहरू समान प्रकृतिका हुन्छन्। मेनली चाहिँ दुइटैका पीडितहरू महिला र बालबालिकाहरू नै धेरै हुने गरेका छन्। किन भन्दाखेरि मानव बेचबिखनमा पनि विशेष गरी महिला अशिक्षा कम भएका, त्यो पढे नपढेका अथवा पढ्नबाट वञ्चित भएका, अथवा यी बाल विवाह कारणले घर बिग्रिएर चाहिँ क्याबिन रेस्टुरेन्टतिर काम गरेर बसेका, त्यो बाल विवाहकै कारणले चाहिँ घर बिग्रिएर चाहिँ विदेश जागिरखाना जानुपर्ने अवस्था भएका मान्छेहरू चाहिँ मानव बेचबिखनको शिकार भन्छन् धेरैजसो। त्यो कारणले दुइटाको अन्तर रिलेटेड छ। मैले सानो कुरा राखेको थिएँ नि, जस्तो आर्थिक अवस्थाको कुरामा, पारिवारिक बेमेलको कुराहरूमा, त्यसपछि चाहिँ हजुरको चाहिँ ब्रेकअपको कुराहरूमा यो बाल विवाहले धेरै असर गर्छ भने तिनै कारणले उत्पादन भएका यी बाई प्रडक्टहरू मतलब त्यही कारणले विस्थापित भएका चाहिँ चेलीहरू मतलब महिलाहरू र शिक्षा र स्वास्थ्यमा पहुँच कम भएका उहरूलाई चाहिँ विभिन्न प्रलोभन पारेर तस्करहरूले चाहिँ बेचबिखन गर्ने अपराधीहरूले बेचबिखन गर्ने कुराहरूले मानव बेचबिखन भित्र पर्छन्। त्यो भएर यसको टार्गेट ग्रुप चाहिँ तिनै बाल विवाहबाट आएका ग्रुपहरू नै यसको यो मानव बेचबिखनका सञ्जालमा चाहिँ छिर्ने र फस्ने सम्भावना धेरै हुने देखिन्छ। अब मानव बेचबिखन चाहिँ अब अलि भेग विषय छ, यसलाई चाहिँ अब अहिले अहिले आएर चाहिँ गर्दाखेरि हजुरको चाहिँ मान्छे किन्ने र बेच्ने डाइरेक्ट खरिद बिक्री हुन्छ नि, हजुरको पैसा लिएर खरिद बिक्री गर्ने कुराहरू पनि मानव बेचबिखन परी शरीरका अङ्गहरू झिक्ने, भित्री बाहिरी अङ्गहरू जुन अङ्गहरू ट्रान्सप्लान्ट गर्न सकिन्छ त्यस्तो अङ्गहरू झिक्ने कुराहरू मानव बेचबिखन भित्र परे, वेश्यावृत्तिमा लगाउने भनी जो भन्छौँ हामी, जस्तो पैसा लिएर शारीरिक सम्बन्धमा पठाउने र शारीरिक सम्पर्क गर्न लगाउने कुराहरू पनि अब मानव बेचबिखनभित्र परे। जस्तो होटल रेस्टुरेन्ट खाजाघरहरूमा चाहिँ चिलीहरू केटीहरू राखेर वेटर भनेर राख्ने तर त्यहाँ चाहिँ अर्कै धन्दा लगाउने, स्पा मसाजतिर ब्युटी पार्लरतिर चाहिँ काम गर्ने भनेर कर्मचारी भनेर राख्ने तिनलाई अर्कै धन्दामा लगाउने, ग्राहक भनेर जानेलाई व्यवसाय गमन पनि मानव बेचबिखनभित्र समेटिया छ। अब अहिले आएर हामीले मानव बेचबिखनको रूपमा चाहिँ के देखिया छ भने वैदेशिक रोजगारमा लिएर जाँदाखेरि जुन तस्करी गरेर लिएर गए त मानव तस्करी, मानव तस्करीलाई नै अहिले मानव बेचबिखनको परिभाषाभित्र लिएर आएर त्यसलाई पनि कारवाही गर्ने व्यवस्था छ। अब अहिले नयाँ ट्रेन्ड पछिल्लो समयमा देखिएको मानव बेचबिखनको कुराहरू, यो बेचबिखन भन्ने कुरा धेरै परम्परादेखि नै पहिल्यैदेखि हुने गरे हो। पहिला पहिला चाहिँ दास दासी बनाउने भनेर विदेशतिर चाहिँ मान्छेको सिधै खरिद बिक्री हुन्थ्यो, बजारै हुन्थ्यो, बजारमा गएर चाहिँ यो बलियो छ यसलाई यति पैसा, यो कमजोर छ यसलाई यति पैसा भनेर मान्छेले टेन्डरै हालेर मान्छेहरू किन्ने बेच्ने गर्थे। त्यो त्यो परम्पराहरू थियो हाम्रै पनि, यो छ नि बाँधा राख्ने पहिला थियो नि नेपालमा, अनि हलियो हली हली राख्ने, बाँधा राख्ने, काम गर्ने घरमा चाहिँ बालिकाहरू राख्ने प्रथा थियो, त्यो पनि मानव जीवनको एउटा पार्ट हो त्यो त्यो हिसाबले अहिले सबै उन्मूलन हुँदै हुँदै गएको छ। तर अर्को के ट्रेन्ड बढिया छ भन्दाखेरि त्यो राख्ने त घट्यो, राख्ने र चाहिँ नियुक्ति गर्ने अब बाधा राख्ने हली राख्ने त घट्यो, बढ्यो के भन्दाखेरि व्यवसायका नाममा चाहिँ महिलाहरू राखेर त महिलाहरूलाई चाहिँ एक्सप्लोइट गर्ने चाहिँ बढिराखेको छ। जस्तो
1: तरिका
0: फरक फरक हिसाबमा, जस्तो थोरै तलब दिएर चाहिँ वेटरको रूपमा चाहिँ खाजा घरमा राख्यो, खाजा घरमा राखिसकेपछि खाजा घर बस्दै गर्दाखेरि तिमीलाई साहुले मोटिभेट गर्छ, तिमीलाई अब तू साहु उसँग बस, सँगै बस, अँगालो हालेर बस्थ्यो अथवा चाहिँ के गरेर बस, तिमीलाई अलिकति पैसा पनि टिप्स पनि आइहाल्छ, यता पनि आइहाल्छ भन्दा पनि हुँदाहुँदै पछि गएर छुट्टै व्यवस्था गरेर तिनीहरू मार्फत नै केटीहरूलाई सप्लाई गरिदिने यौन धन्दाको लागि, अनि सप्लाई गरिदिएपछि त्यसको कमिसन चाहिँ साहुले खाने। जस्तो एउटा ग्राहकसँग गए बापत चाहिँ 3,000 रुपियाँ आयो भने 1500-1500 रुपियाँ बाँडेर खाने, यो हिसाबको ट्रेन्ड चाहिँ जुन देख्यो यो चाहिँ न्यू ट्रेन्ड हो, यो यस्तो भइरहेछ। अनि अर्को ब्युटी पार्लरहरूमा चाहिँ मसाज केन्द्रहरूमा मसाज गर्न आउने, मसाजभित्र चाहिँ अन्य स्पाका नाममा चाहिँ खोलेको उहरूभित्र अन्य धन्दा सञ्चालन गर्ने जो चाहिँ यौन व्यापारै त्यहाँभित्र चाहिँ बार्गेनिङ गरेर हुने गरेको छ, यो यो केसहरू पनि अहिले धेरै देखिरहेको छ। त्यो भएर मानव बेचबिखनको केस चाहिँ विभिन्न त्यसको कभरभित्र चाहिँ अहिले पनि भइराखेको छ, लुकेर बसेको छ, बाहिर आँखालाई देखेन भने त छिरेर हेऱ्यो भने त्यहाँ धेरै कुरा भेटिन्छ। अहिले हामी कहाँ पनि जिल्ला परिषद कार्यालयमा दुईवटा केस अहिले रनिङ केस छ मानव बेचबिखनको। एउटा त के भएको थियो भन्दा सोसियल मिडियाबाट परिचय गरेर, त्यो टिकटकबाट परिचय गरेर इन्डियादेखि इन्डियन नागरिकहरू नेपाल आएर यहीँ इमाडोलतिर एकजना बस्ने एकजना नानीलाई त्यही मायाजालको प्रपञ्चमा रचेर चाहिँ अनि विभिन्न अप्ठ्यारोमा पारेर घरसम्म आएर चाहिँ हामीले इन्डियाको दिल्ली जाने गाडीमा चढ्दै गर्दाखेरि त्यो केटीलाई रेस्क्यु गऱ्यौँ र लिएर जाने मान्छेलाई पक्राउ गरेर लिएर आएर मानव बेचबिखन मुद्दा चलाएको छ, अहिले रनिङ छ, 7 बाटोमा चलिरहेको छ मुद्दा छ एउटा।
1: भनेको त्यो मानव बेचबिखन हो कि प्रेम हो त त्यो?
0: त्यो प्रेम होइन, बेचबिखन हो त्यो, कसै प्रेमको मानव बेचबिखन गर्नको लागि त त्यसको केही त्यसलाई लोभ र लाभ त दिनु पऱ्यो नि त, बिहा गर्ने बहानामा, कोहीले रोजगारीको बहानामा, कोहीले जागिर दिने बहानामा, कोहीले चाहिँ प्रेम गरेको बहानामा लिएर गएर चाहिँ यसलाई चाहिँ कुनै एरिया बोर्डरहरू कटाएर चाहिँ लगेर चाहिँ त्यहाँनिर गएर त्यस्तै बन्धक बनाएर काममा लगाउने, त्यस दास दासीहरू बनाउने, लगेर कुनै ब्रोथेलतिर लिएर गएर बेचिदिने, सप्लाई गरिदिने आदि इत्यादि उद्देश्यले जुन लिएर गइरहेको छ नि यसलाई मानव बेचबिखन भनिन्छ अरूको। त्यही हिसाबले त्यो एउटा मुद्दा चलिरहेछ। अर्को एउटा यही सानेपाको एउटा स्पाभित्र चाहिँ 17 वर्षको केटीलाई जुन अन्डरएजको हामीलाई पहिला पनि भनेको छौँ त्यस्तो केटीहरू राखेर चाहिँ यौनजन्य गतिविधिमा संलग्न गराएको हिसाबमा सञ्चालकलाई समातेर मुद्दा चलिरहेको छ अहिले। यस्तै हिसाबले विभिन्न आवरणमा चाहिँ मानव बेचबिखन केसहरू भइरहेको देखिन्छ।
1: दोस्रोलाई चाहिँ मैले छोडेँ पहिलो केसमा, जस्तो पहिलो केसमा कतिपय केसमा चाहिँ यो प्रेम र फसाको यो दुईवटा छुट्याउन चाहिँ तपाईँहरूको तहमा कतिको गाह्रो हुँदो रहेछ, अनि कहिले कहिले चाहिँ साँच्चीकै प्रेमलाई चाहिँ हामीले यसरी केस लगायौँ कि भन्ने त्यस्तो कतिको हुन सक्छ?
0: त्यसमा अब प्रेम कहाँबाट सुरु भयो भन्ने कुराहरू पनि आउँछ। हाम्रा बालबच्चाहरू विभिन्न सोसियल मिडिया इन्भल्भ हुँदै गर्दाखेरि एउटा कोही अर्को केटासँग त्यो नानीको कन्ट्याक्ट भयो, कन्ट्याक्ट भइसकेपछि उनीहरू दुईजना विभिन्न फोटोज भिडियोजहरू सेयर भयो, त्यो गर्दाखेरि अर्धनग्न कपडाहरू, कपडा नलाएको अवस्था, अरू के अवस्थाहरूमा त्यहाँ फोटोहरू सेयर हुँदै गर्दाखेरि चाहिँ पछि त्यसले बार्गेनिङ गर्न थाल्यो केटीलाई। केटीलाई बार्गेनिङ गर्न थाल्यो, केटी एकदम धेरै गाह्रो, सोसियल मिडिया हालिदिन्छु के गर्छु भनेर तर्साउन थालिसकेपछि यो यिनी केटीको सम्पर्कमा अर्को एउटा केटा आयो। त्यो केटाले चाहिँ आएर चाहिँ अब त्यो म त्योसँग तँलाई तिमीलाई छुटकारा गरिदिन्छु, त अब त्यसले त्यस्तो गर्दैन म छु भनेर ऊ अर्को चाहिँ फेरि सिनमा आएको देखिन्छ। भनेपछि यो चाहिँ त्यो एउटा गिरोह नेटवर्क ले चाहिँ सञ्जालले सञ्चालन गरेको देखिएको कारणले गर्दाखेरि माया प्रेम र फेक माया भन्ने चाहिँ थाहा भइ नै हाल्छ। हामी राम्रैसँग अनुसन्धान गरेर हेरेर अब घरबाट लिएर जाँदाखेरि उसले कसरी लगाएको छ, त्यसको कतिको थ्रेड दिएर लगाएको छ भन्ने कुराहरू सबै प्रमाणहरू जुटाएपछि हामीले यो गएको छौँ। जनरली हजुरले भनेको जस्तै कतिपय केसहरूमा चाहिँ नेपाली केटाकेटीहरू यहाँबाट भागेर इन्डिया गएर लुगेर माया प्रेम गरेर बिहा गरेर बस्ने हकमा पनि मुद्दा चलेको छ भने त हजुरले भनेको जस्तो केसहरू आउन सक्छन्। नत्र भने यसरी देशको सीमा नै नगाएर लिएर जाने हिसाब लिएर फेरि लाँदाखेरि कसरी लगिहाल्छ भन्दाखेरि घरबाट निकाल्ने बित्तिकै उनको ड्रेस अप चेन्ज गरिहाल्छ, ड्रेस अप चेन्ज गरेर उनलाई चाहिँ केटाको लुगा लगाइदिएर लिएर गएको देखिन्छ। त्यो हिसाबले गर्दाखेरि अब यो यसमा चाहिँ उद्देश्य यसको चाहिँ तरिका यो हेर्दाखेरि मानव जीवनमा
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा नेपालमा बाल विवाह तथा मानव वेशविखनको अवस्था र न्यूनीकरणका लागि प्रयासका बारेमा राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण जेसी महाशाखा प्रमुख गीता कुमारी दाहाल तथा जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी गौतम मिश्रसँग कुराकानी गरिरहेका छौँ। उहाँहरूसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुत्दै गर्नुहोला।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 सम्पर्क गर्नुहोला। एक वर्षदेखि 5 वर्षसम्मका सबै बालबालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
5: बालबालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
3: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बालबालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा बाल विवाह तथा मानव बेचबिखनको अवस्था र न्यूनीकरणका लागि प्रयास बारेमा राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा जेसी महाशाखा प्रमुख गीता कुमारी दाहाल तथा जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी गौतम मिश्रसँग कुराकानी गरिरहेका छौँ। म फेरि पनि दुवैजनालाई स्वागत गर्न चाहन्छु कार्यक्रममा।
3: धन्यवाद।
2: गीता म्यामबाट नै अर्को प्रश्न मैले जोडेँ यही सन्दर्भमा, जस्तो यो बाल विवाहको सन्दर्भ जुन छ नि, बाल विवाह र मानव बेचबिखनलाई चाहिँ मानव अधिकारको दृष्टिकोणले चाहिँ कसरी हेर्नुहुन्छ यहाँले?
4: यो बाल विवाह र मानव बेचबिखन यो विषय भनेको चाहिँ एकदमै अहिले चलेको ट्रेन्डिङ सङ भन्छ नि, त्यस्तै खालको रूपमा आइरहेछ। अब यो चाहिँ एउटा जाल हो, होइन? विवाहबाट मान्छेलाई बेचबिखन गर्न सबैभन्दा सजिलो हुन्छ, किनभनेदेखि विवाह गर्ने अथवा प्रेममा फसाइसकेपछि एउटा पक्षले अर्को पक्षलाई आफ्नो सबै कुरा सरेन्डर गरिदिन्छ, अनि उसले जहाँ जहाँ भन्छ जे गर्छ ऊ जान तयार हुन्छ सुरुमा, किनभने त्यहाँ विश्वास हुन्छ नि, होइन? यो मानव बेचबिखनमा त विश्वास नभए यो काम गर्न सकिँदैन, उसले विश्वास जित्ने काम गर्छ क्या। जो बालिकाहरूलाई बेच्नु छ भने उसले प्रेममा फसाउने अथवा कुनै रोजगारीको कामहरू दिन्छु भन्ने, किनभने हामी कहाँ त बेरोजगारको समस्या धेरै छ। अनि यस्तो गरेपछि जसरी हुन्छ उनीहरूलाई चाहिँ यहाँबाट बाहिर लाने अथवा यौन कार्यमा लगाउने यस्तो छ। र यसमा पनि विशेष गरेर विवाह गरेर लान धेरै सजिलो, कसैले पनि नरोक्ने, त्यस्तो कारणले गर्दाखेरि चाहिँ यो एक अर्काको बिचमा चाहिँ एकदमै यो सम्बन्धित विषय हो अहिलेको उस अवस्थामा चाहिँ आएको छ।
2: अच्छा, मैले गौतम सरलाई सोध्न चाहेँ, जस्तो यो मानव बेचबिखनको जुन पछिल्लो समयमा चाहिँ बाहिर प्रमुख गन्तव्य देश र क्षेत्रहरू भन्नुपर्दा चाहिँ कुन कुन क्षेत्रहरू अहिले चाहिँ मानव बेचबिखनका क्षेत्रका रूपमा चाहिँ अहिले चर्चित छन् त भनौँ?
5: यो हजुरले भनेको मैले आशय बुझेँ, हजुरको यो मानव बेचबिखनमा वैदेशिक रोजगार भनेर लिएर गएर बेचबिखन पर्ने जुन ट्रेन्ड छ, यो नयाँ ट्रेन्ड हो यो, विशेष गरी फ्री भिसा फ्री टिकटका नाममा हाम्रो गाउँघरतिर बस्ने चेलीबेटीहरू, अहिले त्यो टार्गेट ग्रुप पनि त्यही बाल विवाह कारणले चाहिँ पीडित भएका महिलाहरू, डिभोर्सी महिलाहरू धेरै छन् त्यसमा, वास्तवमा भन्ने हो भने त्यस्तो महिलाहरूलाई तपाईँहरू यति किन बस्नुहुन्छ, तपाईँ कुवेत जानुभयो भने, होइन, कुवेत जानुभयो भने, मलेसिया जानुभयो भने, र खाडी मुलुक कुनै मुलुकमा जानुभयो भने तपाईँलाई एकदमै धेरै चाहिँ पैसा पनि आउँछ, तपाईँलाई पैसा पनि खर्च हुँदैन, तपाईँ फ्री भिसा फ्री टिकट हामी तपाईँलाई त्यहाँ पुर्याउँछौँ भनेर केही तस्करहरू, दलालहरू, बिचौलियाहरू त्यसमा संलग्न रहेका छन्। र त्यसरी जाँदाखेरि उनीहरूको खर्च पनि हुँदैन, उनीहरूको त्यहाँ गाउँदेखि काठमाडौँ लिएर आएर 15-20 दिन, 1 महिनासम्म काठमाडौँको कुनै ठाउँमा राखेर, होटलमा अथवा कुनै घरमा राखेर, सेल्टरमा राखेर, तिनीहरूद्वारा नै पासपोर्टहरू बनाइदिएर, भिजा लगाइदिएर, हातमा डलर थमाइदिएर, टिकट थमाइदिएर चाहिँ एयरपोर्टबाट चाहिँ टुरिस्ट भिजामा चाहिँ यसरी लिएर गएर अनि पठाइसकेपछि यिनीहरूको यो चेन हुन्छ, जस्तो गाउँतिरबाट काठमाडौँसम्म ल्याउने को, काठमाडौँबाट चाहिँ त्यो एयरपोर्टसम्म पुर्याउने को, र एयरपोर्टबाट चाहिँ दुबईको एयरपोर्टसम्म पुर्याइदिने को, र दुबईको एयरपोर्ट रिसिभ गर्ने को, र त्यहाँबाट सप्लाई गर्ने को, यिनीहरूको चेन हुन्छ। यो चेनभित्र चाहिँ यिनीहरूको चाहिँ कस्तो हुन्छ भने, एउटा व्यक्तिलाई त्यहाँ पुर्याए बापतको 6 लाख रुपियाँ नेपाली भनौँ न, 6 लाख रुपियाँ नेपाली चाहिँ यिनीहरूले लिए हुन्छन्। त्यो 6 लाख रुपियाँ नेपाली चाहिँ यो ट्रेनमा भएका गाउँदेखि काठमाडौँ ल्याउने, काठमाडौँदेखि त्यहाँ यो लिएर जानेको बिचमा गर्दाखेरि टेन्टेटिभ हजुरको करिब 2.5 लाख रुपियाँ, 3 लाख रुपियाँ यिनीहरूको खर्च हुँदो रहेछ त्यो मान्छेको हातमा, यो मान्छे पुर्याइन्जेलसम्म। जस्तो यहाँ काठमाडौँ ल्याएर खुवाउने पिलाउने टिकट काट्ने हातमा $500 दिएर पठाउनु पर्छ, फेरि त्यो पैसा पनि उहाँ गएर तानिदिन्छ। त्यो लिएर गर्दै गर्दाखेरि अनि दुबई के हुँदो रहेछ भन्दाखेरि, दुबई पुगिसकेपछि एयरपोर्टमा उसलाई रिसिभ गर्ने मान्छेहरू आउँछ, रिसिभ गरेर एक ठाउँ लिएर जान्छ, लिएर गइसकेपछि त्यो ठाउँमा चाहिँ दुबईको त्यो ठाउँमा चाहिँ अब कसलाई चाहिएको छ मेन पावर, कसलाई चाहिँ घरमा काम गर्ने मान्छेहरू चाहिएको छ, कसलाई किचनमा काम गर्ने मान्छे चाहियो, त्यस्तो मान्छेहरू चाहिँ हजुरको विभिन्न देशबाट अर्को एजेन्टहरू त्यहाँ आएर हेर्ने र उसले मलाई ल यतिजना मलाई पठाइदियो, यो पठाइदियो यति पैसा भनेर ट्याक्क चाहिँ डिलिङ गरिसकेपछि अनि त्यो पैसामा सम्बन्धित ठाउँहरूमा चाहिँ हाम्रो महिलाहरू सप्लाई हुन्छन् र त्यहाँ काम पनि गर्छन्, केहीले पैसा पनि पठाइ पनि राखेका हुन्छन्। तर त्यो काम गर्ने र पैसा पठाउने पनि एउटा छ, तर त्यहाँनिर के काम लगिरहेछन् त, हाम्रो महिलाहरू कति पीडा भोगिरहेछन् त भन्ने कुराहरू हामी त प्रत्यक्ष साक्षात्कार भोगेका छौँ। हामीले उहाँहरूसँग इन्टरभ्यू गरेका छौँ, उहाँहरूको चाहिँ पीडितको बनाएर हामीले मुद्दा दर्ता गरेका छौँ, कतिपय मान्छेहरूले थुनेका छौँ पनि। त्यसरी लिएर गइसकेपछि चाहिँ त्यहाँ लिएर गएपछि उनलाई त्यहाँनिर कुटपिट हुने, सम्पर्क गर्न नदिने, त्यहाँनिर सेक्सुअल्ली एब्युज गर्ने एउटा बिचरा बिदार कथा पनि सुनेका थियौँ। हजुरबादेखि नातिसम्मको चाहिँ सेक्सुअल्ली त्यो हेरेसमेन्ट गर्ने सबैले, त्यस्तो हिसाबको चाहिँ उहरू पनि हुने काहीँ सबैको नभएर केहीको कसैलाई चाहिँ थुनेर राख्ने, 24 घन्टा काम गर्ने, खाना तल्लो स्तरको खानाहरू दिने, मतलब मानवीय व्यवहारै नगर्ने खालको पनि भइरहेको छ। यसरी फ्री भिसा फेरि टिकटको नाममा चेलीहरू लिएर गएर सप्लाई गर्ने बेच्ने एउटा ट्रेन्ड यो देखिया छ भने केटाहरूको हकमा चाहिँ हजुरको यो कम्प्युटर जान्ने र स्क्यामरहरू विशेष गरी स्क्याममा लगाउने जुन चाइनिज कम्पनीहरू कम्बोडियामा भएका चाइनिज कम्पनीहरूमा हाम्रा नेपाली केटाहरूलाई चाहिँ जागिर दिन्छु भनेर लिएर गएर बन्धक बनाएर काम लगाउने ट्रेन पनि देखिरहेको छ। यो हिसाबले मानव बेचेको पनि चाहे त महिला पुरुष जो भए पनि यसरी चाहिँ विभिन्न आवरणमा चाहिँ लिएर गएको देखिन्छ। यो सबै चाहिँ कुराहरू चाहिँ अहिले मानव बेचेकोको नयाँ स्वरूपहरू हुन्।
2: अब गीता म्यामले यसमा केही थप्नुहुन्छ यही सन्दर्भमा?
4: बिहे गरेर लाने त एउटा छँदैछ, अहिले सरले भने जस्तो के छ भने बाल विवाह हुने, यो पनि जोडिन्छ कि फेरि बाल विवाह हुने अनि पछि उनीहरूलाई चाहिँ आर्थिक समस्या पर्ने अथवा घरमा बेमेल हुने अथवा श्रीमान एकातिर हिँडिदिने यस्तो कारणले गर्दाखेरि अनि फेरि महिलाहरू पनि के हुन्छन् भने वैदेशिक रोजगारमा जानलाई, किनभने उनीहरूसँग त शिक्षा पनि हुँदैन, रोजगार पनि हुँदैन, अर्थ पनि हुँदैन, छोराछोरीको माया हुन्छ नि, फेरि पालन पोषण गर्नु पऱ्यो, जिम्मेवारी हुन्छ, अनि महिला चाहिँ महिलाहरू बढी खाडी मुलुकतिर गएको देखिन्छ, होइन गल्फ कन्ट्रीमा गएको त्यस्तो डाटाहरू देखिन्छ। अनि त्यसमा जाँदाखेरि फेरि पीडित हुने भनेको फेरि महिला नै हो, फेरि त्यहाँ त यौन हिंसाहरू हुने, सरले भने जस्तै अघि छोरादेखि लिएर नातिदेखि लिएर हजुरबासँगबाट पीडित हुने चाहिँ यो एकदमै यो समस्याहरू छ, उसले उद्धार गरिएका घटनाहरू पनि छन्। र यसमा चाहिँ म अझ के भन्छु भने हाम्रो राष्ट्रिय मानव अधिकार आयोगले मानव बेचबिखन विरुद्धको अधिकार सम्बन्धमा चाहिँ जहिले पनि राष्ट्रिय प्रतिवेदन निकाल्छ र 2082 सालमा पनि निकालिसकेको छ। यसमा पनि अझ सूक्ष्म रूपमा अध्ययन गरेर कुन कुन देशमा कति कति छन् त, कति महिला छन्, कति पुरुष छन् भनेर यी सबै कुराहरू चाहिँ हामीले निकालेको छौँ। होइन
2: मैले
4: त्यसमा सबै कुराहरू छ, अलिक डिटेल्समा छ, म यहाँलाई त्यो रिपोर्ट उपलब्ध गराउँला छ। त्यही भएर चाहिँ यो बाल विवाहले विवाह गरेर लाने एकातिर छ, भइसकेर विवाह चाहिँ छुटिसकेपछि पनि अथवा फेरि पालन पोषण आर्थिक जिम्मेवारीको लागि पनि फेरि त्यो मानव अधिकार मानव बेचबिखनतिर चाहिँ लम्किन्छन् क्या, पाइलालाई जान्छ, त्यो जान्छ अनि पीडित हुन्छन्।
2: मानव बेचबिखन नियन्त्रणमा चाहिँ के चुनौतीहरू चाहिँ के देख्नुहुन्छ अहिले यो पछिल्लो समयमा चाहिँ?
4: अब यो मानव बेचबिखन चुनौती चाहिँ यो एउटा हाम्रो देशले नेपालले मात्रै गरेर सम्भव छैन, यो चाहिँ एउटा चेन साङ्गठनिक अपराध हो। यहाँबाट गाउँबाट लिएर गएपछि अहिले सरले भने जस्तो यहाँबाट सहर आउँछन्, सहरबाट फेरि ट्रान्जिटमा जान्छन्, ट्रान्जिटबाट फेरि बाहिर लान्छन्, होइन त्यसरी जाँदाखेरि यसलाई चाहिँ अब अवेरनेस नै लानु पऱ्यो यसलाई, होइन कति सक्दो हामी गाउँघरमा पुग्न सक्नु पऱ्यो। अर्को कुरा चाहिँ हामीले शिक्षा सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हुन्छ मानव बेचबिखन सम्बन्धमा। अर्को चाहिँ हामीले यसमा कानुनहरू अनुसन्धान गर्दाखेरि पनि सम्बन्धित निकायले, किनभने यसमा प्रहरी कार्यालयहरूबाट नै अनुसन्धान हुन्छ यो केसमा, यसमा गर्दाखेरि प्रमाणहरू प्रशस्तै जुटाउनु पर्यो, प्रमाणहरू प्रशस्त जुटाएर चाहिँ यसलाई उजुरीको रूपमा अगाडि बढाउँदाखेरि चाहिँ पक्कै पनि राम्रो हुन्छ। होइन भनेदेखि फेरि त्यो त्यही माथि त इन्टरनेसनल जालको रूपमा छन्, उनीहरूसँग पावर पैसा सबै छ, अनि दण्डहीनता मौलाउँछ, दण्डहीनता मौलाउन दिनु भएन, प्रमाणहरू राम्रोसँग स्ट्रङ बनाएर लिएर जानु पऱ्यो, अनि मात्रै यसलाई चाहिँ हामी रोक्न सक्छौँ, अपराधीहरूलाई चाहिँ कानुन बमोजिम सजाय दिन सकिन्छ, र यसलाई चाहिँ हाम्रो देशले मात्रै होइन इन्टरनेसनल पनि कोअर्डिनेसन गर्नुपर्ने हुन्छ, कुन कुन देशमा जान्छन् त, होइन त्यो त हाम्रो रिपोर्टले पनि भन्छ। त्यही भएर त्यो सबै कुराहरूमा चाहिँ हेरेर अध्ययन गरेर यसलाई गऱ्यो भने यसलाई न्यूनीकरण गर्न चाहिँ सकिन्छ।
2: गौतम सरलाई नै जोड्न चाहेँ, जस्तो पीडितहरू आउँछन्, अब समस्याहरू देखाउँछन् बाल विवाह पछिका यो मानव बेचबिखनको प्रसङ्गमा, जस्तो उसलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउन चाहिँ के कस्ता खालका चुनौतीहरू देखिन्छन्, जस्तो के कस्ता भनौँ न प्रमाणहरू चाहिँ कमजोर देखिन्छन् त?
5: यस्तो छ, अब वास्तवमा मानव बेचबिखनका केसहरू प्रहरीले अनुसन्धान गर्छ, अनुसूची एक अन्तर्गतको मुद्दाभित्रै पर्छ, स्पेसल केस हो यो, होइन कि यसको लागि छुट्टै कानुनी व्यवस्था पनि छ, अब प्रहरीले अनुसन्धान गर्ने केसभित्र पर्छ। यो केस चाहिँ हामी कहाँ डाइरेक्ट चाहिँ पीडितहरू आएर, पीडितका आफन्तहरू आएर लिखित अथवा मौखित अथवा कुनै हिसाबले इमेलबाट केहीबाट हामीलाई सूचना चाहिँ दिनुहुन्छ। पहिला त्यो सूचनाको हामी डेभलप गरेर जान्छौँ र सम्बन्धित अभियुक्तसँग पुग्ने कोसिस गर्छौँ, अभियुक्त पक्राउ गर्ने कुरा गर्नुपर्छ। सबभन्दा पहिला जुनै पनि फौजदारी अभियोगको केसहरू चाहिँ जाहेरीबाट सुरु हुन्छ। हामीलाई पीडित आइसकेपछि पीडितलाई हामी पीडितकोले भनेका कुराहरूलाई, पाएका सूचनाहरूलाई हामी लिपिबद्ध गरेर लिखित रूपमा जाहेरी रिसिभ गर्छौँ। जाहेरी रिसिभ गरिसकेपछि त्यो जाहेरीमा प्राप्त भएका प्रमाण खण्डमा चाहिँ त्यो प्रमाणहरूका विषयमा हामी उल्लेखित गर्न लाउँछौँ, उहाँसँग भएसम्मका अथवा प्रमाण प्रहरीले आफै जुटाउँछ। टेक्निकल कुराहरू पनि छन्, कतिपय सिडिआरका कुराहरू होलान् अथवा सिसी क्यामेराका कुराहरू होलान् अथवा रेकर्डिङका कुराहरू होलान्, त्यो सबै कुराहरू प्रहरीले प्रमाणहरू खोज्छ। खोजिसकेपछि अब हामी चाहिँ पीडितलाई, पीडितले न्याय पाउने गरी चाहिँ अनुसन्धान गर्छौँ, पक्राउ गर्छौँ, ल्याउँछौँ, अभियुक्तको बयान गराउँछौँ, अभियुक्तको सम्पत्तिहरू खोजबिन हुन्छ, छानबिन गर्छौँ, उहाँको चाहिँ उहाँले पाउने क्षतिपूर्तिको व्यवस्था, कानुनले गरेको क्षतिपूर्तिको व्यवस्था, जुन पीडितबाट भराउने र पीडितबाट भराउन नसके राज्य कोषबाट नै व्यवस्था गर्ने भन्ने पनि छ अहिले, होइन, त्यो सबै व्यवस्थाहरू छ। अब समस्या कहाँनिर छ भन्दाखेरि, अब यहाँ पीडितहरूलाई वास्तवमा दुईचोटि तिनचोटि चाहिँ बेचिन्छ क्या। पहिलोचोटि चाहिँ पीडितलाई दलाल तस्करहरूद्वारा बेचिन्छ, दोस्रोचोटि चाहिँ पीडितलाई चाहिँ आफन्तहरूले बेच्छन्। यो नराम्रो सुनिन्छ भन्दाखेरि, आफन्तले बेच्छन् भन्ने कुरा के छ भन्दाखेरि, कहिलेकाहीँ अभियुक्तको चाहिँ उसमा लागेर, उसको प्रलोभन परेर, उसका चाहिँ छलछाममा लागेर, कतै उसँग चाहिँ केही मालाफाइल इन्ट्रेस्टहरूमा चाहिँ बिकेर चाहिँ गएर चाहिँ बयानहरू परिवर्तन गर्ने होस्टाइल हुने, अनि त्यसपछि बयानलाई कमजोर हुने गरी चाहिँ थप बयान दिने, खै प्रहरी कहाँ गरेर चाहिँ हामीले प्रहरी गएको दिएको बयान चाहिँ अर्कै लेखिदिनु भएछ भनिदिने हुन्छ नि, त्यो खालको चाहिँ अलिकति होस्टाइल हुने प्रविधिले गर्दाखेरि पूर्ण न्याय पाएको कहिलेकाहीँ नदेखिने र हामीले गरेको अनुसन्धान पनि कहिलेकाहीँ चाहिँ फरक हिसाबले चाहिँ निर्णय आउने पनि गरेका छ। त्यो भएर हामीले पीडितलाई चाहिँ सेक्युरिटीको कुराहरू, पीडितलाई होस्टाइल नहुने वातावरणका कुराहरू, त्यो मुद्दा चलिसकेपछि उसलाई राख्ने, उसलाई चाहिँ दिने सेवा सुविधाका कुराहरूमा अलिकति ध्यान दिनुपर्ने स्थितिहरू छ।
2: मैले गीता म्यामलाई जोड्न चाहेँ, यहाँ आयोग समक्ष आइपुग्दाखेरि चाहिँ कस्ता खालका उजुरीहरू आइपुग्छन् त?
4: यस सम्बन्धमा हाम्रो राष्ट्रिय मानवाधिकार आयोगमा एउटा त बाहिरबाट आउने भनेको उद्धारको लागि गरिदिनु पऱ्यो भनेर पनि हुन्छन्, उतैबाट सम्पर्क हुनेहरूले उद्धार गर्नु पऱ्यो भनेर आउँछन्, त्यसको लागि हामीले त्यो को सम्बन्धित निकायहरूसँग कोअर्डिनेसन गर्छौँ, पत्रचार पनि गर्छौँ, किनभने हाम्रो राष्ट्र मानवाधिकार आयोग पनि विभिन्न देशमा हामीले यो गरेको छौँ, यो दुइटैबाट सहकार्यमा गर्ने भनेर हामीले त्यो केही डकुमेन्टहरू साइन हस्ताक्षर गरेका छौँ, त्यसरी पनि हामी गर्छौँ। जस्तो कोरिया पनि भयो, होइन, मलेसिया भयो, उहाँहरू आएपछि त पहिलासम्म त अब उहाँहरूलाई सेल्टरकै समस्या पर्छ नि, उहाँहरू विचित्त भएर आउनुहुन्छ, मानसिक रूपमा पनि विचित्त, शारीरिक रूपमा पनि विचित्त आउनुहुन्छ, अनि त्यस्तो अवस्थामा बेचिएर आइसकेपछि घर परिवारले स्वीकार्दैन, अनि उहाँले अलिअलि भएको पहिला कमाएको पैसा पनि घर परिवार पढाइसकेको हुन्छ, उहाँहरू त एकदम पुरा खाली यात आउनुहुन्छ। र यस्तो अवस्थामा हामीले सङ्घ संस्थाहरूसँग कोअर्डिनेसन पनि गरिदिन्छौँ, उहाँलाई सेल्टरको लागि प्रहरीहरूसँग पनि सम्पर्क गर्छौँ, यसरी हामीले गर्छौँ। तर हामी राष्ट्रिय मानवाधिकार आयोगले चाहिँ अब आफैले त्यो सबै गर्न सक्दैनौँ, हामीले समन्वयको भूमिका निभाउँछौँ।
2: हामी समस्याको बारे त थुप्रै चर्चा गऱ्यौँ कार्यक्रममा, होइन, अब अलिकति समाधानतर्फ लागौँ, समाधानको लागि के गर्न सकिन्छ यो विषयमा भनेर। मानव बेचबिखनमा परिसकेपछि जहाँबाट भए पनि, विदेशबाट होस् अथवा स्वदेशमा आइसकेपछि होस्, कहाँ कसरी हुन्छ गर्ने त? गौतम सरबाट नै
5: विदेशमा चाहिँ मानव बेचबिखन परिसकेपछि विदेशबाट नै हामीलाई कतिपय मेलहरूबाट चाहिँ आइ जानकारीहरू प्राप्त भइरहेको हुन्छ। म फलानु मान्छे यो देशमा अहिले चाहिँ छु, त्यसपछि मेरो अवस्था यस्तो छ, मेरो आफन्तहरू फलानु हुनुहुन्छ, उहाँहरू त्यहाँसम्म आइपुग्न सक्नु भएको छैन, सरहरूले हामीलाई उद्धार गरिदिनु पऱ्यो भनेर कतिपय मानव बेचबिखन ब्युरो, हाम्रो ब्युरो पनि छ यसको लागि छुट्टै स्पेसल ब्युरो, मानव बेचबिखन ब्युरोमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूमा चाहिँ मेलबाट हामी सूचना प्राप्त गर्छौँ बाहिर रहेको हकमा। र कतिपयले चाहिँ म बाहिर छु भनेर उहाँको आफन्तहरूलाई प्रहरीको सम्पर्कमा पठाउनुहुन्छ उद्धार गरिदिनु पऱ्यो भनेर आएको केसहरूको हकमा चाहिँ हामीले परराष्ट्र मन्त्रालय भएका हाम्रा एजेन्सिजहरू छन् परराष्ट्र मन्त्रालयमा हाम्रो राजदूतहरू हुनुहुन्छ सम्बन्धित देशहरूमा नै त्यहाँ पहल गर्छौँ हामी हाम्रो आफ्नो च्यानल हुन्छ हाम्रो च्यानल वाइज चाहिँ पहल हुन्छ त्यसपछि कतिपय हाम्रो चाहिँ ऊबाट जस्तो खोज तलासमा पनि हामीले कर्नर नोटिसहरू हुन्छ येलो कर्नर नोटिस भन्छौँ हामी खोज तलासको लागि चाहिँ इन्टरपोलको येलो कर्नर नोटिस पनि हामीले जारी गरेका हुन्छौँ कतिपय ठाउँमा र अर्को चाहिँ के गर्छौँ भन्दाखेरि लाने पीडित जो अभियुक्त हुन्छ अभियुक्तलाई सम्पर्कमा लिएर आएर ल पहिला चाहिँ त्यो मान्छेलाई रेस्क्यु गरेर उद्धार गर जुन माध्यमबाट तैँले लिएर गएको थिइस् त्यही माध्यमबाट चाहिँ फिर्ता गर पहिला भनेर उहाँलाई झिकाउँछौँ झिकाइसके बुझिसकेपछि अनि त्यसपछि कानुनी प्रक्रिया अगाडि बढ्छ यो चाहिँ मैले उद्धारको कुराहरू गरेँ अब अर्को मुद्दाका कुराहरू गर्दाखेरि अब इन्टरनली र एक्सटर्नली दुइटा हिसाबले मानव बेचबिखन भइरहेको छ एउटा देशभित्रै हुने र एउटा विदेश पुर्याएर बेचबिखन गर्ने कुराहरू छन् यी दुइटै कुराहरूमा हामीले कोसिस गरिरहेछौँ र सफलता पनि प्राप्त भइरहेको छ र यो विशेष गरी अब चाइनामा त अझै श्रीमती बनाएर लिएर गएर बेचबिखन गरेका केसहरू पनि छन् अब नेपालमा बिहा गर्न आउने घुम्न भनेर आउने यहाँ केही काम गर्ने काम गरिसकेपछि नेपाली केटीहरूलाई मायाजालमा फसाउने फसाइसकेपछि त्यसलाई बिहा गरेर लिएर जाने बिहा गरेर लिएर गएर त्यहाँ लिएर गएर एक्सप्लोइटेसन गर्ने चाहिँ ऊ पनि भइरहेको छ यो चाइनामा धेरै छ यो चाहिँ है किन भन्दा चाइनामा केटीभन्दा केटाको जनसङ्ख्या धेरै छ त्यहाँ बिहा गर्नलाई धेरै नै खर्च हुने धेरै महँगो भएको कारणले ऊ श्रीमती खोज्दै नेपाल आइपुगेको
2: विशेष गरेर यसरी मानव बेचबिखन र बाल विवाह यो न्यूनीकरण गर्नको लागि चाहिँ विशेष गरेर सरकारी जुन प्रयासहरू छ नि त्यो कतिको पर्याप्त छन्?
4: अब सरकारले पनि यसमा प्रयास गरिरहेको छ, नगरेको त भन्न मिल्दैन, किनभने अब कानुनहरू पनि हामीसँग प्रशस्तै छन्। अहिले मैले भनिसकेँ त्यस्तै गरेर बाल यो जुन छ अहिले अर्को एउटा यो यस सम्बन्धमा सरकारले चाहिँ बाल विवाह अन्त्यको लागि भनेर राष्ट्रिय रणनीति 2072 पनि बनाएर लागू गरिरहेको छ, यसलाई अगाडि बढाइरहेको छ। केही न्यूनीकरण त भएको छ, नभएको त भन्न मिल्दैन, तर पनि जति हुनुपर्ने हो त्यति प्रभावकारी हुन सकेको छैन। यसको कारण भनेको अहिले पनि आइसक्यो गरिबी, अशिक्षा, बेरोजगारी, होइन सामाजिक दबाव, त्यस्तै गरेर दाइजो प्रथाहरू विविध कारणले गर्दाखेरि पनि यो बाल विवाह र यो मानव अधिकार मानव बेचबिखन घटनाहरू घटिरहेको अवस्थाहरू छ विविध कारणले गर्दाखेरि। त्यही भएर अब मलाई चाहिँ कस्तो लाग्छ भनेदेखि अब यो यतिले मात्रै पुगेन, अब यसको लागि सरकारले अझ अर्को खालको पहल कदमी एक स्टेप अगाडि बढ्नुपर्ने हुन्छ। जस्तो अब बाल विवाह र यो नाबालिग बिचहरूको जुन अलिक खानपानले गर्दाखेरि नाबालिगहरू पनि अलिकति अलिक धेरै उमेरको देखिन्छन् नि, अब विवाह बाल विवाह र यौन सम्पर्क सम्बन्ध भनेको त्यसलाई पनि अलिकति व्याख्या गर्नुपर्ने हुन्छ, त्यसलाई कसरी गर्ने के गर्ने भन्ने कुराहरू त्यसलाई वर्कआउट गर्नुपर्ने हुन्छ। त्यस्तै गरेर बाल विवाहको लागि रोकथाम एकदमै जरुरी छ, होइन, अनि त्यस्तै गरेर यो बेचबिखन चेलीबेटी बेचबिखन मानव बेचबिखन छ त्यसको लागि पनि अवेरनेस एकदमै जरुरी छ, उजुरी संयन्त्रहरूलाई स्ट्रङ बनाउनु पर्ने हुन्छ। अनि अर्को कुरो चाहिँ बाल विवाहको सम्बन्धमा अझ मलाई भन्न मन लाग्छ, किनभने मानव बेचबिखनसँग पनि जोडेको हुनाले यो एउटा समुदायमा गएर मात्रै गरेर हुँदैन, यो समुदाय पछि फरक फरक छ नि त, होइन, यसको यो सांस्कृतिक रूपसँग जोडिएको हुनाले समुदाय परिवार धार्मिक सङ्घ संस्थाहरू, होइन, यिनीहरू जात जाति यिन सम्पूर्ण कुराहरूमा चाहिँ गएर अनि यसलाई चाहिँ एउटा पोलिसी बनाएर अगाडि बढाउनु पर्ने हुन्छ। यसै सम्बन्धमा यहाँलाई के जानकारी दिउँ भने हाम्रो राष्ट्रिय मानवाधिकार आयोगले यो विषयलाई उठान गरेर अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड अनुसार 7 प्रदेशमा अहिले हामीले नेसनल इन्क्वायरी बाल विवाहमा राष्ट्रिय जाँचबुझ कार्यक्रम गरिरहेछौँ। त्यो गर्नुको उद्देश्य के हो भनेदेखि हामीले माथिबाट नियम लगाएको गर्ने होइन, टप टु बटम के समस्या छ त त्यो समेत सबै राखेर चाहिँ सरकारलाई एउटा भोलि पोलिसी बनाउन कानुन बनाउन सजिलो होस् भनेर हामीले एउटा सिफारिस गर्नको लागि हामीले गरिरहेछौँ यो वर्ष। अहिले हामीले 4 प्रदेशमा सिद्धाइसक्यौँ र लगभग अब हामी यो असार अन्तिमसम्ममा चाहिँ हामीले अरू 3 प्रदेशमा पनि हामीले यसलाई कम्प्लिट गरेर यसलाई हामीले अगाडि बढाउनेछ। त्यसमा पनि धेरै कुराहरू आउँछ, किनभने यो त हामी यहाँ मात्रै भनेर होइन नि, त्यो त त्यो भित्र छिर्न पर्यो समुदायमा जहाँ धेरै बाल विवाह
3: यही मैले जोड्न खोजेँ गौतम सरलाई, जस्तो समुदायको कुरा छ। अब यो मानव बेचबिखन रोकथामको लागि प्रहरीबाट आयोगबाट सरकारबाट मात्र गरेर सम्भव छैन, समुदाय विद्यालय पालिका तहमा चाहिँ के कस्ता काम चाहिँ हुनु जरुरी छ बुँदागत रूपमा छोटकरीमा भनिदिनु होला।
5: अब यसमा चाहिँ यो मानव बेचबिखन अपराध रोकथामको लागि चाहिँ हामीले सबभन्दा ठुलो कुरा भनेको अवेरनेस नै हो, यो म्यामले भन्नुभयो त्यही हिसाबले अवेरनेस नै हो हामीलाई। यो यसरी तपाईँ मानव बेचबिखन पर्नुहुन्छ भनेर जानकारी गराउन नसकेको कारणले नै मानव बेचबिखन भइरहेको छ। र अर्को चाहिँ निमावी स्तरदेखि नै हामीले अलिकति मानव बेचबिखन अपराधका सम्बन्धमा सम्बन्धित कोर्समा चाहिँ यो विषयवस्तु चाहिँ समावेश हुनुपर्छ। मानव बेचबिखन भइरहेको, मानव बेचबिखन भनेको के हो, यसको कारण व्यवस्था के छ, यसको अहिले ट्रेन कसरी अगाडि गइरहेछ, मान्छे कसरी बेचबिखन परिराखेका छन् भन्, तपाईँ कसरी बेचबिखन पर्न सक्नुहुन्छ, बेचबिखन नपर्नलाई के गर्ने भन्ने विषयमा अलिकति चाहिँ यो अवेरनेसको चाहिँ हामीले पाठोमा विशेष ध्यान दिनुपर्छ। स्थानीय तहहरूले भए अनि चाहिँ स्थानीय तहले नै अहिले कतिपय पाठ्य सामग्रीहरू निर्माण गर्ने हुँदाखेरि चाहिँ आफ्नो जिल्लामा भएका समस्याहरू के छन्, आफ्नो पालिकामा भएका समस्याहरू के छन्, त्यो समस्यालाई हेरेर त्यो सोसियल कुराहरू र यो अपराधिक कुराहरू र अपराधबाट बच्नको लागि उपायका सम्बन्धमा चाहिँ अहिले त्यो कोर्स अफ स्टडीमै सिलेबसमै त्यो राख्नुपर्ने स्थिति देखिया छ। त्यो गऱ्यो भने अलिकति राम्रो हुनसक्छ। दोस्रो, अब विदेश जान, विदेश गरेर ठगिनको लागि अथवा विदेश गरेर बेचिनको लागि चाहिँ सबभन्दा ठुलो कुरा भने पासपोर्ट चाहिन्छ हामीलाई। पासपोर्ट इस्यु गरिन्छ नि, हामीले पासपोर्ट इस्यु गर्ने बेलामा जस्तो लाइसेन्स लिइसकेपछि हामीले लाइसेन्सको ट्रेनिङ लिनुपर्छ नि। लाइसेन्स दिइसकेपछि तपाईँ लाइसेन्स सम्बन्धी क्लास लिनुपर्छ नि त। त्यहाँ त्यस्तै क्लास जस्तै पासपोर्ट ह्यान्डओभर गर्नुभन्दा पहिला तपाईँको पासपोर्ट बनाउनुको उद्देश्य के हो र यो तपाईँ के को लागि पासपोर्ट बनाइराख्नु भएको, यस्तो यस्तो समस्या छ है भनेर ओरिएन्टेसन क्लास चाहिँ त्यो पासपोर्ट ह्यान्डओभर गर्नुभन्दा पहिला चाहिँ सम्बन्धित व्यक्तिलाई चाहिँ पासपोर्टको सम्बन्धमा ओरिएन्टेसन क्लास पनि दिनुपर्ने स्थिति छ छ। र त्यसपछि अब एउटा छुट्टै शाखा खोलेर, यो शाखा खोलेर चाहिँ हाम्रो के अरे नागरिकहरूको रेकर्ड पनि गर्नुपर्छ पालिकाहरूले। रेकर्ड थोरै, हरेक पालिकाले वडा स्तरसम्म चाहिँ तपाईँको मेरो नागरिक कुन कुन देशमा जाँदैछ, के को लागि जाँदैछ उसको, अनि कस्तो हुन्छ भने उडिसकेपछि मात्रै थाहा पनि चलन छ नि। यहाँ त उडेर विदेश गयो अरे भनेपछि मात्रै नभन्नु है भने हुन्छ कि तस्करले, नभन्नु भने भन्नु भयो भने को कोले बिगारिदिने तपाईँको, अरू जान खोज्छ हामी धेरै लान सक्दैनौँ, कतै लिक नगर्नु भनेर अनेक गरेर भनिरहेको हुन्छ नि त। त्यो हिसाबले गर्दा यस्ता कुराहरूका सम्बन्धमा उनीहरूलाई जानकारी दिन सक्यो भने चाहिँ हामीले केही रोक्न सक्छौँ। अन्य कुराहरू भनेका चाहिँ यो ग्रामीण स्तरबाटै यसको चाहिँ अवेरनेस नै हो।
3: हजुर, जनचेतनामूलक कार्यक्रममै गीता म्यामले छोटो एकदम कार्यक्रमको हामी अन्त्यमै पुगिसकेका छौँ होइन, छोटोमा भन्नुपर्दाखेरि व्यक्तिगत सुझाव चाहिँ के दिनुहुन्छ?
4: अब व्यक्तिगत सुझावमा मलाई चाहिँ कस्तो लाग्छ भने हामीले अब किशोर किशोरी होइन, अब यो बाल विभागकै सम्बन्धमा अनि यो बेचबिखन पनि जोडिने भएको हुनाले किशोर किशोरी शिक्षा अभियान जरुरी छ। यो उनीहरूलाई तालिममा लाने, उनीहरूलाई शिक्षा दिने, गाउँघरमा लाने, त्यो एउटा। अर्को चाहिँ दाइजो प्रथाले गर्दाखेरि धेरै बालविवाह भइरहेको छ नि त होइन, त्यो उमेर पनि त्यसमा सटिक छ। त्यही भएर यसको सामाजिक कुरीतिहरू हटाउनु पर्नको लागि पनि हामीले सचेतना जगाउनुपर्छ, यसलाई कानुनले अलिक बढी कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यस्तै गरेर अब अघि पनि मैले भनिसकेको छु, समुदाय सबै भएपछि यसलाई सक्दो रिसर्च पनि गर्नुपर्ने हुन्छ, कस्तो ट्रेन छ त फेरि कानुन। अहिले अपराध भनेको त जति कानुन आउँछ त्यति नै बढ्दै जान्छ, के ट्रेनहरू बढ्दै जान्छ नि, साइबर क्राइम छ अहिले होइन, अहिले मिडियाबाट धेरै भइरहेको छ। त्यही भएर यी सबै कुराहरूको लागि चाहिँ अब हामीले फेरि नयाँ तरिकाले चाहिँ पुरानो मोरालिटीलाई भन्दा पनि अब नयाँ परिमार्जन गरेर चाहिँ सचेतना जगाउने, कानुन परिमार्जन गर्ने, त्यस्तै गरेर त्यसलाई कार्यान्वयन गर्ने पक्षहरू पनि, अनुसन्धान गर्ने पक्षहरू पनि अब हामीले नयाँ सिरबाट जानुपर्छ। हामीले एआईको दुनियाँमा छौँ नि त। हस्,
3: म दुवैजनालाई धेरै धन्यवाद दिन चाहन्छु, अति व्यस्त समयको बावजुद पनि स्टुडियोमै आइदिनु भयो, यहाँ दुवैजनालाई यो महत्त्वपूर्ण विषयमा छलफल गर्न सहभागी भइदिनु भएकोमा धेरै धन्यवाद।
4: धन्यवाद म्याम हजुरलाई पनि हामीलाई बोलाइदिनु भएकोमा, आफ्नो कुरा राख्न दिनुभएकोमा।
5: ल, मेरो तर्फबाट पनि म्यामलाई यो रेडियो कार्यक्रमलाई धेरै धेरै धन्यवाद।
3: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण महाशाखा जेसीका प्रमुख गीता कुमारी दाहाल तथा जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्र। कार्यक्रममा आज हामीले बाल विवाह तथा मानव बेचबिखनको अवस्था र न्यूनीकरणका लागि प्रयासका बारेमा कुराकानी गर्यौं। यो कार्यक्रम ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीसँगको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको हो। यो कुराकानी सँगै कार्यक्रम बदलिदो नेपालको आजको समय सकिएको छ।
2: अर्को सोमबार साइबर अपराध, किशोरावस्थाको सुरक्षा तथा लैङ्गिक हिंसाका बारेमा कुराकानी लिएर आउने नै छौँ। प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।

0: फुटबल सीजन आयो अब एक्साइटमेंट टीवी में मात्र होइन घर भित्र महसूस हुन्छ
1: यो फुटबल सीजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Vision AI TVs Samsung Vision AI TVs मा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको EMI
2: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ शर्त तथा बन्देजहरू लागू हुनेछ नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
3: मद्यपान र धुम्रपान सेवन नगरौँ,
4: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
9: ए हो र?
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.
13: Subha prabhat guru ama.
6: Subha prabhat. Basa. आज हामी के विषयमा छलफल गर्छौ?
13: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
14: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
15: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
16: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ, अरूको पनि केही छ कि?
17: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
18: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
16: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
19: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
20: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
21: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
22: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
23: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
4: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
10: हो र? होइन होला त्यस्तो त।
11: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
10: के भएन मिस,
11: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
10: हुन्छ मिस।
12: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
13: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
14: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
13: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
14: खै के गर्ने गर्ने दिदी।
15: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने

0: जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नु भो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारबाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: के भयो? केको हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआत्तिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर, हेलो,
15: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, लु
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर,
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भन्ने रहेछ? के भयो
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
19: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
21: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
17: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
19: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार।

0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लो, किन नि? के भो, सन्चो भएन?
2: होइन, यतिकै जानै मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
3: ए, कुरा त्यस्तो पो? ल हेड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
7: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
8: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
9: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
8: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
10: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: नमस्कार स्वयंसेविका दिदी।
13: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
14: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
13: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
12: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
13: हो त,
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
13: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: मुआ, मुआ, ल ल ल यता न आऊ है बुहारी, तलै बस, छाछुक नगर। आज कति दिन रे?
6: तिन दिन भयो।
15: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
15: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
6: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
16: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
15: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
10: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
8: नेपाल सरकार, विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भयो।

0: भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
0: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ, पर्दैन आमा, त्यहीँ पुग्ने त हो, एकैछिन त हो नि, म

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न।
0: नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
0: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
8: ले देख्नु भएन, औषधि हालेको।
7: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
8: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
8: ले देख्नु भएन, औषधि हालेको।
7: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
8: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: हस् नानी, मैले बुझेँ। म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
11: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
10: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
11: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
10: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
11: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
12: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
14: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD,
15: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
14: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: हुनुहुन्छ प्रभु।
1: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगल दीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
2: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
3: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
4: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
5: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो

0: खाली भएको छ, साह्रै भोक लागिरहेको छ, जाम न कतै नास्ता खान।
1: ओली नास्ता पसल, ओए सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
0: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
1: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
1: वाह, नास्ता होस् त यस्तो
0: कस्तो,
1: ओली नास्ता पसल जस्तो।
4: ओ काकु, काजन लाग्नु भयो, बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
5: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
4: ओहो, केही काम थियो कि काकु?
5: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थेस् कि भनेर।
4: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
6: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
7: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
1: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
7: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
1: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
7: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु।
1: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे, तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
7: उसो भए म त्यतै जानु पर्ला, अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
1: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4 सोलिचौर रोल्पा। सम्पर्क मोबाइल 98677467467 र 97093998409।

0: आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौं।
3: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्ते डाक्टर सर।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
9: शुभ प्रभात गुरुआमा।
0: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
9: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
10: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
11: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
12: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
13: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
14: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
12: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
16: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
17: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
18: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
19: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
21: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
22: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
21: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
22: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
21: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
22: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
21: सचेत बनाऊ।
22: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
24: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
25: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
24: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
25: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
24: ए हो र बाबु?
25: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
24: ए
25: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
24: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
21: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
22: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
21: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
22: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
21: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
22: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
21: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
26: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
27: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
28: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
29: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
30: नेपाल सरकार विज्ञापन बोर्ड।
31: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
32: हो र,
31: होइन होला त्यस्तो त।
1: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
31: के भएन मिस,
1: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
31: हुन्छ मिस।
2: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: आहा, अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यो मरुभूमिको चर्को घर खै बाँच्ने मर्ने कुनै टुङ्गो छैन, बाँच्यो भने धन कमाएर फर्काउला, मर्यो भने पनि आफ्नो मन सम्हाल्नु है प्यारे, आफ्नो मन सम्हाल्नु है प्यारे।
1: तिम्रै बाटो कुरिरहेको छु, तिमी बिनाको जिन्दगी कल्पना पनि गर्न सक्दिन, धन सम्पत्ति चाहिँदैन, छिट्टै फर्के आऊ ल, छिट्टै फर्के आऊ ल।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाइ फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लौ चट्याङ पर्न आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
6: ए के भयो? केको हल्ला खल्ला भयो?
7: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
6: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
8: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
7: हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
10: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ।
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हेलो
15: हजुर। हेलो,
14: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
15: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
16: हजुर,
15: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
16: दिन त। हेलो, भन्नुहोस् त।
14: हेलो हजुर।
16: हजुर,
14: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
16: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
15: नानी के के भने रहेछ के हो के भयो
16: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
15: ल ल ल किन दिन्थे
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
17: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
4: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
17: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
18: नेपाल सरकार विज्ञापन बोर्ड
19: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
7: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
19: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
20: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
21: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
16: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
19: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
23: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ
24: नेपाल सरकार विज्ञापन बोर्ड
25: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ
26: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ
25: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
26: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
25: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ
26: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
25: नेपाल सरकार विज्ञापन बोर्ड
27: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
28: लो किन नि के भयो सन्चो भएन
27: होइन यतिकै जानै मन लागेन
28: यतिकै पनि हुन्छ
27: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
28: ए कुरा त्यस्तो पो ल हिँड म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
29: नमस्ते कति कामले पाल्नु भयो
28: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
29: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
27: हस् म्याडम
30: नेपाल सरकार विज्ञापन बोर्ड
16: म सानै उमेरमा बेचिए बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
31: दिदी म पनि 12 वर्षमा बेचिएँ आफन्तले नै फकाएर लगे झन्डै 10 वर्ष बिताएँ रोग लाग्यो निकालिएँ अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी सङ्गति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
13: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर कापमा पार्नु अङ्ग झिक्नु अपराध हो।
0: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
13: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
22: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
25: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
26: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
25: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याऊ।
26: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
25: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
26: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: नमस्कार स्वयंसेविका दिदी।
17: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
19: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
17: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
17: हो त,
19: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
17: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
3: 3 दिन भयो।
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
3: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
21: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
24: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ
2: हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा

0: गर्दछु। हेरौँ न के भएको रहेछ।
1: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ। शङ्का लागे उजुरी गरौँ। भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ। सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
4: ले देख्नु भएन, औषधि हालेको।
3: लौ न शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
4: हजुर,
3: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
1: ल देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: ए हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो
4: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु
4: हेर्नुस् काकी हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ जसले अनेकौं स्वास्थ्य समस्या निम्तने पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु
4: हो काकी बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ थप जानकारी चाहिएमा आफ्नो पालिका वा बिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्
5: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा बिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
6: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ तालिमका विशेषताहरू तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस् थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरतीमगर सम्पर्क मोबाइल 97625-28990
7: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना हजुर नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
8: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
7: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने पिसाब पोल्ने बारम्बार बच्चा खेर गइरहने लामो समयसम्म बच्चा नरहने यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने यौन अङ्ग चिलाउने सेतो पानी बग्ने महिनावारीको समयमा अत्यधिक पेट दुख्ने ढाड कम्मर दुख्ने पाठे घर खसे जस्तो हुने पाठे घर खसेको कोखा दुख्ने स्तनमा गाँठा गुठी पलाएको स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे डिजिटल एक्सरे रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊ न कतै नास्ता खान।
5: ओली नास्ता पसल, सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो,
6: कस्तो
5: ओली नास्ता पसल जस्तो।

0: काकु कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ त्यहाँ रासु कहाँ जाने अब? तैँलाई खोज्दै आइरहेछु।
0: ओहो, केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
0: ओहो काकु, तपाईँले थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849502664 र 9849477530। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनसहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम, रोल्पा।
4: अनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
4: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हेरौँ पो भएको छु त म त।
4: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु?
5: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
4: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 9876767467 र 9703984099।

0: आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौं।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
2: मद्यपान र धुम्रपान सेवन नगरौं,
3: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
5: हजुर।
6: ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
8: ए हो र?
9: नेपाल सरकार, विज्ञापन बोर्ड। एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
11: शुभ प्रभात गुरुआमा
5: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौं
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
14: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
16: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
18: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
19: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
21: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
22: नेपाल सरकार विज्ञापन बोर्ड
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द्व बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
3: सचेत बनाऊ
2: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
23: नेपाल सरकार विज्ञापन बोर्ड
24: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
25: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
24: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
25: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक इएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
24: ए हो र बाबु।
25: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
24: ए
25: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
24: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
2: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
2: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
9: हो र, होइन होला त्यस्तो त।
26: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
9: के भएन मिस,
26: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
9: हुन्छ मिस।
27: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
8: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
28: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
8: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
28: खै के गर्ने गर्ने दिदी।
29: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
30: हेलो
25: हेलो बहिनी, सन्चै छौ?
30: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
25: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
30: अनि हुलाकमा पो जानु?
25: हो नि, हुलाकमा जाऊ न।
30: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
25: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
30: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
25: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
30: ए, सहरमा मात्र होला नि?
25: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
30: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
22: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नु भो?
12: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बालश्रम उन्मूलन गर्न एकजुट हौ, बालश्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बालबालिकालाई श्रम होइन शिक्षा दिऊ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि

0: विज्ञापन बोर्ड। एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलोभन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: ए के भयो, के को हल्ला खल्ला हो यो?
3: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
3: हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
7: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले पनि लेखिहाल्छ नि।
6: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: हेलो
12: हजुर। हेलो,
11: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
12: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
13: हजुर,
12: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
13: लो दिन त। हेलो, भन्नुहोस् त।
11: हेलो हजुर।
13: हजुर,
11: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
13: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
12: ए नानी, के भने रहेछ, के हो, के भयो?
13: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
12: ल ल ल, म किन दिन्थे?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
14: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराऊ।
14: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।

0: प्रकार विज्ञापन बोर्ड
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
10: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
9: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
10: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
9: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
10: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
12: लो, किन नि, के भो, सन्चो भएन?
11: होइन, यतिकै जाने मन लागेन।
12: यतिकै पनि हुन्छ?
11: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
12: ए, कुरा त्यस्तो पो, ल हेडा, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
13: नमस्ते, कति कामले पाल्नु भयो?
12: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
13: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
11: हस् म्याडम।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
5: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
15: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
16: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
17: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
16: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
18: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
9: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौँ।
9: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
9: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
10: सजग रहौँ, आफ्ना अग्रजको सम्मान गरौँ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
19: नमस्कार स्वयंसेविका दिदी।
20: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
1: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
20: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
19: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
20: हो त,
1: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
20: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
2: यता न आऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
21: तिन दिन भयो।
2: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
21: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
21: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
18: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ। आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: ऊ र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ए बाबु, अँध्यारो छ,

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
8: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शंका लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको
1: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
12: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
13: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
12: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
13: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
12: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
13: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
14: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरतीमगर, सम्पर्क मोबाइल 97625-2890-90।
16: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
17: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
16: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने, गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठाको टी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511383987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने थाउ कहाँ होला, त अलिक थाथा भाथो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनी बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: हैन बाजे, के भयो र यसरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
11: दात दुखेर हैरानु भएको बेला किन जिस्किन् जस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467467 र 97093998409।

0: तपाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौं।
3: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
8: ए हो र?
9: नेपाल सरकार, विज्ञापन बोर्ड। एक्सट्रीम एनर्जी ड्रिंक
10: टाइम चेक अहिले ठीक 11 बजेको छ
11: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
12: शुभ प्रभात गुरुआमा
5: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
12: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
13: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
14: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
15: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
16: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
17: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
15: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
18: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
19: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
20: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
21: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
22: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
23: नेपाल सरकार विज्ञापन बोर्ड
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
3: सचेत बनाऊ
2: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
24: नेपाल सरकार विज्ञापन बोर्ड
25: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
26: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
25: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
26: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
25: ए हो र बाबु
26: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
25: ए
26: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तार विस्तारमा बताउँछु।
25: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
2: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
2: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
9: हो र, होइन होला त्यस्तो त।
10: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
9: के भएन मिस,
10: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यो, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
9: हुन्छ।
27: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
28: नेपाल सरकार विज्ञापन बोर्ड।
29: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
30: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
29: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
30: खै के गर्ने गर्ने दिदी।
31: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
28: नेपाल सरकार विज्ञापन बोर्ड।
32: हेलो
26: हेलो बहिनी, सन्चै छौ?
32: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
26: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
32: आहा, अनि हुलाकमा पो जानु?
26: हो नि, हुलाकमा जाऊ न।
32: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
26: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
32: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
26: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
32: ए, सहरमा मात्र होला नि?
26: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
32: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
23: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नु भयो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौँ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो, के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार।

0: हेलो
1: हजुर, हेलो,
0: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
2: हजुर,
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
2: दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर,
2: हजुर,
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के हो, के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, म किन दिन्थे।
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
4: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
4: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
6: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
7: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
8: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
9: समस्या शरीरमा होइन दाइ, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
11: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
14: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
13: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
14: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
13: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
14: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
16: लो, किन नि, के भयो, सन्चो भएन?
15: होइन, यतिकै जानै मन लागेन।
16: यतिकै पनि हुन्छ?
15: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
16: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
17: नमस्ते, कति कामले पाल्नु भयो?
16: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
17: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
15: हस् म्याडम।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
17: दिदी म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे, झन्डै दस वर्ष बिताएँ, रोग लाग्यो निकालिएँ, अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी
19: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
20: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
19: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
10: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सुन्दर रूपको घमण्ड हो कि जस्तो लाग्छ, हैन के साह्रो तर्केर हिँडेको हो।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्कार स्वयंसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
8: तिन दिन भयो।
7: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
8: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
7: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
8: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
9: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
7: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
10: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
11: नेपाल सरकार, विज्ञापन।

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले दिउँसोको 3 बज्यो।
3: ¿Esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
4: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
5: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
6: ¿Qué jabar? प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल सुरु। खर्च कटौतीका 12 प्रस्ताव पेश। बजेटमाथि विपक्षी सांसदका प्रश्नै प्रश्न। निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द। सयौं मजदुर र चियापत्ती बेच्ने किसान पनि मर्कामा। यति ठूलो समस्या पनि सरकारले कूटनीति पहल नगरेको गुनासो। बितेको 45 वर्षमा 2300 भन्दा बढी घडियाल गोही हुर्काएर नदीमा छाडे पनि बाँच्ने दर निकै कम। नदीजन्य पदार्थ उत्खनन र प्रदूषण लगायतका कारण समस्या। युरोपेली संघले युक्रेनको सदस्यता प्रक्रिया अघि बढायो। पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण। र विश्वकप फुटबलमा जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 माथिको छलफल सुरु भएको छ। आजको बैठकमा विभिन्न 9 मन्त्रालयको विनियोजन शीर्षकमाथि सामूहिक छलफल सुरु भएको हो। बैठकमा 9 मन्त्रालयको बजेटमाथि छलफल हुँदा विपक्षी सांसदहरूले खर्च कटौतीका 12 प्रस्ताव पेश गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटले कर्णाली र सुदूरपश्चिमका औद्योगिक क्षेत्रलाई सम्बोधन नगरेको भन्दै एमाले र नेकपाका सांसदहरूले खर्च 1 रुपियाँ कायम गर्न प्रस्ताव दर्ता गराएका छन्। कृषि मन्त्रालयको बजेट कार्यान्वयन योग्य नरहेको र मध्यम वर्गका किसानलाई सम्बोधन नगरेको भन्दै त्यहाँ पनि कटौतीको प्रस्ताव आएको छ। सरकारी विज्ञापनमा समान पहुँच भएको र हिमाली तथा पहाडी क्षेत्रमा अझै गुणस्तरीय इन्टरनेट सेवा नपुगेकोमा असन्तोष जनाउँदै सूचना तथा सञ्चार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश भएको छ। शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, महिला तथा भूमि व्यवस्था मन्त्रालयमा समेत पर्याप्त बजेट विनियोजन नभएको आरोप लगाउँदै सांसदहरूले 1 रुपियाँ वा 100 रुपियाँ कायम गर्न साङ्केतिक कटौती प्रस्ताव दर्ता गराएका छन्। यस्ता प्रस्तावलाई सरकारप्रतिको असन्तोष र जवाफदेहिता माग्ने साङ्केतिक अभिव्यक्तिका रूपमा लिइन्छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गएको जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्नुभएको थियो। यसअघि प्रतिनिधि सभामा बजेटमाथि सामान्य छलफल र अर्थमन्त्रीबाट जवाब दिने काम सम्पन्न भइसकेको छ। राष्ट्रिय सभामा भने बजेटमाथिको सामान्य छलफल आजदेखि सुरु भएको छ। बजेटमा आजै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ। इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध गरेपछि उद्योगीहरूले उत्पादन बन्द गरेका हुन्। अहिले भारतीय बजारमा पुगिसकेको 3 लाख किलोभन्दा बढी र नेपालका उद्योगहरूमा 7 लाख किलो तयारी चिया थन्किएको छ। भारतीय भन्सारमा नेपाली चियाको नमुना सङ्कलन गरी परीक्षणका लागि पठाउने र त्यसको प्रतिवेदन आउन 15-20 दिनसम्म लाग्ने झन्झटिलो प्रक्रियाका कारण भारतीय चिया आयातकर्ताहरूले नेपालको चिया लगेका छैनन्। मौजदात बिक्री नभई थप उत्पादन गर्न नसकिएको सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएसनका अध्यक्ष दिल्ली श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार पहाडी भेगका अर्थोडक्स चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। तराईका सिटिसी चिया उद्योगहरू असार 4 गतदेखि बन्द हुनेछन्। नेपालमा उत्पादित चियाको 90% बजार भारत हो। चिया उद्योगमा यति ठूलो समस्या आइपर्दा पनि सरकारले निर्यात सहजीकरणका लागि कुनै कूटनीति पहल नगरेको उद्योगीहरूको गुनासो छ। उद्योग बन्द हुँदा हजारौँ मजदुर र हरियो पत्ती बेच्ने किसान प्रत्यक्ष मारमा परेका छन्। ताप्लेजुङको 8 राई त्रिवेणी गाउँपालिकामा यही असारको 12 र 13 गते प्रदेश स्तरीय अलैँची महोत्सवको आयोजना हुने भएको छ। अलैँची प्रवर्धन गर्ने उद्देश्यले ताप्लेजुङमा पहिलो पटक महोत्सव हुन लागेको महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङ बुहाङले बताउनुभयो। 8 राई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा हुन लागेको महोत्सवमा अलैँचीका बोट बिरुवा तथा फल प्रदर्शनी, अलैँचीबाट उत्पादन हुने खाद्य पदार्थ र स्थानीय उत्कृष्ट अलैँची बगान तथा कमजोर अलैँची बगानको प्रदर्शन र अवलोकन लगायत गतिविधि हुने आयोजकले जनाएको छ। ताप्लेजुङमा 3,700 हेक्टर क्षेत्रफलमा अलैँची खेती भइरहेको छ। चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन केन्द्रले पछिल्लो 45 वर्षमा 2,315 गोहीलाई नदीमा छाडेको छ। केन्द्रका अनुसार सन् 1981 यता विभिन्न 8 नदीमा ती गोहीलाई छाडिएको हो। केन्द्रका अनुसार राप्ती नदीमा सबैभन्दा धेरै 1,560 गोही छाडिएको छ। यस्तै अहिलेसम्म नारायणी नदीमा 419, सप्तकोशीमा 115, बबहीमा 110, कर्णालीमा 41, कालीगण्डकीमा 35, शुक्लाफाटाको चौधारामा 25 र बाँकेको राप्तीमा 10 गोही छाडेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। हरेक वर्ष गोही छाड्ने गरेको भए पनि गणना गर्दा भेटिने गोहीको संख्या भने बढ्न सकेको छैन। गएको वर्ष राप्ती र नारायण नदीमा गोही गणना गर्दा 366 मात्र भेटिएका थिए। घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो। विगतमा पाकिस्तान, बङ्गलादेश, भुटान, म्यानमार लगायत देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छ। नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण लगायतका कारण गोहीहरू प्राकृतिक वासस्थानमा असुरक्षित बनिरहेका विज्ञहरू बताउँछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556-94-333-493-555।
6: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। कैलालीमा वन कार्यालयका कर्मचारीले भीरबाट टेम्पो खसालिदिएको घटनाबारे छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ। वन कर्मचारीको कार्यशैलीप्रति सामाजिक सञ्जाल र सञ्चार माध्यममा तीव्र आलोचना भएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले 5 सदस्यीय समिति गठन गरेको हो। वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा गठन भएको समितिले 7 दिनभित्र प्रतिवेदन बुझाउनेछ। घटनाको पृष्ठभूमि र दोषीको पहिचान गर्न सरकारले प्रशासनिक, प्राविधिक र कानुनी विज्ञहरूलाई समितिमा राखेको छ। गोदावरी नगरपालिका नम्बर 4 चुरी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा एउटा टेम्पो भीरबाट खसालिदिएको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि वन कर्मचारीहरूको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त भइरहेको थियो। अब विदेशको खबर। लामो समयको अवरोधपछि युरोपेली संघ ईयूले युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। ईयूका 27 सदस्यीय राष्ट्रका विदेश मन्त्रीहरूले युक्रेन तथा छिमेकी मोल्डोभासँग ईयूको कानून र मापदण्डसँग समायोजन गर्ने पहिलो चरणको औपचारिक वार्ता सुरु गर्ने निर्णय गरेका हुन्। हङ्गेरीका नेता भिक्टर ओर्बानले लामो समयदेखि यो प्रक्रियामा अवरोध सूचना गर्नुभएको थियो, तर अप्रिलमा चुनावी पराजय भोगेपछि सदस्यता प्रक्रियाले पुनः गति लिएको हो। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र परिषदका अध्यक्ष एन्टोनियो कोस्टाले युक्रेन र मोल्डोभाले कठिन परिस्थितिमा पनि सुधार जारी राखेको भन्दै प्रशंसा गर्नुभएको छ। रुसको आक्रमणपछि आवेदन दिएको चार वर्षपछि युक्रेनले उल्लेखनीय प्रगति हासिल गरे पनि पूर्ण सदस्यताका लागि कानुनी संरचना र प्रशासनिक मापदण्डहरू यो अनुरूप बनाउन अझै धेरै चुनौती बाँकी छन्। जर्मन चान्सलर फ्रेडरिक मोर्जले मतदान अधिकार बिनाको सहयोगी सदस्यको अवधारणा अघि सारे पनि युक्रेन राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पूर्ण अधिकारसहितको सदस्यतामा मात्र सहमत हुने अडान लिनुभएको छ। अब खेल खबर। विश्वकप फुटबलमा खेलको रोमाञ्चकसँगै जापानी समर्थकहरूको व्यवहारले अन्तर्राष्ट्रिय ध्यान तानेको छ। अमेरिकाको टेक्सासमा नेदरल्यान्डसँग 2-2 गोलको बराबरीपछि जापानका प्रशंसकहरूले रङ्गशाला सफा गरेपछि उनीहरूको सफाई संस्कृति फेरि चर्चाको केन्द्रमा आएको हो। खेलपछि दर्शकहरूले केही समय रङ्गशालामै बसेर आफ्ना सिट वरिपरिका फोहोर सङ्कलन गर्दै निलो प्लास्टिक झोलामा राखेका थिए। उनीहरूको यो व्यवहार जापानमा सानै उमेरदेखि सिकाइने संस्कारको हिस्सा भएको बताएका छन्। जापान लगातार 8 विश्वकपमा सहभागी भइरहेको छ र यस क्रममा समर्थकहरूको अनुशासित व्यवहार विश्वभर चिनिने विशेषता बनेको छ। जापानमा बाल्यकालदेखि नै सरसफाई शिक्षामा जोड दिइन्छ। विद्यालयमा विद्यार्थीहरूले दैनिक रूपमा कक्षा कोठा र विद्यालय परिसर आफै सफा गर्ने अभ्यास गर्छन्। सार्वजनिक फोहोर फाल्ने भाँडाहरू कम हुने भएकाले मानिसहरूले आफ्नो फोहोर आफै घर फर्काएर व्यवस्थापन गर्ने परम्परा पनि जापानमा स्थापित छ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल सुरु। खर्च कटौतीका 12 प्रस्ताव पेश। बजेटमाथि विपक्षी सांसदका प्रश्नै प्रश्न। निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द। सयौं मजदुर र चियापत्ती बेच्ने किसान पनि मर्कामा। यति ठूलो समस्यामा पनि सरकारले कूटनीतिक पहल नगरेको गुनासो। बितेको 45 वर्षमा 2300 भन्दा बढी घडियाल गोही हुर्काएर नदीमा छाडे पनि बाँच्ने दर निकै कम। नदीजन्य पदार्थ उत्खनन र प्रदूषण लगायतका कारण समस्या। युरोपेली संघले युक्रेनको सदस्यता प्रक्रिया अघि बढायो। पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण। र विश्वकप फुटबलमा जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा।
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
12: साली नदीको शिर,
13: मणिचूडको काख,
12: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
13: शान्ति र आनन्दको अनुभूति,
12: भीडभाडबाट टाढा,
13: सहरबाट नजिकै,
12: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
13: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
14: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956666 र 9141954181। वेबसाइट jhule.com.np।
15: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
16: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
17: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको गोकर्णेश्वर नगरपालिका र काठमाडौँ मेडिकल कलेज बीच स्वास्थ्य उपचार सहुलियत सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अनुसार गोकर्णेश्वरका स्थायी बासिन्दाले केएमसीको दुवाकोट युनिटमा साधारण शैयामा भर्ना भई उपचार गराउँदा 50% छुट पाउनेछन् भने सिन्हामङ्गल शाखामा उपचार गराउँदा 25% छुट पाउनेछन्। यो सुविधा प्रति व्यक्ति वार्षिक 1,03,000 रुपियाँसम्मको उपचार खर्चमा लागू हुनेछ। विशेष गरी मृगौला प्रत्यारोपण गर्नुपर्ने बिरामीलाई नगरपालिकाले थप 3,09,000 रुपियाँ उपलब्ध गराउनेछ। मेयर दीपक कुमार रिसालले नगरपालिकालाई निशुल्क स्वास्थ्य उपचार गराउने नगरपालिकाको लक्ष्य रहेको बताउनु भयो। अहिले आसपासका 11 अस्पतालमा सहुलियत उपचारका लागि सम्झौता भइसकेको र 30 करोडको लागतमा नगर अस्पताल पनि निर्माणाधीन रहेको उहाँले जानकारी दिनुभयो। ललितपुर महानगरपालिकाले डिजिटल जरिवाना व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याएको छ। आफ्नो सेवा प्रभावलाई थप प्रविधि मैत्री पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यका साथ यी चलान कार्यान्वयनमा ल्याएको महानगरले जनाएको छ। प्रणालीको औपचारिक उद्घाटन गर्दै महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरलाई स्मार्ट सिटी बनाउने अभियान अन्तर्गत स्मार्ट स्ट्रिट लाइट र इन्टेलिजेन्ट ट्राफिक लाइट पछि यो एक महत्त्वपूर्ण कदम भएको बताउनुभयो। यो प्रणाली लागू भएसँगै अब ट्राफिक नियम उल्लङ्घन गर्ने वा जथाभावी पार्किङ गर्नेहरूले जरिवाना तिर्न महानगरको सम्म धाउनुपर्ने झन्झट अन्त्य भएको छ। अब उल्लङ्घनकर्ताले घटनास्थलमै क्युआर कोड स्क्यान गरी डिजिटल माध्यमबाट तत्काल जरिवाना भुक्तानी गर्न सक्नेछन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जिम्मेवार चालक बनाऊ जरिवानाबाट बचौँ भन्ने नाराका साथ आजदेखि विशेष सडक सचेतना अभियान सुरु गरेको छ। ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। अभियान अन्तर्गत सडक सुरक्षा, ट्राफिक नियमको पालना तथा चालक र यात्रुमा सचेतना वृद्धि लगायतका विषयमा केन्द्रित गतिविधि सञ्चालन हुनेछन्। काठमाडौँ महानगरपालिकाले आउँदो आर्थिक वर्षका लागि 11 क्षेत्रका 101 बुँदामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आजदेखि नगरसभाको 19 अधिवेशन बैठकमा छलफल सुरु गरेको छ। कार्यवाहक मेयर सुनिता डङ्गोलले हिजो आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो। उहाँले महानगरको दीर्घकालीन सोच, उद्देश्य र बहुवर्षीय कार्यक्रमलाई निरन्तरता दिँदै अन्तर सरकार समन्वय र साझेदारिताबाट मात्र लक्ष्य हासिल हुने बताउनुभयो। नीति तथा कार्यक्रममा सुशासन, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, वातावरण, राजस्व परिचालन, शहरी पूर्वाधार, सम्पदा, सञ्चार प्रविधि र उपभोक्ता हित लगायतका विधा समेटिएका छन्। र भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले तेस्रो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत बक्सिङ प्रतियोगितामा सहभागी खेलाडीहरूलाई शुभकामना तथा मार्गनिर्देशन प्रदान गर्नुभएको छ। मेयर प्रजापतिले खेलाडीहरूलाई अनुशासन, आत्मविश्वास र खेल भावनासहित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्दै भक्तपुरको गौरव उच्च राख्न आग्रह गर्नुभएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि मन्त्रालय गत छलफल सुरु, खर्च कटौतीका 12

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
0: मद्यपान र धुम्रपान सेवन नगरौँ,
1: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
9: Extreme energy drink. Taste the difference. Feel the energy.
10: Subha prabhat guru ama.
3: Subha prabhat. Basa. Aaja hami ke bishayama chhalphal garchau?
10: Baideshik rozgari ko bishayama guru ama.
3: Baideshik rozgari ma janu aghi dhyan dinu parne kura haru ke hun? पालै पालो भन त।
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
13: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
12: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग

0: गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
4: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
5: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
6: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
7: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
10: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
9: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
10: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
9: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
10: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
9: सचेत बनाऊ।
10: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
11: हो र? होइन होला त्यस्तो त।
12: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
11: केही होइन मिस,
12: मैले सुनिसकेँ। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
11: हुन्छ मिस।
13: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
14: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
15: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
14: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
15: खै के गर्ने गर्ने दिदी।
16: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
17: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
17: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
17: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
17: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
17: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
17: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
17: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: खै जन्म दर्ता दिनुस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: ए, पहिला कसैले भनेनन्?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
0: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
5: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
8: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
9: माउ किन खोज्नु भएको होला? हजुर को पर्नु भो?
8: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
9: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
8: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
9: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
10: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारबाहीमा पर्न सक्नुहुन्छ।
11: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: ए के भयो, के को हल्ला खल्ला भयो?
3: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
2: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
4: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
3: हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउँ, नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
7: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
6: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: हेलो
12: हजुर। हेलो,
11: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
12: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
13: हजुर,
12: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लो
13: दिन त। हेलो, भन्नुहोस् त।
11: हेलो हजुर।
13: हजुर,
11: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
13: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
12: ए नानी, के भने रहेछ, के हो, के भयो बा?
13: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
12: ल ल ल, म किन दिन्थे?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
1: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
0: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
1: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
3: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
11: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
14: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
15: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
13: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
11: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
16: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
17: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
19: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
18: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
19: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
18: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
19: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
11: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
11: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
11: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
10: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: नमस्कार स्वयंसेविका दिदी।
13: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
14: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
13: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
12: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
13: हो त,
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
13: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
15: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
16: 3 दिन भयो।
15: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
16: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
15: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
16: मुवा महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
17: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
15: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
8: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार, विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्नु सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम्बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
10: ल देख्नु भएन, औषधि हालेको।
1: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खजुरे ब्रू तपाईको नजदीकी सिनेमा घरमा चाँडै आउँदैछ।
1: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
2: ले देख्नु भएन, औषधि हालेको।
1: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
5: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
4: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
5: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
4: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
5: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
6: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
8: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD,
9: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
8: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा
10: पोल्ने, गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511383987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
0: ओली नास्ता पसल, ओए सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो
1: कस्तो,
0: ओली नास्ता पसल जस्तो।
4: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
5: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
4: ओहो, केही काम थियो कि काकु?
5: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थेस् कि भनेर।
4: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
6: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।
7: अयनी बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
0: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
7: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
0: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हेरौँ पो भएको छु त म त।
7: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
0: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे, तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
7: उसो भए म त्यतै जानु पर्ला, अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
0: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा सम्पर्क मोबाइल 9867764667 र 9703998409

0: तपाईको लाभ लिने मौका आजै भनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
2: मद्यपान र धुम्रपान सेवन नगरौँ,
3: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
8: ए हो र?
9: नेपाल सरकार, विज्ञापन बोर्ड। सबै साथ डिजिटल।

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: शुभ प्रभात गुरुआमा
3: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: हो अरू भन त
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
3: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
10: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
11: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
12: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
13: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
1: नेपाल सरकार विज्ञापन बोर्ड
14: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
15: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं
14: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
15: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
14: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
15: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
14: सचेत बनाऊ
15: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
14: नेपाल सरकार विज्ञापन बोर्ड
16: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
17: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
16: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे
17: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
16: ए हो र बाबु
17: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
16: ए
17: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तार विस्तारमा बताउँछु।
16: हस् हस् बाबु। हरे कृष्ण कृष्ण कृष्ण।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
14: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
15: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
14: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
15: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
14: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
15: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
14: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
19: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
20: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
21: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन। श्वास प्रश्वासमै समस्या देखियो।
22: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र, होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
3: के भएन मिस?
2: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ मिस।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
7: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
7: खै के गर्ने गर्ने दिदी।
8: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: खै जन्म दर्ता दिनुस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: ए, पहिला कसैले भनेनन्?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
9: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
8: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
11: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
12: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नु भयो?
11: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
12: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
11: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौँ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
12: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
13: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
14: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
6: ए के भयो? केको हल्ला खल्ला भयो?
7: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
6: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
8: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
11: खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
3: नेपाल सरकार।

आजबाट सम्पूर्ण जगतको रक्षा गर्ने कालीको उपासक भइस्। तैले कालीको सेवा गर्नेछस्, कालीले तेरो रक्षा गर्नुहुनेछ। शुभम कल्याणमस्तु।

0: हेलो
1: हेलो हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: ल दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भनेर छ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल म किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
3: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
4: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
5: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
6: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटाइदिन्छु
7: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
8: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
0: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
10: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ
13: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ
12: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
13: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
12: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ
13: माया र सद्भावले मात्र बालबालिकालाई बनाउन सकिन्छ
12: नेपाल सरकार विज्ञापन बोर्ड
14: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
15: लो किन नि के भयो सन्चो भएन
14: होइन यतिकै जानै मन लागेन
15: यतिकै पनि हुन्छ
14: मैले साइन्सको कन्ठै गर्न सकिन सरले कुट्नुहुन्छ
15: ए कुरा त्यस्तो पो ल हेड म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
16: नमस्ते कति कामले पाल्नु भयो
15: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
16: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
14: हस् म्याडम
17: नेपाल सरकार विज्ञापन बोर्ड
8: म सानै उमेरमा बेचिए बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
18: दिदी म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो निकालिएँ, अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी
19: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
20: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
19: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ, बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
21: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
12: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
13: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
12: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
13: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
12: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बेलुकीको 6 बज्यो।
3: Esto. ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto.
4: ¡Oh, sí! ¡Powerball!
5: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
6: दर्पणमा साथी विकास चापागाईसँगै भोजन र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
7: प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथि छलफल सुरु, खर्च कटौतीका 12 प्रस्ताव पेश, चालु आर्थिक वर्ष पनि सार्वजनिक खर्च कमजोर, प्रदेशहरूको बजेट सार्वजनिक गर्ने क्रम चल्दै।
6: निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द, मजदुर र चियापत्ती बेच्ने किसान मर्कामा, यति ठुलो समस्यामा पनि सरकारले कूटनीतिक पहल नगरेको गुनासो।
7: किर्तिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीका लागि खाना व्यवस्थापनमा समस्या, कैलालीमा टेम्पो खसालेको घटनाबारे छानबिन गर्न समिति गठन, ठेकदारलाई भौतिक कारवाही गर्न मन्त्री लम्सालले दिएको निर्देशन विवादमा।
6: अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणापछि कच्चा तेलको मूल्य 3 महिना यताकै न्यून, तेल आपूर्ति युद्धको अवस्थामा फर्कन भने समय लाग्ने।
7: र विश्वकप फुटबलमा विश्व विजेता स्पेन र नवप्रवेशी केव भर्डे खेल्दै जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा।
8: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
9: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
8: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
9: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
8: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
10: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
12: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
6: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 माथिको छलफल सुरु भएको छ। आजको बैठकमा विभिन्न 9 मन्त्रालयको विनियोजन शीर्षकमाथि सामूहिक छलफल सुरु भएको हो। बैठकमा 9 मन्त्रालयको बजेटमाथि छलफल हुँदा विपक्षी सांसदहरूले खर्च कटौतीका 12 प्रस्ताव पेश गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटले कर्णाली र सुदूरपश्चिमका औद्योगिक क्षेत्रलाई सम्बोधन नगरेको भन्दै एमाले र नेकपाका सांसदहरूले खर्च 1 रुपियाँ कायम गर्न प्रस्ताव दर्ता गराए। कृषि मन्त्रालयको बजेट कार्यान्वयन योग्य नरहेको र मध्यम वर्गका किसानलाई सम्बोधन नगरेको भन्दै त्यहाँ पनि कटौतीको प्रस्ताव आयो। सरकारी विज्ञापनमा समान पहुँच नभएको र हिमाली तथा पहाडी क्षेत्रमा अझै गुणस्तरीय इन्टरनेट सेवा नपुगेकोमा असन्तुष्टि जनाउँदै सूचना तथा सञ्चार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश भएको छ। शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, महिला तथा भूमि व्यवस्था मन्त्रालयमा समेत पर्याप्त बजेट विनियोजन नभएको आरोप लगाउँदै सांसदहरूले 1 रुपियाँ वा 100 रुपियाँ कायम गर्न साङ्केतिक कटौतीको प्रस्ताव दर्ता गराए। यस्ता प्रस्तावलाई सरकारप्रतिको असन्तोष र जवाबदेता माग्ने साङ्केतिक अभिव्यक्तिका रूपमा लिइन्छ। सांसदहरूले शिक्षा र स्वास्थ्यमा बजेट बढाउन माग गरेका छन्।
7: आर्थिक वर्षको 11 महिना सकिँदा सरकारले बजेट विकास बजेट भनिने पुँजीगत बजेटको 32.53% मात्र खर्च गरेको छ। पुँजीगत तर्फको 4 खर्ब 7 अर्ब रुपियाँ मध्ये 11 महिना सकिँदा 1 खर्ब 32 अर्ब रुपियाँ मात्रै खर्च भएको हो। गएको वर्ष 3 खर्ब 52 अर्बको बजेटमा यही समयमा 1 खर्ब 43 अर्ब पुँजीगत खर्च भएको थियो। नयाँ सरकार आएपछि विकास निर्माणको कामलाई प्राथमिकता दिने भने पनि खर्च भने बढ्न सकेको छैन। सरकारले चालु आर्थिक वर्ष कुल 19 खर्ब 64 अर्ब 11 करोड रुपियाँ बजेट बराबरको बजेट कार्यान्वयन गरिरहेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार जेठ मसान्तसम्म कुल बजेट खर्च लक्ष्यको 68.56% बराबर भएको छ। चालु खर्च लक्ष्यको 76.91% र वित्तीय व्यवस्थापनतर्फ 81.74% बराबर खर्च भएको छ। सरकारले चालु र वित्तीय व्यवस्थापनतर्फ उल्लेखनीय खर्च गरे पनि विकासतर्फ भने काम गर्न नसकेको हो। विकास बजेट खर्च नहुँदा विकास निर्माणका काम नहुनुको साथै बजार चलायमान समेत हुँदैन। सधैँ जसो आर्थिक वर्षको अन्तिममा अर्थात् असारमा हतार हतार बजेट खर्च गर्दा अनियमितता बढेको गुनासो आउने गरेको छ। यसपालि पनि अवस्था उस्तै देखिएको छ। यस्तै राजस्व र आम्दानी समेत 11 महिनामा लक्ष्यको 72.42% मात्र भएको छ। 11 महिनामा सरकारले 11 खर्ब 10 अर्ब रुपियाँ आम्दानी गर्दा 13 खर्ब 46 अर्ब रुपियाँ खर्च पुगेको छ। अपुग 2 खर्ब 36 अर्ब रुपियाँका लागि सरकारले ऋण लिएको छ।
6: यसैबीच प्रदेश सरकारहरूले अहिले आफ्नो बजेट सार्वजनिक गरिरहेका छन्। मध्य प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 41 अर्ब 13 करोड 86 लाख रुपियाँको बजेट ल्याएको छ। आज अर्थमन्त्री युवराज भट्टराईले मध्य प्रदेश सभामा बजेट प्रस्तुत गर्दै बजेटमा चालु गर 14 अर्ब 66 करोड 32 लाख 29 हजार र पुँजीगत तर्फ 26 अर्ब 47 करोड 53 लाख 71 हजार रुपियाँ खर्च प्रस्ताव गर्नुभएको छ। बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, वन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। स्रोतका लागि 1 अर्ब 50 करोड रुपियाँ आन्तरिक ऋणबाट उठाउने उल्लेख छ। यस्तै कोशी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 40 अर्ब 44 करोड 98 लाख रुपियाँको बजेट सार्वजन गरेको छ। आज बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथेपले आउँदो आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुभएको हो। सरकारले प्रस्तुत गरेको कुल बजेटमध्ये चालुतर्फ 13 अर्ब 97 करोड 63 लाख रुपियाँ र पुँजीगततर्फ 20 अर्ब 75 करोड 99 लाख रुपियाँ विनियोजन गरेको छ। यस्तै वित्तीय व्यवस्थापन शीर्षकमा 15 करोड रुपियाँ छुट्याएको छ। यस्तै गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 32 अर्ब 99 करोड 99 लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जित बहादुर शेरचनले प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा विनियोजित कुल बजेटमध्ये विकास खर्चका लागि 60% बढी रकम छुट्याएको छ। कुल बजेटमध्ये पुँजीगत तर्फ 20 अर्ब 2 करोड 61 लाख 22 हजार रुपियाँ विनियोजन गरेको छ। मन्त्री शेरचनले चालु खर्चलाई वाञ्छित सीमाभित्र राख्दै पुँजीगत खर्च गर्ने क्षमता बढाइने बताउनु भएको छ। यस्तै कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेशमा अहिले बजेट प्रस्तुत गर्ने काम चलिरहेको छ। सुदूरपश्चिम प्रदेशमा सत्तारूढ नेपाली काङ्ग्रेस र नेकपा एमाले बीच भागभण्ड नमिल्दा प्रदेश सभाको बैठक अनिश्चित बनेको छ।
7: इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध गरेपछि उद्योगीहरूले उत्पादन बन्द गरेका हुन्। अहिले भारतीय बजारमा पुगिसकेको 3 लाख किलोभन्दा बढी र नेपालका उद्योगहरूमा 7 लाख किलो तयारी चिया थन्किएको छ। भारतीय भन्सारमा नेपाली चियाको नमुना सङ्कलन गरी परीक्षणका लागि पठाउने र त्यसको प्रतिवेदन आउन 15-20 दिनसम्म लाग्ने झन्झटिलो प्रक्रियाका कारण भारतीय चिया आयातकर्ताहरूले नेपालको चिया लगेका छैनन्। रिपोर्टमा सामान्य कमजोरी देखिए चिया नै नष्ट गरिदिने डरले पनि भारतीय व्यापारीहरू नेपाली चिया किन डराइरहेका छन्। मौजदात बिक्री नभई थप उत्पादन गर्न नसकिएको सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएसनका अध्यक्ष दिल्ली श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार पहाडी भेगका अर्थोडक्स चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। तराईका सिटिसी चिया उद्योगहरू असार 4 गतेदेखि बन्द हुनेछन्। इलाममा वार्षिक 65 लाख किलो र झापामा वार्षिक 2 करोड किलो चिया उत्पादन हुँदै आएको छ। नेपालमा उत्पादित चियाको 90% बजार भारत हो। उद्योग बन्द हुँदा हजारौँ मजदुर र हरियो पत्ती बेच्ने किसान प्रत्यक्ष मारमा परेका छन्। चिया उद्योगमा यति ठुलो समस्या आइपर्दा पनि सरकारले निर्यात सहजीकरणका लागि कुनै कूटनीतिक पहल नगरेको उद्योगीको गुनासो छ। यो विषय आज प्रतिनिधि सभामा पनि उठेको छ।
6: काठमाडौँ उपत्यका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीले आफ्नो स्थायी पुनर्स्थापना र जमिनको स्वामित्व माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। कृतिपुरमा रहेको राधा स्वामी सत्सङ होल्डिङ सेन्टरमा राखिएका पीडितहरूले प्रधानमन्त्री, गृहमन्त्री र भूमि व्यवस्था मन्त्रीलाई सम्बोधन गर्दै ध्यान आकर्षण गराएका हुन्। उनीहरूले उचित विकल्प, कानुनी प्रक्रिया र क्षतिपूर्ति बिना नै राज्यले आफूहरूलाई जबरजस्ती विस्थापित गरेको आरोप लगाएका छन्। सेन्टरमा आधारभूत स्वास्थ्य सेवा, स्वास्थ्य उपचार र पोषणयुक्त खानाको चरम अभाव रहेको उनीहरूको भनाइ छ। सेन्टरमा पर्याप्त सुरक्षा र गोपनीयता नहुँदा महिला तथा बालबालिकाहरू चरम असुरक्षाको जोखिममा परेको पनि ज्ञापन पत्रमा भनिएको छ। पीडितहरूले एक हप्ताभित्र भूस्वामित्व सहितको पुनर्स्थापना र उचित व्यवस्थाबारे निर्णय नभए यस अघि हटाएकै ठाउँमा पुनः बसोबास गर्न बाध्य हुने चेतावनी दिएका छन्। उनीहरूलाई खानाको व्यवस्था गर्दै आएको टोली गैराति हिँडेपछि बिहान उनीहरू भोकै परेका थिए। बिहानभरि पानी समेत नपाएका उनीहरूले आफै पैसा उठाएर चिउरा र दालमोठ ल्याई भोक मेटाएका छन्। बिहान खाना नपाएकाले बालबालिकाहरू विद्यालय जान समेत नपाएका उनीहरूको गुनासो छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
14: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
15: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथि छलफल सुरु, खर्च कटौतीका 12 प्रस्ताव पेश, चालु आर्थिक वर्ष पनि सार्वजनिक खर्च कमजोर, प्रदेशहरूको बजेट सार्वजनिक गर्ने क्रम चल्दै, निर्यातमा अवरोध भएपछि इलामका चिया उद्योग बन्द, मजदुर र चियापत्ती बेच्ने किसान मर्कामा, यति ठुलो समस्या पनि सरकारले कूटनीति पहल नगरेको गुनासो, कृतिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुमवासीका लागि खाना व्यवस्थापनमा समस्या लगायतका खबर प्रस्तुत गर्यौं।
7: नेपाल दर्पणमा अब बाँकी खबर। कैलालीमा एउटा टेम्पो भिरबाट खसालेको विषयमा व्यापक आलोचना भएपछि सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ। वन क्षेत्रभित्र निर्माण गरिएका व्यापारिक संरचना खाली गर्ने क्रममा पसलका लागि प्रयोग भएको टेम्पोलाई भिरबाट खसालेको घटनामा संलग्न वनरक्षक सहित 12 कर्मचारीलाई प्रहरीले पक्राउ गरेपछि सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले छानबिनको निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता भरत प्रसाद श्रेष्ठका अनुसार प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा गठित छानबिन समितिलाई 1 साताको समय दिइएको छ। टेम्पो धनीले क्षतिपूर्तिको माग गरेका छन्। गृहमन्त्री सुदन गुरुङले कर्मचारीहरू पक्राउ परेको प्रहरीको फेसबुक पोस्ट सेयर गर्दै टेम्पो खसालेको घटनालाई अमानवीय कार्य भन्नुभएको छ। अस्ति शुक्रबार गोदावरी नगरपालिकामा रहेको गोदावरी सामुदायिक वनमा पर्ने सडक किनारमा पसलका लागि राखेको टेम्पो सडकबाट खसालिएको भिडियो सामाजिक सञ्जालमा व्यापक फैलिएको थियो।
6: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नु भन्ने सार्वजनिक रूपमा दिएको निर्देशन विवादमा परेको छ। नौबिसे मलेको सडक खण्डको अनुगमनका क्रममा हिजो मन्त्री लम्सालले बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारको खुट्टा भाँच्ने निर्देशन दिनुभएको थियो। उहाँले निर्देशन दिँदा मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे र प्रहरी उपरीक्षक सुमित खड्कासँगै हुनुहुन्थ्यो। अहिले यो भिडियो सामाजिक सञ्जालमा फैलिएको छ। धेरैले मन्त्रीको भनाइको विरोध गरेका छन्। कान्तिपुरले पोस्ट गरेको भिडियोमा कमेन्ट गर्दै पूर्व आइजिपी चन्द्र कुबेर खापुङले कानुन बमोजिम नै त होला नि मन्त्रीज्यूको आदेश भनेर टिप्पणी गर्नुभएको छ। नेपाली काङ्ग्रेसको उपसभापति विश्वप्रकाश शर्माले भिडियो सार्वजनिक गर्दै आफ्ना मन्त्रीको बोलीमा लगाम लगाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ।
7: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 12.26 अङ्कले घटेर 2711.76 बिन्दुमा पुग्यो झरेको छ। शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको हो। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटेकोमा अन्य समूहको सूचक 1.82% ओह्रालो लागेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। गएको शुक्रबार 4.34 अर्ब कारोबार भएकोमा आज 350 कम्पनीका 1.07 करोड किता शेयर 4.41 अर्ब रुपियाँमा किनबेच भएको छ।
6: सुर्खेतको भेरीगङ्गा नगरपालिकामा रहेको साज गोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोकबहादुर महतारासहित 3 विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महतारासहित समूहकी सचिव मानकुमारी पौड्याल र कोषाध्यक्ष दल बहादुर बुढा विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। रुख कटान गरी बिक्रीबाट प्राप्त भएको रकम उनीहरूले हिनामिना गरेको आरोप पत्रमा उल्लेख छ। अख्तियारले उनीहरूसँग 7,15,916.05 रुपियाँ बिगो माग दाबी गरेको छ।
7: लोकसेवा आयोगले सार्वजनिक प्रशासनको सुदृढीकरण र योग्यता प्रणालीको सुनिश्चितताका लागि सङ्घीय निजामती सेवा ऐन अविलम्ब जारी गर्न सरकारको ध्यान आकर्षण गराएको छ। आयोगको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले सङ्घीयता कार्यान्वयनको लामो समय बितिसक्दा पनि छाता कानुनको रूपमा रहेको ऐन नआउँदा समग्र प्रशासनिक क्षेत्रमा असर परेको बताउनुभयो। अध्यक्ष रेग्मीका अनुसार सङ्घीय कानुनको अभावमा प्रादेशिक निजामती ऐनहरूमा एकरूपता आउन सकेको छैन, जसले गर्दा कर्मचारी पद प्रक्रिया समेत प्रभावित भएको छ। उम्मेद्वार छनौट प्रक्रियालाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन आयोगले निर्धारण गरेको सिद्धान्त र मापदण्ड प्रदेश लोकसेवा आयोगहरूले समेत अनिवार्य रूपमा पालना गर्नुपर्ने उहाँले बताउनुभयो। यस्तै विश्वविद्यालयहरूको जनशक्ति व्यवस्थापनलाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन आयोगले विशेष चासो देखाएको छ। अहिले सम्बन्धित विश्वविद्यालयको अनुरोधमा आयोगले लिखित परीक्षा सञ्चालन गर्दै आएको भए पनि पदपूर्ति प्रक्रियालाई पूर्ण रूपमा योग्यतामा आधारित बनाउन ठोस कदम चाल्नुपर्ने आयोगको ठम्याइ छ। आयोगले आफ्नो वार्षिक प्रतिवेदन मार्फत विश्वविद्यालयहरूको पदपूर्तिको सम्पूर्ण जिम्मेवारी लोकसेवा आयोगलाई दिन वा सबै विश्वविद्यालयका लागि एउटै एकल विश्वविद्यालय सेवा आयोगको अवधारणा कार्यान्वयनमा ल्याउन सुझाव दिएको छ।
6: सरकारले थप 5 अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरण गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्ष माझी समुदायको लद्दी पूजा, मगर समुदायको भूमे पर्व, भक्तपुरका निवास समुदायको जिब्रो छेर्ने जात्रा, भक्तपुरका निवास समुदायकै श्री निल बाराही गणनाच र रोल्पाको माडी गाउँपालिका 6 मगर समुदायको नचारु स्याई नाचलाई राष्ट्रिय सूचीकरण गरेको हो। मन्त्रालयले यसअघि आर्थिक वर्ष 2081-82 ललितपुरका निवार समुदायले बनाउने यो मरीलाई अभौतिक सांस्कृतिक सम्पदाको रूपमा सूचीकरण गरेको थियो। 2067 असार 1 नेपालले अभौतिक सांस्कृतिक सम्पदा सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय महासन्धि अनुमोदन गरेको थियो। त्यही महासन्धि अनुसार आर्थिक वर्ष 2081-82 आवेदन आह्वान गरी सूचीकरणको काम सुरु गरेको हो। गएको वर्ष सूचीकरणमा परेको ललितपुरका निवार समुदायको यो मरीलाई यस वर्ष संयुक्त राष्ट्र सङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोमा अन्तर्राष्ट्रिय सूचीकरणका लागि पठाएको छ।
7: चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन केन्द्रले पछिल्लो 45 वर्षमा 2,315 गोहीलाई नदीमा छाडेको छ। केन्द्रका अनुसार सन् 1981 यता विभिन्न 8 नदीमा ती गोहीलाई छाडिएको हो। केन्द्रका अनुसार राप्ती नदीमा सबैभन्दा बढी 1,560 गोही छाडिएको छ। अहिलेसम्म नारायणी नदीमा 419, सप्तकोशीमा 115, बबईमा 110, कर्णालीमा 41, कालीगण्डकीमा 35, शुक्लाफाटाको चौधारामा 25 र बाँकेको राप्तीमा 10 गोही छाडिएको निकुञ्ज क्षेत्रका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। हरेक वर्ष गोही छान्ने गरेको भए पनि गणना गर्दा भेटिने गोहीको संख्या भने बढ्न सकेको छैन। गएको वर्ष राप्ती र नारायणी नदीमा गोही गणना गर्दा 366 मात्र भेटिएको थियो। घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्रणाली हो विगतमा पाकिस्तान, बङ्गलादेश, भुटान, म्यानमार लगायतका देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छन्। नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण लगायतका कारण गोहीहरू प्राकृतिक वासस्थानमा असुरक्षित बनिरहेको विज्ञहरू बताउँछन्।

0: का विभागले दलाएको छ। प्रशान्त महासागरमा विकास भएको एलनिनो प्रणालीका कारण पनि मनसुनको आगमन प्रभावित भएको हुन सक्ने मौसमविदको अनुमान छ। यसबारे विभागले आधिकारिक धारणा भने सार्वजनिक गरिसकेको छैन। नेपाल दर्पणमा यसपालि विश्वकप फुटबल चलिरहेका रङ्गशाला बारेको जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बीरगंज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-5253।
3: एक वर्षदेखि पाँच वर्षसम्मका सबै बालबालिकाहरूलाई निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
4: बालबालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
3: यसै क्रममा यही असार तीन गते पुष्य नक्षत्र परेको दिन आ आफ्ना एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेसन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिका र इरान बीच शान्ति सम्झौताको घोषणापछि कच्चा तेलको मूल्य 3 महिना यताकै न्यून बिन्दुमा झरेको छ। इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी अन्त्य गर्ने र हर्मुज जलमार्ग बिना शुल्क खुल्ने सहमति भएको बारे दुवै पक्षले जानकारी गराएपछि कच्चा तेलको मूल्य मार्च 10 यताकै न्यून बिन्दुमा आइपुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। आज ब्रेन्ट कच्चा तेलको मूल्य झन्डै 5% घटेर प्रति ब्यारेल 83 अमेरिकी डलरमा कारोबार भइरहेको छ। मध्यपूर्व युद्धका कारण तेलको मूल्य प्रति ब्यारेल 126 डलरसम्म पुगेको थियो। युद्ध सुरु हुनु अघि तेलको मूल्य प्रति ब्यारेल 70 डलर हारारी रहेको थियो। यो सम्झौताले राहतको सङ्केत देखिए पनि तेल आपूर्ति युद्ध अघिको अवस्थामा फर्किन समय लाग्ने विश्लेषकहरूले बताएका छन्। यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका अनुसार दुवै देशबीचको समझदारीमा आउँदो शुक्रबार स्विजरल्यान्डमा हस्ताक्षर हुने तय भएको छ। गएको फेब्रुअरी 28 सुरु भएको अमेरिका इजरायल र इरान बीचको युद्धका कारण हर्मुज जलमार्ग अवरुद्ध हुँदा विश्व बजारमा तेल र ग्यास आपूर्ति प्रभावित भएको थियो। यो मार्ग भएर विश्वको झन्डै 20% तेल र ग्यास आपूर्ति हुने गर्छ।
0: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति स्पेन र के भर्डेले खेल्दैछन्। समूह एचको यो खेल राति 9:45 अमेरिकाको एटलान्टा रङ्गशालामा सुरु हुनेछ। स्पेनले 2010 एकपटक उपाधि जितेको छ। स्पेनले त्यसै त राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। स्पेन 2014 समूह चरणबाट बाहिरिएको थियो भने 2018 र 2022 अन्तिम 16 अघि बढ्न सकेको थिएन। स्पेन फिफा वरियतामा 2 स्थानमा छ। के भर्डेले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो। के भर्डे फिफा वरियतामा 60 स्थानमा छ। यस्तै आजै राति समूह जीका बेल्जियम र इजिप्ट खेल्दैछन्। यो खेल राति 9:45 अमेरिकाको सिएटल रङ्गशालामा सुरु हुनेछ। यस्तै बिहान 4:45 अमेरिकाको मियामी रङ्गशालामा समूह एचका साउदी अरेबिया र उरुग्वे खेल्दैछन्। यसै गरी बिहान 7:45 अमेरिकाको लस एन्जेलस रङ्गशालामा समूह जीका इरान र न्युजिल्यान्ड खेल्दैछन्।
6: विश्वकप फुटबलमा खेलको रोमाञ्चक सँगै जापानी समर्थकहरूको व्यवहारले पनि अन्तर्राष्ट्रिय ध्यान तानेको छ। अमेरिकाको टेक्स जसमा नेदरल्यान्डसँग 2-2 गोलको बराबरीपछि जापानका प्रशंसकहरूले रङ्गशाला सफा गरेपछि उनीहरूको सफाई संस्कृति फेरि चर्चाको केन्द्र बनेको हो। खेलपछि दर्शकहरूले केही समय रङ्गशालामै बसेर आफ्ना सिट वरिपरिका फोहोर सङ्कलन गर्दै निलो प्लास्टिक झोलामा राखेका थिए। उनीहरू

0: यो व्यवहार जापानमा सानै उमेरदेखि सिकाइने संस्कारको हिस्सा भएको बताएका छन्। जापानमा बाल्यकालदेखि नै सरसफाई शिक्षामा जोड दिइन्छ। विद्यालयमा विद्यार्थीहरूले दैनिक रूपमा कक्षा कोठा र विद्यालय परिसर आफै सफा गर्ने अभ्यास गर्छन्।
1: र विश्वकपमा यसपटक 48 टोली सहभागी छन्। 104 खेल र 39 दिनको यात्रापछि विश्व फुटबलले नयाँ विजेता पाउनेछ। चारपटकको विजेता इटाली लगातार तेस्रो पटक फाइनल चरणमा छैन भने केप भर्डे, कुराकाओ, जोर्डन र उज्बेकिस्तान पहिलो पटक विश्वकप खेल्दैछन्। प्रतियोगिता अमेरिका, मेक्सिको र क्यानाडाका 16 सहरमा हुँदैछ भने जुलाई 19 फाइनल खेल न्युयोर्कको मेट लाइफ रङ्गशालामा हुनेछ। अहिले चलिरहेको विश्वकप फुटबल कुन कुन रङ्गशालामा हुँदैछन् त सुनौ थप जानकारी।
0: फिफा विश्वकप 2026 गएको बिहिबार मध्यरातिदेखि सुरु भएको छ। इतिहासमै पहिलो पटक 48 टोली सहभागी भएको यो संस्करणमा कुल 104 खेल 39 दिनसम्म चल्नेछन् र जुलाई 19 अमेरिकाको न्यू जर्सीमा रहेको मेट लाइफ रङ्गशालामा फाइनल हुनेछ। चार पटकको विजेता इटाली लगातार तेस्रो पटक विश्वकपमा छनौट हुन सकेन भने केप भेर्डे, कुराकाओ, जोर्डन र उज्बेकिस्तानले पहिलो पटक विश्वकप खेलिरहेका छन्। यसपालि विश्वकप अमेरिका, मेक्सिको र क्यानाडाका 16 रङ्गशालामा आयोजना भइरहेको छ। अमेरिकामा 11, मेक्सिकोमा 3 र क्यानाडामा 2 रङ्गशाला रहेका छन्। उद्घाटन खेल मेक्सिको सिटीको एस्टेका रङ्गशालामा भएको हो। अमेरिकाका मुख्य रङ्गशालामध्ये एटीएनडी डालास सबैभन्दा ठुलो हो, जहाँ 94,000 दर्शक अट्छन् र 9 खेल हुनेछन्। मेटलाइफ रङ्गशालाले फाइनलसहित 8 खेल आयोजना गर्नेछ। मर्सिडिज बेन्च अर्थात् एटलान्टा यसपालि सबैभन्दा धेरै चर्चा कमाएको रङ्गशाला हो। 75,000 दर्शक क्षमता रहेको यस रङ्गशालाको लेआउट एकदमै फरक र हेर्न लायक छ। सन् 2017 तयार भएको रङ्गशालाको छतमा मर्सिडिजको लोगो छ। अत्यधिक खर्च हुने भएकाले फिफाले विश्वकपका लागि लोगो नहटाउने निर्णय गरेको थियो। अमेरिकाको टेक्सासमा रहेको ह्युस्टन सहरमा यसपालि समूह चरणमा केही ठुला टोलीले प्रतिस्पर्धा गर्नेछन्। जर्मनी, नेदरल्यान्ड्स र पोर्चुगलले यो रङ्गशालामा खेल्नेछन्। 72,000 दर्शक क्षमता रहेको यस रङ्गशाला सन् 2002 उद्घाटन भएको हो। मेक्सिको स्टाडियो मोन्टेरीमा 53,500 दर्शक अट्छन्। सन् 2015 उद्घाटन भएको रङ्गशाला प्रतियोगिताको सबैभन्दा धेरै गर्मी हुने ठाउँका रूपमा पनि लिइएको छ। न्यूनतम तापक्रम 32 भन्दा धेरै रहने अनुमान छ। सोफी अर्थात् लस एन्जलस, हार्ड रक अर्थात् मियामी, लिवाइस अर्थात् सान फ्रान्सिस्को बे एरिया, लुमेन फिल्ड अर्थात् सियाटल, लिंकन फाइनेन्सियल फिल्ड अर्थात् फिलाडेल्फिया, जिलेट अर्थात् बोस्टन र एरोहेड अर्थात् केन्सान्समा पनि समूह र नकआउट चरणका खेल हुँदैछन्। मेक्सिकोमा उद्घाटन भएको एस्टेका रङ्गशालासहित स्टाडियो एक्रोन र स्टाडियो बिबिभिएमा खेल हुनेछन्। एक्रोन सबैभन्दा सानो मध्येको एक हो भने मोन्टेरीलाई सबैभन्दा गर्मी हुने ठाउँका रूपमा मानिएको छ। क्यानाडामा बिएमओ फिल्ड अर्थात् टोरन्टो र बिसी प्लेस अर्थात् भ्यानकुभरमा खेल हुँदैछन्। बिएमओ फिल्ड विश्वकपकै सबैभन्दा कम दर्शक क्षमता भएका रङ्गशाला मध्येको एक हो। विश्वकप 2026 बढी टोली, बढी खेल र 3 संयुक्त आयोजना सहित नयाँ इतिहास बनाएको छ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: प्रतिनिधि सभामा मन्त्रालय गत बजेटमाथि छलफल सुरु, खर्च कटौतीका 12 प्रस्ताव पेश, चालु आर्थिक वर्ष पनि सार्वजनिक खर्च कमजोर, प्रदेशहरूको बजेट सार्वजनिक गर्ने क्रम चल्दै,
1: निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द, मजदुर र चियापत्ती बेच्ने किसान मर्कामा, यति ठुलो समस्यामा पनि सरकारले कूटनीतिक पहल नगरेको गुनासो,
0: कृतिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीका लागि खाना व्यवस्थापनमा समस्या, कैलालीमा टेम्पो खसालेको घटनाबारे छानबिन गर्न समिति गठन, ठेकेदारलाई भौतिक कारवाही गर्न मन्त्री लम्साले दिएको निर्देशन विवादमा,
1: अमेरिका र इरान बीच शान्ति सम्झौताको घोषणापछि कच्चा तेलको मूल्य 3 यताकै न्यून, तेल आपूर्ति युद्धको अवस्थामा फर्कन समय लाग्ने,
0: र विश्वकप फुटबलमा विश्व विजेता स्पेन र नवप्रवेशी केप भर्डे खेल्दै जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी विकास चापागाई र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.
11: Subha prabhat guru ama.
4: Subha prabhat. Basa. आज हामी के विषयमा छलफल गर्छौ?
11: वैदेशिक रोजगारीको विषयमा गुरु आमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानु पर्छ गुरु आमा।
4: हो, अरू भन त।
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
14: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरु आमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
16: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
17: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
18: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
19: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
20: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
2: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाटेको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
11: हो र? होइन होला त्यस्तो त।
12: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
11: के भएन मिस?
12: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
11: हुन्छ।
13: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
14: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
15: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
14: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
15: खै के गर्ने दिदी,
16: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
17: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
17: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
17: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
17: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
17: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
17: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
17: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: ए के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानीले न दुई घन्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
4: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
5: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसै नआतिन यस्तो त जसले नि लेखिहाल्छ नि
4: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
5: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
2: हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भनेर छ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराऊ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
6: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
7: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
8: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
9: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
0: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
11: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ
14: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ
13: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
14: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
13: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ
14: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
13: नेपाल सरकार विज्ञापन बोर्ड
15: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
16: लो किन नि के भयो सन्चो भएन
15: होइन यतिकै जाने मन लागेन
16: यतिकै पनि हुन्छ
15: मैले साइन्सको कन्ठै गर्न सकिन सरले कुट्नुहुन्छ
16: ए कुरा त्यस्तो पो ल हेडा म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
17: नमस्ते कति कामले पाल्नु भयो
16: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
17: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
15: हस् म्याडम
18: नेपाल सरकार विज्ञापन बोर्ड

0: म सानै उमेरमा बेचिए, बाध्यतावश यौनकर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
7: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
6: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नमस्कार स्वयंसेविका दिदी।
9: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
10: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
9: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
8: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
9: हो त,
10: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
9: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
12: 3 दिन भयो।
11: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
12: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
11: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
12: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
13: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
11: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
14: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो अर्जुन, के हो, किन तनावमा छस आजकल? फोन पनि उठाउँदैनस्? गर्दा कहाँ छ तेरो ध्यान आजकल भन् त?
2: यो माया भन्ने चिजबाट सन्यास लिउँ कि जस्तो लाग्छ यार।
1: किन हो सन्यास लिने? बरु जाउ न, फकाउन जाउ न, हिँड आज।
2: आफूले लागेको माया त तरक तरक छ।
1: किन तनाव लिइरहेछ? हिँड्न फकाउन जाउ न, हिँड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
8: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शंका लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको
1: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
1: ले देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
3: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो
4: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु
4: हेर्नुस् काकी हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ जसले अनेकौं स्वास्थ्य समस्या निम्तने पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु
4: हो काकी बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्
5: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
6: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ तालिमका विशेषताहरू तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस् थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर सम्पर्क मोबाइल 97625-28-990
7: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना हजुर नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
8: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
7: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने पिसाब पोल्ने बारम्बार बच्चा खेर गइरहने लामो समयसम्म बच्चा नरहने यौन सम्पर्क

पोल्ने गाह्रो हुने यौन अङ्ग चिलाउने सेतो पानी बग्ने महिनावारीको समयमा अत्यधिक पेट दुख्ने ढाड कम्मर दुख्ने पाठे घर खसे जस्तो हुने पाठे घर खसेको कोखा दुख्ने स्तनमा गाँठाको टी पलाएको स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे डिजिटल एक्सरे रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98 5 11 83 987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
0: ओली नास्ता पसल, ओए सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो
1: कस्तो,
0: ओली नास्ता पसल जस्तो।
4: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
5: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
4: ओहो, केही काम थियो कि काकु?
5: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।